0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन।

0: बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: स्वागत छ कायाकैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 22 गते शुक्रबार, सन् 2026 जुन 5 तारिक अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि, आज विश्व वातावरण दिवस।
8: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
8: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
7: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम, घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह।
7: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, कर र भन्सार जाँच पास यसपटक पनि विवादमा।
2: पशु मल मूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प, विदेशबाट फर्केका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
9: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, कम से कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ, 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन।
7: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार, लेबनानबाट इजरायल फिर्ता हुनुपर्ने माग।
2: र राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान, फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।

0: कार्यरत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: काया कैरनमा अब खबरको सिलसिला जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर हिट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन आग्रह गरेका छन् विभागका अनुसार कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना छ हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगञ्जको 40 डिग्री सेल्सियस थियो मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ विभागले बर्दिया बाँके दाङ कपिलवस्तु रूपन्देही नवलपरासी बर्दाघाट सुस्ता पश्चिम पर्सा बारा रौतहट सर्लाही मौतरी धनुषा सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ यस्तै कञ्चनपुर कैलाली नवलपरासी बर्दाघाट सुस्ता पूर्व चितवन सुनसरी मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनेको छ तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने कमजोरी हुने बढी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोस हुने मांसपेशीहरू दुख्ने बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न हल्का रङका खुकुला कपडा लगाउन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ साथै खेतबारी तथा अरू बाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ पहाडी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीको हैदराबाद हाउसमा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ त्यस भोलि नै मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुनेछ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ यसैबीच रासोपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनु भएको छ नयाँ दिल्लीको आइटिओको पेरेलाल भवनमा हिजो आयोजित नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताउनुभयो साथै उहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गर्नुभयो
2: विगतमा तरलता अभाव भएर दबाबमा पर्ने गरेको नेपालको बैंकिङ प्रणाली केही वर्ष यता भने अधिक तरलताले समस्यामा छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिले 12 खर्बभन्दा बढी लगानी योग्य रकम तरलता बैंकिङ प्रणालीमा थुप्रेर बसेको छ। यो भनेको अधिक तरलताको अवस्था हो। यता ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा यसको चौतर्फी असर परिरहेको छ। अर्थतन्त्रको सुस्तता र निजी क्षेत्रले कर्जा लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता धेरै बनेको छ। तरलता बढाउनका लागि रेमिटेन्सले सहयोग गरिरहेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा मात्र 11.55 करोड अमेरिकी डलर रेमिटेन्स नेपाल भित्रिसकेको छ। अमेरिकी डलरको मूल्य बढ्दै जाँदा तरलता बढ्न झनै सहयोग पुगेको खबर कारोबारले लेखेको छ।
3: आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान घटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालु आर्थिक वर्ष 2082-83 53.44 करोड रुपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालु आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20.91 करोड रुपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4.45 करोड रुपियाँका दरले 10.5 महिनामा 46.76 करोड रुपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21 अर्ब रुपियाँ मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अर्ब कम शीर्षकको खबर नागरिकमा छ।
2: विद्युतीय गाडी इभीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपाँच गरिएका गाडीको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य सार्वजनिक हुनुअघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरला र रसुवागढी नाकाबाट भन्सार जाँचपाँच गरिएका 776 विद्युतीय गाडीको सशस्त्र प्रहरी बल एसएसपीले नियन्त्रणमा एपिएफले नियन्त्रणमा लिएको छ। ती गाडी कास्कीको हेम्जा, पर्वतको कुस्मा, मुस्ताङको जोमसम तथा कोरला र रसुवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका गाडीमा सबैभन्दा बढी बिओआइडीका छन्। नेपालमा बिओआइडीको आधिकारिक विक्रेता साइमेक्स इकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण नेपालमा विद्युतीय गाडीको बढ्दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ। आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटमा विद्युतीय गाडी इभीको भन्सार शुल्क लगायतका नाकामा लाग्ने दस्तुरमा हेरफेर गरिएको छ। 776 विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा, कर र भन्सार जाँचपास यसपटक पनि विवादमा। मुस्ताङका भन्सार प्रमुख भन्छन्, मैले नियमअनुसार जाँचपास गराएको हुँ, केही इस्यु छ जस्तो लाग्दैन। कान्तिपुरमा खबर छ। काया कैरनमा पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मलबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम, घाममा नहिँड्न, खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह, रासोपा सभापति लामिछाने आज स्वदेश फर्कने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, बैङ्कको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अरब कम, कर र भन्सार जाँच पास यसपटक पनि विवादमा लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा रासायनिक मलतर्फ अहिलेसम्मकै उच्च बजेट छुट्याएको छ। किसानले वर्षेनी अभाव झेल्दै आएको रासायनिक मलमा सरकारले 32 अर्ब 46 करोड रुपियाँ बराबर रकम विनियोजन गरेको हो। चालु आर्थिक वर्षमा मलका लागि 28 अर्ब 82 करोड रुपियाँ विनियोजन गरिएको थियो। रासायनिक मल सरकारको प्राथमिकतामा परे पनि यसको विकल्प र प्रोत्साहनका कार्यक्रम ओझेलमा परेका छन्। पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेती उत्पादनका लागि एउटा राम्रो विकल्प हुन सक्छ। अनि कतिपय उद्यमी र किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन्। थप जानकारी सहित साथी मदन पौडेल।
6: स्याङ्जाका लोकनाथ डुम्रे अहिले काठमाडौँको चन्द्रागिरीमा बसोबास गर्नुहुन्छ। उहाँले विगतमा झन्डै 13 वर्ष दक्षिण कोरियामा बिताउनुभयो। त्यहाँ मल कारखानामा काम गरेका डुम्रेले देश फर्केपछि पशुपालन र मलको क्षेत्रमा सम्भावना देख्नुभयो। अहिले मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध भएर कम्पोस्ट मल बनाउने र बेच्ने गर्नुहुन्छ। उहाँलाई दार्चुलाका भानु धामी लगायत अरू साथीहरूको पनि साथ सहयोग छ।
7: पशुपालनमा हामीसँग 50 गाईहरू र 20 बाख्राहरू छन्। कृषि पनि गरिरहेका छौँ र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौँ।
6: 18 रोपनी जग्गा भाडामा लिएर पशुपालन तथा मल उत्पादन हुँदै आएको छ। अनि आवश्यक प्रक्रिया र विधि पुरा गरी उत्पादन भएको कम्पोस्ट मलले गुणस्तर पनि कायम गरेको छ। यस्तो मल किलोमा 20 रुपियाँ पर्छ। सरकारले अनुदान दिने गरेको रासायनिक मल अनि आफूहरूले उत्पादन गर्ने गरेको कम्पोस्ट मल बारे किसानको बुझाइमा फेरि उद्यमी किसान डुम्रे।
7: 20 रुपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो, अर्को डिएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डिएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डिएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो। यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामीले जसरी पनि हामी लड्न सक्थ्यौँ। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ।
6: पशु मलमूत्र, पात पतिङ्गर, घर तथा कल कारखाना र तरकारी बजारबाट निस्कने फोहोर, काठको धुलो लगायतलाई मिलाएर व्यावसायिक रूपमा कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ। सरकारले कम्पोस्ट मल र यसमा लागेका वा लाग्न चाहनेलाई प्रोत्साहन गर्नुपर्ने खाँचो छ भन्नुहुन्छ फेरि उद्यमी किसान लोकनाथ डुम्रे।
7: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, अहिले भत्ता त दिन सकिएन भने कमसे कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ, 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
6: कम्पोस्ट मल रासायनिक मलको विकल्प हो। अहिले रासायनिक मलको बढ्दो माग, सरकारको उच्च लगानी र माटो बिग्रँदै गएको अवस्थामा माटोलाई सन्तुलन राख्न, आयातित मलको मात्रा घटाउँदै जाने र देशभित्र उत्पादन भएको विभिन्न अर्ग्यानिक मलको प्रयोग बढाउनु पर्ने खाँचो छ, जसबाट देशभित्र अवसर खोज्ने, विदेशबाट फर्किएका र आय आर्जन गर्न चाहनेलाई जोड्ने मात्र होइन, माटोको स्वास्थ्य सुधारमा पनि टेवा पुग्नेछ।
2: काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध किसान लोकनाथ डुम्रेसँग कृषि पशुपालन र कम्पोस्ट मल बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला विधा सुविधा दुरुपयोगको व्यापक गुनासो र आलोचना बीच सरकारले ती कर्मचारीको विधाबारे अध्ययन थालेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विधा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबै विधामा 731 कर्मचारी छन्। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सम्बन्धमा हिजो मन्त्रालयमै बैठक डाक्नु भएको थियो। मन्त्रालय आयोग विभाग र केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा डाकेर उहाँले विधा सम्बन्धी विवरण माग गर्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: 3 साताको अवरोधपछि यही जेठ 6 मा खुकुलो बनाएको चिया निर्यातमाथि भारतले फेरि अवरोध सुरु गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इन्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन सुरु गरिएको उनीहरू बताउँछन्। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ। यसअघि वैशाख 18 मा भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि 21 दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ऱ्यान्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात फेरि सुरु भएको थियो। तर अहिले फेरि गोदाममै पुगेर नमुना परीक्षण गर्न थालिएपछि व्यवसाय अन्यलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो। कोलकाता पुगेका आधा दर्जन भन्दा बढी ट्रकबाट नमुना सङ्कलन गरिएको 1 साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब 50,000 किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ। कान्तिपुरमा भारतीय चिया बोर्डले गोदाममै नमुना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध शीर्षकको खबर छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
9: हाम्रा सेवाहरू
10: ओपिडी सेवा
9: विशेषज्ञ ओपिडी सेवा
10: निशुल्क औषधि वितरण
9: सशुल्क फार्मेसी सेवा
10: फिजियोथेरापी सेवा
9: अकुपंचर सेवा
10: योग परामर्श सेवा
9: क्रियाकल्प सेवा
10: पूर्वकर्म पञ्चकर्म सेवा
9: छार सूत्र सेवा
10: जलौका सेवा
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696-98514-24063
11: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर मुस्ताङको स्याङ गाउँमा बस्ने सुकबहादुर थकालीका लागि त्यो भाले घोडा केवल एउटा पशु थिएन, त्यो परिवारको आय आर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्य सरह थियो। तर पछिल्लो छ महिनादेखि घोडाको दाहिने आँखामाथि पलाएको ट्युमरले उहाँको मनमा चिन्ताको बादल मडारिएको थियो। सुरुमा सामान्य गाठो जस्तो देखिएको ट्युमर बिस्तारै ठुलो हुँदै गयो। आँखाको सेतो भागसम्म असर देखिन थालेपछि थकालीलाई घोडाको भविष्यको चिन्ताले सताउन थाल्यो। हिमालको कठोर भूगोलमा घोडा घुमाउ भनेको धेरैका लागि जीविकोपार्जनको महत्त्वपूर्ण साधन गुमाउनु हो। मुस्ताङमा घोडा र खच्चर केवल यातायातका साधन होइनन्, त्यहाँको जीवनशैलीका अभिन्न पात्र हुन्। सडक पुगेका ठाउँमा समेत दुर्गम बस्ती, उकालो ओह्रालो बाटो र पर्यटकीय पदमार्गमा आज पनि यिनै पशु भरपर्दा सहयात्री बनेका छन्। मुक्तिनाथ जाने तीर्थयात्रीदेखि गाउँसम्म खाद्यान्न ढुवानी गर्ने काममा घोडा र खच्चरको भूमिका अझै उत्तिकै महत्त्वपूर्ण छ। कृषि तथा पशु सेवा कार्यालय परिसरमा भएको एउटा शल्यक्रियाले मुस्ताङ मात्र होइन समग्र हिमाली पशु स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। करिब डेढ घण्टा चलेको शल्यक्रियामा 8 वर्षे भाले घोडाको आँखामाथिको ठूलो ट्युमर सफलतापूर्वक निकालियो। सीमित स्रोत साधन, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थिति बीच सम्पन्न यो शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवतः पहिलो जटिल ट्युमर शल्यक्रियाका लागि शल्यक्रियाका रूपमा हेरिएको छ। विशेष कुरा के थियो भने शल्यक्रियाका क्रममा मानिसमा प्रयोग गरिने आधुनिक एनेस्थेसिया प्रविधि सरको बेहोस पार्ने विधि अप्नाइएको थियो। पशुलाई सुरक्षित रूपमा बेहोस पारेर गरिएको उपचारले मुस्ताङमा पनि विशेषज्ञ स्तरको पशु चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरिदियो। गोर्खापत्रमा घोडाको जटिल शल्यक्रिया सफल शीर्षकको खबर छ।
2: अब विदेशको खबर। लेबनानी हिजबुल्ला समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्ध विरामका लागि सहमति जनाए लगत्तै हिजबुल्लाको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लडाइँको दिगो अन्त्यको लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात गरिएको छ र इरान समर्थित लडाकु समूह हिजबुल्लाले इजरायलमाथि आक्रमण जारी राखेको छ।
3: अब खेल सम्बन्धी खबर। कुशल भुर्तेलले लगातार दोस्रो शतक बनाएपछि नेपालले एसियन गेम्स पुरुष छनौट क्रिकेटमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको छ। सिङ्गापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह एको विजेता बनेको हो। यसैबीच नेपालले एसिया महिला प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले हिजो भुटानमाथि 51 रनको जित निकाल्दै क्वार्टर फाइनल तय गरेको छ।
2: राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान बनेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको छात्र 4x400 मिटर रिले दौडमा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकी अति थापा, आर्यन राणा मगर, अङ्गित राणाबाट र सुति भण्डारीले 3:27.9 दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएको हुन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ, सुदूरपश्चिम प्रदेश तेस्रो भयो। यस्तै छात्रा 4x400 मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ, लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। यस्तै फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन्। गैराती स्पेनको म्युनिसिपल दे रियाजो रङ्गशालामा सम्पन्न खेल 1-1 बराबरीमा टुङ्गिएको हो। अब स्पेनले अन्तिम तयारी खेल पेरु विरुद्ध खेल्नेछ। विश्वकपमा स्पेन समूह यसमा छ जहाँ उसले के भडे साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। इराक पनि समूह आईमा छ जहाँ नर्वे, फ्रान्स र सेनेगलसँग समूह चरणमा खेल्नेछ। क्यानाडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा फिफा विश्वकप आउँदो जेठ 28 गतेदेखि सुरु हुँदैछ। काया कैरनमा अब केही खबर संक्षेपमा। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वसाथ देखाउन सक्नुपर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्कने कोसिस गरेका भन्दै आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। महामन्त्री धवल शमशेर राणा सहित 187 जनाले पार्टी परित्याग गरेका छन्। महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ लगायतले पार्टी छाड्नु भएको हो।
2: सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नु भएको छ। ओखलडुङ्गाका 56 वर्षीय दावा जेठ 15 सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो।
3: करिब 4 लाखले काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधि नभएको काङ्ग्रेसले जनाएको छ।
2: विश्वले वातावरण दिवस मनाइरहँदा नेपालमा भने वातावरण र जलवायुको मुद्दा ओझेलमा परेको विज्ञहरूले बताएका छन्। सरकारले हालै ल्याएको बजेटले आर्थिक वृद्धिलाई प्राथमिकता दिँदा त्यस्तो अवस्था सिर्जना भएको दावी गरिएको खबर नागरिक दैनिकले लेखेको छ।
3: क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको फेरि अभाव भएको छ। बजारमा औषधि अभाव देखिएपछि बिरामी मर्कामा पर्दै आएको क्यान्सर उपचारमा संलग्न अस्पतालहरूले जनाएका छन्।
2: र संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी सुझाव संकलन गरेको छ। काया कैरनमा अब पालो उखानको।
3: पिपलका रुखमा सल्लाका हाँगा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
3: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम। घाममा नहिँड्न, खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह।
2: बैङ्कको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम। कर र भन्सार जाँच पास, यसपटक पनि विवादमा।
3: पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प। विदेशबाट फर्किएका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
2: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार। लेबनानबाट इजरायल फिर्ता हुनुपर्ने माग।
3: र राष्ट्रपति रनिङ सेल्ज खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। ठुला बडा नेताहरूले अब सम्पत्ति विवरण बुझाउनु पर्ने प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना नेताको घरमा नेता र उनकी श्रीमती छिन्। श्रीमतीले पत्रिका पढिरहेकी छिन्। पत्रिकामा लेखिएको छ, सम्पत्ति जाँचबुझ आयोगद्वारा सम्पत्ति विवरण बुझाउनु सूचना जारी। त्यो देखेर नेता भन्दैछन्, नेता हुनु अघिको सम्पत्ति विवरण बुझाम भने लाज लाग्छ, नेता भएपछिको बुझाम भने डर लाग्छ। खै के गरौँ, के टेन्सन नै। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनाबारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 22 गते, तदनुसार सन् 2026 जुन 5 तारिक शुक्रबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट निर्माणको काम अन्तिम चरणमा, वन तथा वातावरण संरक्षण साझा दायित्व रहेको मुख्यमन्त्री आचार्यको भनाई, अझै पनि छुवाछुत कायम रहेको दलित समुदायका नागरिकहरूको गुनासो।
2: अब दलितलाई के अब अगाडि बढाउन दिने, पछाडि पार्ने, दलितलाई पछि राख्नु खोज्ने, सब आफ्नो प्रोग्राम मिलाइसकेपछि बल्ल तिनीहरूलाई बोलायौँ भन्ने यसो बाहना मात्रै पार्ने, छुवाछुतको लागि पनि भेदभाव हुन्छ, गाउँघरमा त भएकै छ।
1: डाङको तुलसीपुरका बोर्डिङहरूमा जंक फूड बिक्री बन्द गर्नुपर्नेमा जोड, रोल्पामा भएका छुट्टा छुट्टै दुर्घटनामा परि 4 जनाको ज्यान गयो, 24 घण्टामा विपज्जन्य घटनाबाट मात्रै 5 जनाको ज्यान गयो।
0: र पत्रकारिता छात्रवृत्ति कार्यविधि संशोधन प्रति पत्रकार महासंघको आपत्ति, जग्गा सम्बन्धी सेवा अब घरबाटै बसेर लिन सकिने, बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँ अकबुत राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ। लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष 2083-84 बजेट निर्माणका लागि प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयहरूले योजना संकलनको काम गरिरहेका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 33 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी अन्तर्गत मन्त्रालयहरूलाई योजना छनौटको सिलिङ पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद तोलाले संघीय सरकारबाट प्राप्त बजेटको सिलिङका आधारमा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूले स्थानीय तहबाट प्राप्त योजनाहरूलाई सूचीकृत गर्ने काम गरिरहेका छन्। वास्तोलाले मन्त्रालयगत रूपमा योजना संकलन गर्ने काम भएपछि बजेटको सिलिङभित्र रहेर प्राथमिकताका आधारमा योजना छनौटका लागि विषयगत मन्त्रालयहरूसँग छलफल गरिने बताउनु भएको छ। उहाँका अनुसार बजेट निर्माण प्रक्रिया अन्तर्गत अहिले मन्त्रालयलाई आफ्नो मातहतका योजना र कार्यक्रमसँगै योजनाहरू पनि प्रणालीमा राख्नका लागि समय दिइएको छ। सोही अनुसार प्रदेश मातहतका मन्त्रालयहरूबाट पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, खेलकुद लगायतका योजना संकलन भएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता विकास र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखिएको जनाएको छ। सचिव वास्तुदाले विशेष गरी प्रदेश गौरवका आयोजनासँगै निर्माणाधीन अवस्थामा रहेको विकास निर्माणका आयोजनाहरूलाई प्राथमिकता दिएर बजेट निर्माणको काम गरिरहेको बताउनु भएको छ। चालू आर्थिक वर्षमा स्रोत व्यवस्थापन तथा राजस्व संकलनमा अपेक्षित उपलब्धि हासिल हुन नसक्दा बजेट कार्यान्वयनमा चुनौती देखिएकाले आगामी आर्थिक वर्षमा त्यस्ता समस्या न्यूनीकरण गर्दै यथार्थपरक बजेट निर्माणमा प्रदेश सरकार केन्द्रित रहने उहाँको भनाइ छ। प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 38 अर्ब 91 करोड़ रूपियाँको बजेट ल्याएको थियो। त्यसमध्ये पुँजीगततर्फ 23 अर्ब 47 करोड़ 14 लाख 65 हजार रूपियाँ र चालूतर्फ 15 अर्ब 43 करोड़ 85,35,000 रुपया विनियोजन गरिएको थियो। आगामी आर्थिक वर्षका लागि भने बजेट आकार करिब 5 अर्ब रुपियाँले घट्ने अनुमान गरिएको छ। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले प्रत्येक वर्ष असार 1 गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। विश्व वातावरण दिवस 2084का अवसरमा शुभकामना जारी सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिन प्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने बताउनुभयो। उहाँले पृथ्वीको तापक्रम वृद्धि, परम्परागत पानीका मुहान सुक्दै जानु तथा फोहोर मैला र प्रदूषणको मात्रा बढ्नु वातावरणीय असन्तुलनका प्रमुख कारण भएको बताउनुभयो। मुख्यमन्त्री आचार्यले वातावरणीय चुनौतीहरूको सामना गर्न प्रदेश सरकारले अनुकूलनका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनु भएको छ। जलवायु परिवर्तनको प्रत्यक्ष असर रैथानी कृषि र खाद्य सुरक्षामा परिरहेको उल्लेख गर्दै उहाँले वन तथा वातावरण संरक्षणलाई साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता समेत औल्याउनु भएको छ। उहाँका अनुसार पानीका मुहानहरूको संरक्षण, व्यापक वृक्षारोपण, प्राकृतिक जल भण्डारणका लागि संरक्षण, पोखरी निर्माण तथा वातावरण मैत्री जीवनशैलीको प्रवर्धन अहिलेको प्रमुख आवश्यकता रहेको छ। यी क्षेत्रमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम अघि बढ़ाइरहेको पनि उहाँले बताउनुभयो। मुख्यमन्त्री आचार्यले सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै वातावरण संरक्षणको अभियानमा नागरिक, निजी क्षेत्र, नागरिक समाज तथा सबै सरकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। उहाँले वातावरण मैत्री व्यवहार अप्नाई प्रकृति संरक्षणमा योगदान दिन सम्पूर्ण प्रदेशवासीलाई अपील समेत गर्नुभएको छ। विश्व वातावरण दिवसले प्रकृति र मानव जीवनबीचको सन्तुलनको महत्व बुझ्न तथा पृथ्वीको सुरक्षाका लागि सामूहिक रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै उहाँले शुभकामना समेत व्यक्त गर्नुभएको छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले संस्थागत विद्यालयहरूको गेटमै हुने जंक फूडको बिक्री वितरण रोक्न सके बाल बालिकामा देखिने कुपोषणको दर उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। पोषण मार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत स्थानीय खाद्य वस्तुको पहिचान र प्रवर्धन सम्बन्धी कार्यशाला गोष्ठीलाई हिजो सम्बोधन गर्दै मेयर खड्गाले

0: ६६ जना बालबालिकाको परीक्षण गर्दा 477 जना अर्थात 8.6% कुपोषण देखिएको छ, जसमध्ये 411 जना बालबालिकामा मध्यम खालको तथा 59 जनामा कडा खालको कुपोषण भेटिएको हो। तुलसीपुर उपमहानगरपालिका भित्र रहेका 21 वटा स्वास्थ्य संस्था मार्फत 127 जना दक्ष स्वास्थ्य कर्मी र 185 जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई समुदाय स्तरमा परिचालन गरी स्क्रिनिङ गरिएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका अनुसार कडा खालको कुपोषण देखिएका क्षेत्रलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। स्थानीय खाद्य वस्तुको प्रयोग बढाउने, पोषण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र जोखिममा रहेका बालबालिकाको नियमित निगरानी गर्नुपर्नेमा जोड दिइएको छ।
1: पानी छैन, खेतमा हिलो पारिएको छैन, खेतको वारी र पारीसम्म लामो डोरी टाँगिएको छ। त्यो डोरीको मदतले सिधा लाइन पार्दै धान छर्ने काम चलिरहेको छ। केहीले धान छर्दैछन् भने केहीले धान छरिएको ठाउँमा माटोले पुर्दैछन्। यसरी दाङको राप्ती गाउँपालिका छ मझेरीमा धान रोपिएको हो। न ब्याड राख्ने चटारो न त हिलो पानीको डर, थोरै चिस्यान भएको ठाउँमा छरुवा विधिबाट धान रोपाई गरिएको छ। छरुवा परम्परागत विधि हो तर यसलाई प्रविधि र सिपसँग जोडेर व्यवस्थित गरिएको छ। 2035-36 सालतिर पानीको अभावमा किसानले यसै गरी धानलाई छरेर रोपाई गर्थे, तर अहिले प्रविधि र सेपमा सुधार भएपछि किसानले पुरानै विधिबाट धान रोपाईको अभ्यास गर्न थालेका हुन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ दाङले सहभागितात्मक सिकाइ केन्द्र कार्यक्रम अन्तर्गत छरुवा विधिबाट धान रोपाईको प्रदर्शन गरेको हो। राप्ती गाउँपालिका छ मझेरिया निवासी किसान प्रेम बहादुर चौधरीको 2.5 कट्ठा जग्गामा धानको बिउ छरेर रोपाई गरिएको हो। परम्परागत रोपाई विधिको विकल्पका रूपमा परीक्षण गरिएको यस विधिमा धानलाई लाइन मिलाएर लगाउने अभ्यास गरिएको छ। कार्यक्रममा प्राविधिक विद्यार्थी तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो। प्रदर्शन मार्फत धान खेतीमा आधुनिक प्रविधिको प्रयोगबारे जानकारी समेत दिइएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ दाङका प्रमुख कोमल शाहीका अनुसार परम्परागत धान रोपाई विधिमा सुधार गरी लागत घटाउने, श्रम शक्तिको आवश्यकता कम गर्ने तथा बालीलाई एकनासले हुर्काउन सहयोग पुग्ने भएकाले छरुवा विधि प्रभावकारी मानिएको छ। यस विधिबाट लगाइएको धान परम्परागत विधिको तुलनामा 1 सातादेखि 10 दिनसम्म छिटो पाक्ने र भित्राउन सकिने समेत उहाँले बताउनुभयो। नार्क प्रविधि गाउँका प्राविधिक कर्मचारी शिशिर अधिकारीले छरुवा विधिबाट धान उत्पादन वृद्धि गर्न सकिने समेत बताउनु भएको छ। बिहा छरेर धान रोपाई दशरथ घिमिरेले लेखेको खबर आजको नयाँ बुट राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
0: हिजो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ 21 गते राष्ट्रिय दिवसका रूपमा यो दिवसलाई मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति भाषाभाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ। संविधानको धारा 24 छुवाछुत र भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात जाति, समुदाय, पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गर्न नहुने उल्लेख छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर सजाय ऐन 2068 पनि जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य कुनै प्रकारको गर्ने र कुनै प्रकारको त्यस्तो किसिमको कार्यमा मद्दत गर्न, दुरुसान गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रुपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। तर नेपालमा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा भने कानून नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ। हरेक वर्ष यसरी सचेतनामूलक कार्यक्रम गर्दै आए पनि अझै जातीय छुवाछुत कायमै रहेको दलित समुदायका नागरिकहरूको भनाइ छ। यसै विषयमा तयार पारिएको एक रिपोर्ट। जातीय छुवाछुत अन्त्य भनेर कानूनमा लेखिए पनि कागजमै सीमित भएको दलित समुदायका नागरिकहरू बताउने गर्दछन्।
2: हाम्रो समाजमा अझै पनि दलितलाई विभिन्न क्षेत्रमा विभेदसँगै पछाडि पार्ने गरिन्छ। डङ्गीशरण गाउँपालिका 1 का पूर्ण बहादुर नेपाली:
3: मैले अब भोगेको कुरा है, अब जस्तै गाउँ घरमा कार्यक्रम भयो पछाडि पारेकै छैन, अब दलितलाई के अब अगाडि बढाउन दिने, पछाडि पार्ने, अरू दलितलाई पछि राख्न खोज्ने, सब आफ्नो प्रोग्राम मिलाइसकेपछि बल्ल तिनीहरूलाई बोलायौँ भने

0: विगतको तुलनामा केही परिवर्तन भए पनि अझै जातीय छुवाछुत पूर्ण रूपमा न्यूनीकरण हुन नसकेको उहाँको अनुभव छ।
1: अहिलेकोमा अलिकति भिन्न छ, किनभने पहिला अलिक है अलिक पछि छ है भन्ने ठाउँमा अलिक अगाडि है भन्ने अलि अहिले भेदभाव त अलिक नजिकै छ, अलिक भेदभाव पनि हरिन त लाग्छ, तर अझै सामने त त्यसरी अझै हरिया छैन।
0: 2062-63 जनआन्दोलन पछि 2063 साल जेठ 16 गते नेपाल छुवाछुत मुक्त मुलुक घोषणा भई ऐन लागू भएपछि जातीय विभेद न्यूनीकरण हुने र विभेद गर्नेलाई कारवाही हुने भन्दै दलितहरूमा आशा पलाएको थियो। नेपालको संविधान 2072 पनि जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न नपाइने उल्लेख गरेको छ, तर आज पनि उच्च जाति मानिने व्यक्तिले जातीय छुवाछुतलाई कायमै राखेका छन्। बाहिरी रूपमा आदर्शको कथा सुनाउनेहरूले पनि घरमा अन्य जातका व्यक्तिहरूबाट आदर सम्मान र रीतिरिवाज जोगाउने नाममा विभेद गर्दै आएका छन्। जातीय छुवाछुतको बारेमा पाठ्य पुस्तकमै लेखिएकाले पनि बाल बालिकाहरूले त्यही सिक्ने भएकाले छुवाछुतमा कमी आउन नसकेको तुलसीपुरका सुरेश सुनारको बुझाइ छ।
2: सानो जात ठुलो जात भनेर किताब पुस्तकमा लेखिएको छ, तर त्यो किताब पुस्तकमा त्यो लेख्ने होइन, जातीय लेखाउने धार्मिकताको लेखाउने मान्छेले त्यही सिक्छन्। विद्यार्थीले मान्छे मान्छे सबै एउटै हो, एउटै ईश्वरको सन्तान हो पृथ्वीमा भएका सबै मानिस जाति।
0: नेपालमा भाषा लिङ्ग धर्म यौनिकता लगायतका आधारमा विभेद हुने गर्दछ। यस्ता विभेद बारे समय समयमा चर्चा पनि भइरहन्छन्। नेपाली समाजमा लामो समयदेखि जरा गाडेर बसेको जातीय विभेद हट्न सकेको छैन। अहिले पनि देशका विभिन्न ठाउँमा जातकै कारण कोठा नपाएका घटना प्रशस्त छन्। दलित समुदाय भित्रै पनि विभेद हुने गरेको भन्दै सबै मिलेर लाग्ने हो भने जातका कारण हुने छुवाछुत अन्त्य गर्न सकिने दलित अधिकार कर्मी निर्मल नेपाली बताउनुहुन्छ।
3: सबैभन्दा चरम विभेद दलित समुदायभित्र पनि यदि विवाह भएको छ भने पनि त्यस्ता खालका छोरीहरूलाई दलितकै अन्य समुदायले पनि नस्वीकार्ने अवस्था छ। एकता र सद्भावबाटै एकअर्काको सहयोग गर्ने भावनात्मक रूपमा चाहिँ हामीले त्यो कुरा सोच्यौँ भने मलाई लाग्छ समाजमा रहेका तल्लो भन्दा तल्लो लेभलमा रहेका त विभेदकारी रूपमा आर्थिक सामाजिक शैक्षिक राजनीतिक जति पनि विभेदहरू छन् त्यो विभेद एउटाले मात्रै होइन एकले अर्काको सम्बन्ध र सहकार्यबाट नै समस्याको समाधान गर्न सकिन्छ। एउटै समुदायको फेरी फेरीमा बस्ने विभिन्न जात जाति बीचमा एकता र सद्भाव हुन सकेन भने हामी भन्छौँ जहिले पनि पीड़ा हुन्छ र त्यो समुदाय जहिले पनि विखण्डनकारी नीतिमा मात्रै अगाडि जान सक्छ। त्यसैले गर्दाखेरि कसैको घरभित्र पसेर त्यो चुलामा बसेर भात खानु हाम्रो माग होइन। आत्मसम्मान सहितको चाहिँ बाँच्ने खालको वातावरण सृजना गर्ने राज्यको दायित्व हुन्छ, त्यो राज्यले त्यो खालको व्यवस्थापन गरोस्।
0: स्थानीय सरकारले पनि जातीय विभेद हटाउनका लागि खासै उल्लेखनीय काम गरेको देखिँदैन। संघीय सरकारले त्यसबारे बुझेको भए पनि स्थानीय सरकार नेपाल प्रहरी राष्ट्रिय दलित आयोग लगायतका सम्बन्धित निकायलाई सही तरिकाले परिचालन गर्न नसक्दा समस्या भएको छ। त्यसकारण सबै जिम्मेवार निकायसँगै आम नागरिक आफ्नो ठाउँबाट लाग्ने हो भने जातीय छुवाछुतलाई अन्त्य गर्न सकिन्छ। चेतन ओले, रेडियो प्रकृति, दाङ।
4: आजको परिवेशमा अब छोटो विश्राम।
5: किसानहरूका लागि खुसीको खबर।
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
7: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
4: रोल्पाको माडी गाउँपालिका 2 ब्याङखोलामा हिजो बिहान भएको बोलेरो जीप दुर्घटनामा परि 3 ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुने सबै दाङ जिल्लाका रहेका छन्। मृत्यु हुनेमा घोराई उपमहानगरपालिका 7 देउखुरीका घोराई उपमहानगरपालिका 7 का 25 वर्षीय वीरबहादुर चौधरी, डंगेसन गाउँपालिका सात श्री गाउँका 40 वर्षीय गाडी धनी जीवधन चौधरी र उहाँकी 38 वर्षीय श्रीमती कमला चौधरी रहनु भएको छ। प्रहरीका अनुसार सिमेन्ट पाइप जस्ता पार्ता लगायत निर्माण सामग्री बोकेको अस्थायी नम्बर प्लेट एमएच 14 टीसीजे 471 नम्बरको बोलेरो जीप सड़कबाट करिब 600 मिटर तल खसेर हिजो बिहान दुर्घटना भएको थियो। दुर्घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
7: यसैबीच रोल्पामा एक पुरुष पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्लाको रुन्टीगढ़ी गाउँपालिका 9 सखी निवासी अन्दाजित 44 वर्षीय रेशम नेपाली आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। हिजो बिहान करिब 7:30 बजे स्थानीयवासीले पोखरीमा मृत अवस्थामा रहेको पनि इलाका प्रहरीकारले होलेरीमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक नेपाली केही समयदेखि क्षयरोगको बिरामी रहेको खुलेको छ। उनका परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
4: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा हिजो उक्त एप सार्वजनिक गरिएको हो। एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ। यसै गरी प्ले स्टोर र एप स्टोरबाट पनि डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, ब्लू बुक, फिल्ड बुक, उतार प्लट र स्टार उतार तथा फिल रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै यी सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सक्ने सुविधा पनि एपमा समावेश गरिएको छ।
7: पशुपालन व्यवसायलाई थप उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यले तुलसीपुर महानगरपालिकाको पशु सेवा शाखाको आयोजनामा युरिया मोलासिस मिनरल ब्लक निर्माण सम्बन्धी हिजो एक दिने तालिम दिएको छ। तालिम उद्घाटन गर्दै तुलसीपुर महानगरपालिकाका मेयर टीकाराम खड्गाले पशुहरूको स्वास्थ्य सुधार, पोषण व्यवस्थापन र उत्पादन वृद्धि गर्न यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। उहाँले पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउँदै किसानलाई आत्मनिर्भर बनाउन आवश्यक चिप र प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। मेयर खड्गाले स्वस्थ पशुबाट मात्रै दूध, मासु र अन्य उत्पादनमा वृद्धि हुने भएकाले किसानको आय आर्जन समेत बढ्ने उल्लेख गर्नुभएको छ।
4: लुम्बिनी प्रदेश सरकारले पत्रकारिता अध्ययनरत विद्यार्थी तथा पत्रकारहरूका लागि प्रदान गर्दै आएको छात्रवृत्ति सम्बन्धी कार्यविधि संशोधन गरेको तथा छात्रवृत्ति पाइरहेका पत्रकारहरूलाई अन्तत छात्रवृत्ति नदिने भन्दै सूचना सार्वजनिक गरेको विषयप्रति नेपाल पत्रकार महासंघ लुम्बिनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले हिजो विज्ञप्ति जारी गर्दै पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघसँग कुनै परामर्श नगरी प्रदेश सरकारले एकपक्षीय रूपमा कार्यविधि संशोधन गरेको कदमप्रति गम्भीर आपत्ति प्रकट गर्नुभएको छ। यसअघि कार्यान्वयनमा रहेको व्यवस्थालाई उल्ट्याउने गरी गरिएको संशोधनले पत्रकारिता अध्ययन गरिरहेका तथा अध्ययन गर्न चाहने पत्रकारहरू प्रत्यक्ष प्रभावित भएको महासंघको ठहर छ।
7: र जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर तथा अत्याधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। विभागका अनुसार कोशी मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने सम्भावना छ। हिजो मात्रै भैरवाको तापक्रम 41 डिग्रीसम्म पुगेको थियो भने नेपालगंजको 40 डिग्री सेल्सियससम्म पुगेको थियो। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नलुप्रासी, बर्दाघाट, सुस्ता पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। यसै गरी कञ्चनपुर, कैलाली, नलुप्रासी, बर्दाघाट, सुस्ता पूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे जानकारी लिइराख्न अनुरोध गरिएको छ। तातो हावा र तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने जस्ता समस्या देखिन सक्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ। पहाडी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै पानी पर्ने सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छु।
7: नमस्कार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।
3: तथा तातो हावाको लहरका कारण तराईका जिल्लाको जनजीवन प्रभावित र इरानमा थप सैन्य कारवाही अघि बढाउनबाट रोक्ने प्रस्ताव अमेरिकी संसदबाट पारित।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर नेपालको संविधानलाई समय सापेक्ष, व्यवहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ सुझाव संकलन गरेको हो। यसै क्रममा पूर्व राष्ट्रपति डाक्टर यादवले नेपाली जनताको निकै ठूलो संघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राखेर राष्ट्रिय सहमति कायम गरेर बहस पत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभयो। उहाँले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता मुख्य स्तम्भलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिदा माग र भावनालाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो। त्यस्तै पूर्व राष्ट्रपति भण्डारीले वर्तमान संविधानलाई समय अनुकूल बनाउन र हिजोका दिनमा अभ्यासका क्रममा देखिएका कतिपय कमजोरीलाई सुधार गरेर नै संशोधन गरिनुपर्नेमा जोड दिनुभयो। उहाँले संविधानमा सुनिश्चित गरिएको महिलाको 1/3 सहभागिताको उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ बढी व्यवहारिक बनाउनु पर्नेमा जोड दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ। भ्रमणले नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विश्वास लिएको छ। परराष्ट्र मन्त्री खनाल जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज स्वदेश फर्कँदै हुनुहुन्छ। पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली जानुभएका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, परराष्ट्र मन्त्री डाक्टर एस जयशंकर, भारतीय जनता पार्टीका सभापति नितिन नवीन, सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्च व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको थियो। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको नेपालतर्फका संयोजक डाक्टर बेसबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई हिजो दराजको साँचो हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। केही संचार माध्यममा इपिजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्त गर्दै उक्त प्रतिवेदन राखिएको दराजको साँचो मात्रै बुझेको स्पष्ट पारेको छ। विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा यो दिवस मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षण मार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौँ भनी शुभकामना दिनुभएको छ। राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय तथा सरकारवाला निकायको सक्रिय सहभागिताका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ। त्यसै गरी वातावरण दिवसका अवसरमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै वातावरण मैत्री स्रोत साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औल्याउनु भएको छ। रोजगारीका लागि विदेश पठाउने नाममा 29,20,000 ठगी गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। नापी विभागले मेरो कित्ता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा हिजो सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप मार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दर्तापछि प्रणालीबाट ओटिपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै यी सेवा खल्ती र कनेक्ट आइपिएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको विभागले जनाएको छ। मेरो कित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ। सो अवसरमा मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधि मैत्री सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री रावलले जग्गा सम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै मेरो कित्ता एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
7: नारायणी अस्पतालको सूचना।
8: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनाऊ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
9: समयमै जाँच गरौ, गम्भीर रोगबाट बचौ। नारायणी अस्पताल बिरगन्ज पर्सा।
3: अब बाँकी समाचार। रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँ ब्याङखोला स्थित शहीद मार्गमा बोलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङ घोराई उपमहानगरपालिका 7 देसाई निवासी 25 वर्षीय वीरबहादुर चौधरी, दङ्गी शरण गाउँपालिका 7 श्री गाउँ घर भई हाल घोराई उपमहानगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उनकी श्रीमती 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता, सिमेन्ट र प्लास्टिकका पाइप लगायत निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सडकबाट करिब 500 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा हिजो ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले जातीय विभेद तथा छुवाछुतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य राजनैतिक दल नागरिक समाज संचार क्षेत्र शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनु भयो। सभामुख अर्यालले सामाजिक चेतना कानून कार्यान्वयन र आर्थिक सशक्तिकरणलाई सँगसँगै अघि बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो। कार्यक्रममा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले छुवाछुत र भेदभाव उन्नत समाजको निम्ति बाधक रहेको बताउनु भयो। महान्याधिवक्ता डाक्टर नारायण दत्त कौडेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न सामाजिक चेतना वृद्धिमा सरकार आयोग र सरकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। 2063 जेठ 21 गते तत्कालीन संसदबाट नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। उक्त दिनको स्मरणमा दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन भन्ने नाराका साथ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस हिजो मनाइएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताउनु भयो। संचार मन्त्री तिमिल सिन्हाले विश्व राजनीति अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ सम्मान पहिचान र आशाको खोजीमा रहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 सैद्धान्तिक छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयक अघि बढाउनु पर्नेमा जोड दिनुभयो। अपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गठन हुने संस्थाको कार्यकारी निर्देशक र सञ्चालक सदस्यहरू विषय विज्ञ हुने गरी योग्यता तोक्नुपर्ने दक्ष जनशक्तिलाई जिम्मेवारी दिनुपर्नेमा सांसदहरूले जोड दिनुभयो। त्यस्तै बैठकमा सांसदहरूले प्रयोगशालाबाट आएको रिपोर्ट चित्त नबुझे पुनः परीक्षण गर्न सकिने व्यवस्था राख्नुपर्ने नमुना संकलन भण्डारण र परीक्षणलाई व्यवस्थित बनाउनु पर्ने र अपराध अनुसन्धान गर्ने संस्थालाई स्वतन्त्र रूपमा अघि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी सरकार कानून बनाउन लागिपरेको बताउनु भयो। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखिएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्। काउन्सिलले जेठ 12 15 गतेसम्म सञ्चालन गरेको 69 चिकित्सक लाइसेन्स परीक्षामा सहभागी 2,263 परीक्षार्थीमध्ये 1,515 विद्यार्थी उत्तीर्ण भएका छन्। जलवायु परिवर्तनले सिराहा बर्दिया सुर्खेत पर्सा कपिलवस्तु काठमाडौँ डोटी मकवानपुर र चितवन गरी 9 जिल्लाको 84.2% जनजीवन प्रभावित भएको एउटा सर्वेक्षणले देखाएको छ। काठमाडौँमा हिजो एक्सन एड अन्तर्राष्ट्रिय नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनको असरले जलाशय सुक्दै गएको र वर्षा हुने प्रवृत्तिमा रूपान्तरण भएको देखिएको छ। प्रतिवेदनमा अध्ययन सीमा क्षेत्र अन्तर्गत 9 जिल्लाका 2,358 घर धुरीमा 1,773 जना युवा बीच सर्वेक्षण गरिएको थियो। तराईका धेरैजसो जिल्लाहरूमा केही दिनदेखि बढेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। देशको हिमाली तथा पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको भए पनि मधेस प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रहरूमा तातो हावाको लहर अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
10: जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली तथा पहाड़ी भूभागमा सामान्य हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेको भए पनि तराई क्षेत्रमा भने अझै केही दिन तातो हावाको लहर जारी रहने सम्भावना रहेको छ। केही दिन अघि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम बढेर 40 डिग्री भन्दा माथि पुगेको थियो भने अहिले त्यसमा केही कमी आएको छ। अहिले तापक्रम केही घटेर 37-38 डिग्रीमा आएको भए पनि पूर्वी तराईका क्षेत्रहरूमा 40 डिग्रीसम्म पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद राम प्रसाद दाहालले बताउनुभयो।
11: विशेष गरी पहाडी तथा हिमाली भूभागहरूतिर चाहिँ मध्यमसम्मको वर्षा हुने र तराई भूभागहरूमा तातो दिन जारी नै रहने देखिन्छ। पूर्वी क्षेत्रको तराई क्षेत्रहरूमा मधेस कोशी बागमती गण्डकी प्रदेशहरूको तराई क्षेत्रहरूतिर आगामी 3 दिनमा पनि तातो दिन रहने जस्तो सम्भावना देखिन्छ। ठाउँ अथवा स्टेसन अनुसार फरक पर्छ। त्योभन्दा अगाडि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईतिर 40 डिग्रीहरू घटेको थियो 2-3 वटा स्टेसनहरूमा। अहिले धेरै जस्तो स्टेसनतिर 38-38 डिग्रीसम्म
10: तापक्रमको अवस्था स्टेसन अनुसार घटबड हुन सक्छ। अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। हिमाली तथा पहाड़ी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेकाले मौसमबारे जानकारी राखेर मात्रै बाहिर निस्कनुपर्ने र तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने भएकाले खेतबारीमा काम गर्दा बिहान साँझको समय मिलाएर काम गर्नुपर्ने हुन्छ। गर्मीबाट बच्न चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्ने, अत्यावश्यक कामले निस्कनै परेमा घाम कम भएको समय मिलाएर निस्कने, पातलो कपडा प्रयोग गर्ने, टाउको छोप्ने, पानी धेरै पिउने र डिहाइड्रेसनबाट बच्ने उपाय अपनाउनु पर्ने हुन्छ। पुनः जल तथा मौसम विज्ञान विभागका मौसमविद दाहाल।
11: मेघ गर्जन पट्याङ सहित नै मध्यम समयको वर्षा हुने भएकोले पछिल्लो मौसमी अवस्था के कस्तो छ त्यो बारे चाहिँ सूचना लिने अध्यावधिक रहने र त्यही अनुसार आफ्नो योजना बनाउनु हुन म अनुरोध गर्दछु भने तराई क्षेत्रहरूमा चाहिँ तातो दिनको सम्भावना अझै पनि कायम नै रहेको भएर कृषि क्षेत्रमा काम गर्नुहुनेहरूले बिहान पख अथवा साँझ पख मात्र काम गर्ने, दिउँसो घाममा काम नगर्नु हुन म आग्रह गर्दछु। र यातायातहरू सडकतिर हुनेहरूले पनि यसलाई चाहिँ विशेष ध्यान दिएर योजनाहरू बनाउने, पानी पिउने, हाइड्रेटेड रहने, बाहिर धेरै एक्सपोज
10: पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण नेपालको तराई क्षेत्रमा गर्मीको अवधि लामो र तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तराई क्षेत्रमा तातो हावाको लहर अझै केही दिन जारी रहने भएकाले सचेत रहन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
3: निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका 15 वटा सड़क आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय बीच भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्याद समेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि 15 वटा आयोजनाको ठेक्का तोडेको हो। काममा ढिलासुस्ती गरेको भन्दै स्थानीयले विरोध गरेपछि एसएन निर्माणका 4, नागार्जुनको 4, राधा भानुका 2, गणपतिका 4 तथा आरपी कन्स्ट्रक्सनको 1 वटा ठेक्का तोडिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ। ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिस गरिने र ठेक्का सम्झौताको प्रावधान बमोजिम कार्य सम्पादन, जमानत, धरोटी बापतको रकम, पेस्की जफत गरिने कार्यालयले जनाएको छ। कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी क्यामेरा जडान कार्य तीव्र पारिएको छ। सरकारको निर्देशनपछि यात्रुको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै कैलालीमा सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिएको हो। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
12: सरकारको निर्देशनपछि कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान गर्न यातायात व्यवसायहरूले सक्रियता बढाएका छन्। यात्रुको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रणालीका अध्यक्ष पदमराज सापकोटा सरकारको निर्देशन बमोजिम सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान कार्य धमाधम भइरहेको बताउनुहुन्छ।
13: सम्पूर्ण ठुलो सवारी साधनदेखि लिएर सानो सवारी साधनमा हामीले अनिवार्य सिसी क्यामेरा लगाउने निर्णय गरेका छौँ र यो अनुसार अहिले चाहिँ सबै सवारी साधनले सिसी क्यामेरा लगाइरहेको अवस्था छ। लामो दूरीको दिवा तथा रात्री सेवाका बसहरूले अनिवार्य रूपमा लगाइसकेको अवस्था छ र छोटो दूरीको गाडीहरूले पनि सिसी क्यामेरा लगाइरहेछन्।
12: सुरुवातीमा सीसीटीभी जडानमा अलमल गरेका व्यवसायहरू सीसीटीभीको महत्व बारे जानकार भएपछि सवारी साधनमा सीसीटीभी जडान गर्न लागि परेको अध्यक्ष सापकोटाको भनाइ छ।
13: हामीले बारेमा व्यवसायीलाई मजदुरलाई पनि प्रश्न पार्यौँ। सिसी क्यामेरा हाम्रो लागि हो, हाम्रो सुरक्षाको लागि हो र शान्ति सुरक्षाको हिसाबले पनि विभिन्न खालको गतिविधिहरू निगरानी हुने अवस्था भएकोले आवश्यक छ भन्ने कुरामा अहिले व्यवसाय मजदुरले बुझेको अवस्था छ।
12: कैलालीमा करिब 1000 सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रहेको बताइन्छ। यसमध्ये अधिकांश सवारी साधन धनगढीबाट लामो तथा छोटो दूरीमा चल्ने गरेका छन्। प्रत्येक बसमा कम्तीमा 3 सिसिटिभी जडान गरिएका छन्। सार्वजनिक यातायातमा सिसिटिभी जडान कार्यलाई प्रभावकारी बनाउन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। स्थानीय प्रशासन, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरीको टोलीले बेला बखत सार्वजनिक यातायातमा अनुगमन गर्दै आएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी:
14: हामीले छड्कै अनुगमन पनि गर्छौँ अनि विशेष गरी ट्राफिकलाई मोनिटरिङको लागि जिम्मेवारी पनि दिएका छौँ। त्यस्तै पर्यो भने अटेरी भयो भने त सरकारको नियमलाई पनि मान्नु पर्ने हुन्छ, हामी त्यो एक्सनमा पनि जान्छौँ।
12: सार्वजनिक यातायातमा पहिलो पटक सिसिटिभी जडान हुँदा यात्रुहरूलाई थप सहजता र सुरक्षा हुने अपेक्षा गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारवाही अघि बढाउनबाट रोक्ने एउटा प्रस्ताव पारित गरेको छ। प्रस्तावको पक्षमा 295 र विपक्षमा 208 मत परेको थियो। कंग्रेसको स्वीकृति बिना सञ्चालन भइरहेको इरान युद्धबारे आलोचकहरूले प्रश्न उठाएका छन्। अमेरिकी नेतृत्वमा वाशिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। तर इरान समर्थित हिजबुल्लाहको आक्रमण समाप्ति बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम गरेको छ। संयुक्त विज्ञप्ति अनुसार युद्ध विराम लागू हुन हिजबुल्लाहको गोलाबारी पूर्ण रूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लडाकुहरू हटाउने शर्त पनि समावेश गरिएको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पाइलट जोन स्थापना गर्ने सहमति भएको छ। अब आर्थिक समाचार।
15: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: हिमाल पारीको जिल्लाको रूपमा रहेको मुस्ताङमा अहिले स्वदेशी तथा विदेशी पर्यटकहरूको चहल पहल निकै बढेको छ। हिमाली दृश्य अवलोकन, रमणीक वातावरण र धार्मिक स्थलका रूपमा रहेको प्रसिद्ध मुक्तिनाथ क्षेत्रका कारण मुस्ताङमा स्वदेशीसँगै विदेशीमा खास गरी भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको टुकुचेका शिक्षक विष्णु थकालीले बताउनुभयो। भारतमा गर्मी बढ्दो रहेकाले पनि यति बेला नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत मुस्ताङ भ्रमणमा जाने पर्यटक निकै बढेको र त्यसले पर्यटन व्यवसायमा उत्साह थपेको स्थानीयले बताएका छन्। सरकारले स्थल मार्गबाट सिमाना ओहोरदोहोर गर्दा यात्रुले 500 रुपियाँसम्मको वस्तु भन्सार तिर्नु नपर्ने व्यवस्था बनाएको छ। बजेटसँगै सरकारले अध्यावधिक गरेको भन्सार सम्बन्धी झिन्टी कुन्टाको व्यवस्थाबाट 100 रुपियाँको सीमा बढाएर 500 रुपियाँ पुर्याइएको हो।
3: आर्थिक समाचारका साथमा सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
17: ओपनर कुशल फुर्तेलको कीर्तिमानी प्रदर्शनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रूपमा एसियाली खेलकुद एसियाड छनौटको सेमिफाइनलमा पुगेको छ। मलेसियामाथि 168 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एकको विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको छ।
3: खेल समाचारका साथमा अझै बम। अब मौसम। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा, मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। मध्य र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा पूर्व राष्ट्रपतिहरूसँग संविधान संशोधनका विषयमा सुझाव संकलन। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत भ्रमणमा जानुहुने। रासोपा सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। केही दिनदेखि बढेको गर्मी तथा तातो हावाको लहरका कारण तराईको जनजीवन प्रभावित र इरानमा थप सैन्य कारवाही अघि बढाउनबाट रोक्ने प्रस्ताव अमेरिकी संसदबाट पारित। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
3: नमस्कार, समावेशी आवाज कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालन हुने समावेशी आवाज कार्यक्रम हरेक हप्ताको शुक्रबार बिहान 7:25 बजेदेखि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेबका साथै एफएम ब्यान्ड 98.1 MHz साथै रेडियो नेपाल अनलाइन मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
4: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौ।
3: आजको कार्यक्रममा हामी राष्ट्रिय समावेशी आयोगको कार्यक्षेत्र कर्णालीमा बसोबास गर्ने आर्थिक रूपले विपन्न तथा सीमान्तकृत समुदायको अवस्था र आयोगको निष्कर्ष र सिफारिस कार्यान्वयनको अवस्थाको बारेमा कुरा गर्छौ।
4: नेपालको विकट भूगोल मानिने कर्णाली क्षेत्र प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि विकासको दृष्टिले पछाडि परेको क्षेत्र हो। गरिबी, बेरोजगारी र आधारभूत सेवाको अभाव तुलनात्मक रूपमा यो क्षेत्रका बासिन्दाले अलि बढी सामना गरिरहेका छन्। आर्थिक विपन्नता र सामाजिक विभेद पनि कर्णालीका सीमान्तकृत समुदायको समस्या हो। कृषिमा निर्भर अधिकांश परिवार आधुनिक प्रविधि, सिंचाई र बजारको पहुँच नहुँदा न्यून उत्पादनमै सीमित छन्। राष्ट्रिय समावेशी आयोगले कर्णाली लगायतका छोडिएको क्षेत्र र विपन्न सीमान्तकृत समुदायको अवस्था पहिचान गरी राज्यलाई आवश्यक नीति, कार्यक्रम निर्माणका लागि सुझाव र सिफारिस गर्ने काम गर्दछ। यस सम्बन्धमा भइरहेका प्रयास, समस्या, चुनौती तथा आयोगको सिफारिस कार्यान्वयनको अवस्था र आयोगको अपेक्षा बारेमा आज हामीले राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमल सेनासँग कुराकानी गरेका छौ। सुनौ उहाँसँग गरिएको कुराकानी।
3: कर्णालीमा बसोबास गर्ने अल्पसंख्यक, पिछडा तथा सीमान्तकृत समुदायको वर्तमानको अवस्था के छ, खास गरी यो सामाजिक र आर्थिक अवस्था उहाँहरूको समावेशिताको दृष्टिकोणले हेर्नु पर्दाखेरि कस्तो देखिन्छ?
5: खास गरी यी समुदायहरू राज्यका सरदर वर्गभन्दा पछाडि मानिन्छन्। राज्यले बनाएका नीति राम्रा छन् तर कार्यान्वयन हाम्रो फितलो छ। यी वर्गका केही व्यक्तिहरूले मात्र बढी फाइदा लिएको पनि यदाकदा देख्ने गरिन्छ। जस्तै आरक्षणको सुविधा होस् अथवा अन्य फाइदाहरू चाहिँ अलि टाटा बाटा व्यक्तिहरूले लिएको पनि पाइन्छ। यो हामीले घटाउनुपर्छ भनेर हामीले राष्ट्रिय समावेशी आयोगले धेरै सचेतनाका कार्यक्रम र धेरै पोलिसीहरू अध्ययन गरेर, अनुसन्धान गरेर पोलिसीहरू बनाएर पनि सिफारिस गरिसकेका छ। अब हामीले नेगेटिभ मात्रै हुनु हुँदैन, अवस्था बिस्तारै सुध्रिँदैछ, हामी सकारात्मक भएर सचेत भएर अगाडि बढ्नुपर्छ। सचेत हुनु नि पर्यो, सचेत गराउनु नि पर्यो कर्णालीका जनताहरूलाई, अल्पसंख्यकहरूलाई अथवा पिछडा वर्गलाई, तराईको पिछडा वर्गलाई, यिनीहरूलाई हामीले माथि उठाउनलाई हाम्रो प्रयास पनि जारी रहनुपर्छ। उहाँहरूले पनि सरसल्लाह अनुसार अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
3: जस्तो यो कर्णालीका दलित, जनजाति, राउटे लगायतका समुदायहरू राज्यका सेवा अवसर निर्णय प्रक्रियामा अझै पनि पछाडि परिरहेका छन् भन्ने छ। उहाँहरूले भोग्नुपरेका समस्याहरू के हुन् र अवसर निर्माणका निमित्त के कस्ता कामहरू भइराखेका छन्?
5: हाम्रो आयोगले हेर्ने 11 क्षेत्रमध्ये साबिकको कर्णाली अञ्चल, कर्णाली साबिकको अञ्चल, कर्णाली अहिलेको प्रदेश कर्णाली होइन, कर्णालीका पाँचवटा, तत्कालीन कर्णालीका पाँचवटा जिल्ला छन्। पाँचवटा जिल्लामा कसरी त्यहाँका जनताहरूलाई माथि उठाउन सकिन्छ? सबै क्षेत्रमा, शिक्षा क्षेत्रमा, रोजगारीको क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, भौतिक पूर्वाधार विकासको क्षेत्रमा कसरी माथि उठाउन सकिन्छ भने हामीले पटक पटक कर्णालीमै पुगेर, हरेक जिल्लामा पुगेर पटक पटक स्थलगत निरीक्षण गर्ने, त्यहाँका समुदायको सुझावहरू लिने, कार्यक्रमहरू गर्ने, के गर्दा ठिक होला भन्ने, र कर्णालीबारे धेरै बुझेका विज्ञहरूसँग काठमाडौँमा पनि बोलाएर धेरै ठाउँमा छलफल गर्ने काम गरिसकिएको छ, भएको छ। विशेष गरी भौगोलिक विकटता, शिक्षाको अभाव, मौका अथवा अपर्चुनिटीको सीमितता तथा केही सीमित चलाख वर्गले मात्र फाइदा लिएको कारणले कर्णालीका यी दलित जनजाति राउटे समुदायहरू अलिकति पछि परेको देखिन्छ।
3: अनि यो समावेशी नीति तथा संविधानले सुनिश्चित गरेका अधिकारहरूलाई नै व्यवहारमा कार्यान्वयन गर्नको लागि जस्तो संघ सरकार स्थानीय र प्रदेश सरकारहरू कतिको गम्भीर ढङ्गले त्यो लक्ष्य प्राप्तिका दिशामा अगाडि बढिराखेको देखिन्छ, यहाँ अध्ययन अनुसन्धान र अनुभवले के बताउन सकिन्छ?
5: खासगरी कानुनी रूपमा सबै सचेत देखिन्छन् तर व्यावहारिक रूपमा सचेत देखिन्नन्, किनभने कानुनमा लेखिएको छ व्यवहारमा कार्यान्वयन भएको छैन। हरेक क्षेत्र स्थानीय अथवा प्रदेश अथवा सङ्घ भनौँ त्यहाँभित्र कानुन कार्यान्वयनमा छिद्रता देखिन्छ, कानुन कार्यान्वयन पूर्ण रूपमा व्यावहारिक रूपमा लागू नभइसकेको हुनाले कतिपय चाहिँ अप्ठ्याराहरू देखिन्छन्, अनि सबै तहले फेरि राम्रो गर्नको लागि प्रयास गरेको देखिन्छ तर नतिजा कम आएको देखिन्छ, किन कानुनमा छ व्यवस्था गरिएको छ व्यवहारितालाई बढी ध्यान नदिएपछि यो चाहिँ नतिजा चाहिँ प्रभावकारी नभएको अलिक कम जस्तो देखिने जस्तो लाग्छ। अब समय चक्रसँगै यो हाम्रो देशमा समावेशिता 2072 संविधान पछि मात्रै लागू भएको, त्यसकारण बिस्तारै समावेशिता के हो, समावेशितालाई कसरी प्र्याक्टिस गर्ने, समावेशिता जनताले के गर्नुपर्ने, जनप्रतिनिधिले के गर्नुपर्ने, स्थानीय सरकारले के गर्नुपर्ने, केन्द्र सरकारले के गर्नुपर्ने, प्रदेश सरकारले गर्नुपर्ने सबै प्र्याक्टिसमै हुनुहुन्छ, त्यही भएर बिस्तारै अगाडि बढ्दैछ, समय चक्रसँगै विकास हुँदैछ, समावेशिताको विकास हुँदैछ, समावेशिता लागू हुँदैछ, तर बढी अझ जति टाइम अगाडि बढ्ला अनि बढी यो व्यावहारिकतालाई बढी सबैले ध्यान दिएपछि यो राम्रोसँग अगाडि बढ्नेछ।
3: जस्तो अब शिक्षा स्वास्थ्य रोजगारी अवसर अन्य भौतिक निर्माण पूर्वाधारका कुराहरूमा पनि नागरिकहरूको सहज पहुँचको हिसाबले सबै क्षेत्र पछाडि परेको छ, त्यसमाथि पनि कर्णाली को समुदायले अझ धेरै समस्याहरू भोगिराख्नु परेको छ भन्ने छ। अब चुनौतीहरू के छन् र समाधानका लागि के कस्ता प्रयासहरू गरिराख्नु पर्ने हो, आयोगको बुझाइ ठम्म्याई चाहिँ के छ?
5: खास गरी यो कर्णाली नर्मल्ली यो विकटताको कारणले हो, शिक्षा क्षेत्रमा नि पछाडि छ, स्वास्थ्यको पर्याप्तता भनेको स्वास्थ्यमा नि धेरै पर्याप्तता हुनुपर्ने, स्वास्थ्य क्षेत्रमा पर्याप्तता हुनुपर्ने अपर्याप्त छ, त्यसमा नि पछाडि छ। सञ्चार माध्यमहरू सपोज अहिले पनि कर्णालीको कुनै जिल्ला जानुभयो भने तपाईँको टेलिफोनले सिम कार्डले काम गर्दैन, भनेपछि फोनले काम गर्दैन भने अरू कम्प्युटरले के काम गर्ला, अरू सञ्चार माध्यमले के काम गर्ला, टिभीले के काम गर्ला भन्ने अहिले बुझ्नुपर्ने कुराहरू छ। त्यसैले चाहिँ विकटताको कारणले समस्याहरू खडा भएछन्, यसलाई कसरी घटाउने भन्ने बारे हामीले अध्ययन अनुसन्धान कर्णालीको बारे नि हामीले अध्ययन अनुसन्धान गरेर विभिन्न विषयहरू सिफारिस गरेका छौँ, हामीले सिफारिसको बारेमा मैले तपाईँलाई पछाडि बताउनेछु। अब सीमित मात्रामा मात्रै रोजगारीको अवसर पाएछन् किनभने रोजगारी गर्ने अवसरै त्यहाँ कम छ, सीमितले रोजगारी पाएछन्, रोजगारीको लागि नि चुनौती धेरै देखिन्छ किनभनेदेखि अपर्चुनिटी नभएपछि रोजगारी धेरैले पाउँदैनन्। अब आयोगले यसबारे अध्ययन अनुसन्धान स्थलगत निरीक्षण तथा सुझाव सङ्कलन गरी विभिन्न विषयमा सिफारिस गरिसकेको छ। अहिलेको कानुनमा केही विभेद छैन, कानुनले सबै समान हो सबैले समान हक पाउनुपर्छ भनिसकेका छ, तर व्यावहारिकतामा विभेद छ, हामी साँगुरो छौँ। त्यहाँका कर्णालीका जनताहरू नि अथवा सीमान्तीकृत समुदाय भन्नुहोस्, अब अल्पसङ्ख्यक समुदाय भन्नुहोस्, कर्णालीका समुदाय भन्नुहोस्, सबै शिक्षित विज्ञ भइसकेका छैनन्, त्यसैले चाहिँ अनि अब जनप्रतिनिधिहरू पनि व्यावहारिकतामा अलिकति छाँगुरो अवस्थामै हुनुहुन्छ, बिस्तारै राम्रो हुँदैछ किनभने कानुनमा केही नै विभेद गर्न पाइँदैन भन्ने नै छ, कोही कोही ठाउँमा छिटफुट विभेद गरेको ठाउँ व्यक्तिले विभेद जसले गर्नुभएको छ उहाँलाई सजाय भएको अवस्था पनि छ। अब त्यही भएर कानुनी रूपमा विभेद नभएपछि व्यावहारिक रूपमा हरेक घर घरले तपाईँले मैले अर्कोले अर्कोले सबैले विभेद हटाउँदै जानुपर्छ अनि यो एक दिन विभेद रहित हुन्छ, होइन? अब समावेशिता भनेको समग्रता पनि हो, सबै तह क्षेत्र वर्गबाट विभेद अन्त्य गरियो भने बल्ल समावेशी समाज निर्माण हुन्छ, सबै एकजनाले गरेर हुने कुरा छैन, त्यही भएर हामी सबै तह वर्ग क्षेत्र सबैबाट यो विभेदको अन्त्य गर्नको लागि चाहिँ पहल गरेर समावेशी बनाउनु पर्छ र विभेद अन्त्य हुन्छ र समावेशी समतामूलक समाजको निर्माण हुन्छ भन्ने लाग्छ मलाई।
3: यहाँले भन्नुभयो जस्तै राज्य सञ्चार माध्यम लक्षित समुदाय स्वयंले नि अबको समयमा के कस्ता विषयमा बढी ध्यान दिनुपर्ने, जागरूक हुनुपर्ने अवस्था चाहिँ के छ त?
5: खासगरी कानुनी र व्यावहारिकतामा फरकलाई कम गर्दै जानुपर्छ, अब के मैले तपाईँलाई के गर्दा ठिक होला भन्नु हो, म बुदागत रूपमै गएँ। कानुनमा सबै व्यवस्था छ, व्यवहारमा लागू भयो होइन, त्यसलाई यो व्यवहारमा लागू गर्दै गर्दै जानुपर्छ। कानुनमा भएको व्यवहारमा नभएकोलाई व्यवहारमा नि कानुनमा भए अनुसार गर्दै गर्दै गयो भने यो फरक कम गर्दै लैजानुपर्छ। सकारात्मक विभेदलाई सकारात्मक हिसाबले बुझ्नुपर्छ। जस्तै सबैलाई समान हो भन्यो तर हामीले आरक्षणको व्यवस्था गर्छौँ, तल परेको वर्गलाई माथि ल्याएर चाहिँ समान रूपमा ल्याएर समावेशी बनाउनको लागि सकारात्मक विभेद पनि गर्नुपर्छ। सकारात्मक विभेद किन गरियो भन्ने हामीले बुझाउन पनि सक्नुपर्छ। सकारात्मक विभेद नभई समानता अथवा समावेशिता लागू गर्न सकिँदैन। त्यसरी कतिपय ठाउँमा सकारात्मक विभेद गरेर पनि समावेशितामा ल्याउनु पर्ने हुनाले हामीले सकारात्मक विभेदको बारे नि यसको अर्थ बुझाउनुपर्छ। सकारात्मक विभेद गरेर कुन समुदायलाई माथि किन ल्याउन खोजिएको र यसको रिजल्ट के आउँछ भनेर हामीले सबैले बुझाउन सक्नुपर्छ। अब अर्को कुरा, राज्य सञ्चार माध्यम समुदायले निष्पक्ष भएर समावेशिता लागू गर्न पहल गर्नुपर्छ। अब नारामा सबैले निष्पक्ष हुनुपर्छ निष्पक्ष हुनुपर्छ निष्पक्ष हुनुपर्छ भन्ने, व्यवहारमा चाहिँ राज्यले समावेशी हिसाबले सबैलाई नहेर्ने, सञ्चार माध्यमहरूले लेख्दाखेरि एउटा समुदायलाई प्लस एउटा समुदायलाई माइनस अथवा उचाल्ने पछार्ने गरेर लेख्ने, र समुदायले पनि भन्ने बेला समावेशी हामी सबै हो बराबर हो भन्ने, तर चाहिँ व्यावहारिक रूपमा चाहिँ समुदायले यो संकुचनतालाई चाहिँ बढावा दिने गर्यो भनेदेखि राम्रो हुँदैन। त्यसरी यस्ता कुराहरू हटाउनुपर्छ र हामी सबै यसमा यो समावेशिता लागू गर्नको लागि हामी सबैले पहल गर्नुपर्छ।
6: हजुर, अन्त्यमा अब यो लक्षित वर्गहरूको बारेमा आयोगबाट के कस्ता सिफारिसहरू भएका छन् यसबारेमा पनि संक्षिप्त जानकारी दिनुहोस् न।
5: हामीले विगत पाँच वर्षमा, अब पाँच वर्ष पुग्न एक महिना जति बाँकी छ हाम्रो कार्यकाल, अब पाँच वर्षमा हामीले 37 सिफारिस मात्र गरेका छौँ। राष्ट्रिय समावेशी आयोगले अध्ययन गर्छ, विज्ञहरू लगाएर त्यसबारे अनुसन्धान गर्छ, त्यो अध्ययन अनुसन्धानबाट आएको रिपोर्ट सम्बन्धित क्षेत्रमा गाउँमा गएर चाहिँ छलफल गर्छ, अनि विषयमा भएको छलफलमा गाउँबाट आएको अथवा दूरदराजबाट आएका सुझावहरू समेटेर हामीले चाहिँ एउटा रिपोर्ट अध्ययनको रिपोर्ट बनाउँछौँ र त्यहाँबाट सठिक बुँदाहरूलाई हामीले सिफारिस गर्छौँ। त्यसैले हामी विगत पाँच वर्ष जम्मा 37 सिफारिस गरेका छौँ। अब यसरी गर्दाखेरि हामीले 11 कार्यक्षेत्र छ आयोगको, धेरै सिफारिसहरू गरेका छौँ। 37 भने मैले तपाईँलाई, पिछडा वर्गको थर सूचीकरणको सिफारिस गरिसकिया छ, यो नेपाल सरकारको क्याबिनेटबाट पास हुन बाँकी छ, यसमा 50,200 भन्दा बढी थरहरू समेटिएको छ, अनि लोपोन्मुख राउटे जाति संरक्षण सम्बन्धमा विशेष सिफारिस गरिएको छ, 9 बुँदामा सिफारिस गरिएको छ। राउटेको संरक्षण गर्नलाई के गर्नुपर्छ, 9 बुँदामा सिफारिस गरिसकिया छ, अनि साबिक कर्णाली अञ्चलको समृद्धि र विकासका लागि विशेष व्यवस्था गर्न के गर्नुपर्छ भनेर यस सम्बन्धमा हामीले 18 सिफारिस गरिएको छ। मैले यो सबै 9 18 सबै तपाईँलाई बताएर साध्य लाउन हाम्रो वेबसाइटमा सबै हामी राखेकै छौँ। अब अल्पसंख्यक तथा विपन्न वर्ग समुदायका लागि हामीले विशेष व्यवस्था गर्नको लागि 8 सिफारिस गरिसकिएको छ। पोहोर साल हामीले चाहिँ 17 अध्ययन गरेका थियौँ अघिल्लो आर्थिक वर्षमा, अहिले हामीले 7 विषयमा यो सालमा अध्ययन गर्दैछौँ। धन्यवाद।
6: हजुर, यो आयोगले गरिराखेका विभिन्न सिफारिस, अध्ययन अनुसन्धानबाट आएका निष्कर्षहरूलाई सरकारको तर्फबाट त्यसलाई कार्यान्वयन लिनको निमित्त सरकारका नीति योजना कार्यक्रमहरूमा समेटिएनन् भन्ने कुराहरू पनि गुनासोको रूपमा बारम्बार सुन्न सकिन्छ। यो के कारणले यो अप्ठ्यारो भइराखेको छ, यहाँले यसमा के गर्दाखेरि चाहिँ अझ उपयुक्त हुने ठान्नुहुन्छ?
5: अहिले संविधान संशोधन कार्यदलले संविधान संशोधन गर्दा के बुँदा राख्नु पर्ला, सुझाव दिनुहोला भनेर चिठी पठाएको थियो। हामीले आयोगले निर्णय गरेर धेरै कुराहरू समेटेर निर्णय पठाएका छौँ। यसमा मैले किन जोड्न खोजेँ भन्दा, यसमा आयोगका सिफारिस अथवा आयोगले नेपाल सरकारलाई बुझाएको, राष्ट्रपतिले बुझाएको प्रतिवेदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल हुनुपर्छ। छलफल भएर त्यो सभाले निकालेका निचोडका आधारमा उचित सिफारिसहरू अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ। अब खास गरी अहिलेको प्र्याक्टिस के छ भन्दा, भइराखेको प्र्याक्टिस के हो भन्दा, सिफारिस हामीले मानम 10 गर्छौँ, 3 पनि कार्यान्वयन हुन्न। सपोज त्यो अवस्था भएको हुनाले दुईटा कुरा छ। एउटा कुरो त संवैधानिक आयोगहरूले सिफारिस भनेको कुन हो, सुझाव भनेको कुन हो, छुट्याउन सक्नु पर्यो। एउटै वर्षमा 55 सिफारिस गर्नुहुन्छ, 70 सिफारिस गर्नुहुन्छ भनेदेखि कतिपय आयोगहरूले त्यो गरेको पनि सुनिन्छ। अब त्यो भने सरकार जोसुकै आओस् हामी नै आफै पनि सरकारमा गयौँ भने हामीले कार्यान्वयन गर्न सक्दैनौँ। त्यसैले सिफारिस भनेको कुरा चाहिँ कार्यान्वयन हुन सक्ने, यो देश हाम्रो, हामीले बनाइदिएका पोलिसी योजना अध्ययन अनुसन्धान गरेका सिफारिस नेपाल सरकारले लागू गर्यो भने देशलाई नै राम्रो हुने खाले भनेर गर्ने हो। त्यही भएर हामीले सम्भव हुने कुराहरू मात्रै सिफारिस गर्नुपर्छ र सरकारले उचित सिफारिसहरू तुरन्त कार्यान्वयन गर्नुपर्छ। अहिले सिफारिस कार्यान्वयनको अवस्था एकदम फितलो भएको हुनाले तपाईँलाई म एउटा अनौठो अध्ययन भनौँ, पोहोर साल हामीले सिफारिस कार्यान्वयनको अवस्था अध्ययन भनेर अध्ययनै गरेका छौँ। अब भनेपछि सिफारिस कार्यान्वयन नभएर कुन खाले चाहिँ अप्ठ्यारो पर्यो होला र हामीले सिफारिस कार्यान्वयनकै अवस्था भनेर गत साल हामीले अध्ययन नै गरेका थियौँ। त्यसैले सिफारिस गर्दा आयोगहरूले उचित सिफारिस गर्नुपर्छ है। सुझाव के हो, धेरै बुँदा सरकारलाई सल्लाह दिनुहुन्छ ती सुझावमा राख्नुहोस्, समेट्नुहोस्, तर सिफारिस भनेको ट्याक्क लागू हुने खालका व्यावहारिक हाम्रो देशले गर्न सक्ने खाले सिफारिस गर्नुपर्छ र सरकारले पनि यिनी सिफारिसहरूलाई चाहिँ लागू गर्न प्रयास गर्नुपर्छ। यो पर्सेन्टेज बढाउँदै जानुपर्छ। नर्मल्ली राष्ट्रिय समावेश आयोगले गरेका सिफारिसहरू गत सालको बजेटको नीति कार्यक्रममा पनि धेरै नै बुँदाहरूमा परेका थिए। हामी पूर्ण रूपमा हाम्रा सिफारिस कार्यान्वयन भए भन्न त सक्दैनौँ, त्यही पनि अन्य अरू आयोगहरू भन्दा हाम्रो सिफारिसहरू चाहिँ कार्यान्वयन अलिकति बढी हो कि भन्ने महसुस गरिरहेका छौँ।
6: हजुर, अब अन्त्यमा जाँदा जाँदै राष्ट्रिय समावेशी आयोगका 11 कार्यक्षेत्रका लक्षित वर्गहरू सम्बन्धित सरकारवालाहरूलाई के भन्नु छ त?
5: होइन, राष्ट्रिय समावेशी आयोग हाम्रा 11 लक्षित वर्गहरूको उन्नयनको लागि, 11 लक्षित वर्गको उत्थानको लागि गरिने बनाउनु पर्ने कानुनहरूको लागि अथवा हामीले गर्नुपर्ने विशेष व्यवस्थाहरूको लागि राष्ट्रिय समावेशी आयोगले अहोरात खटेर काम गरिराखेको छ। म आफैलाई भन्नुभयो भने म 74 जिल्लामा पुगेर कार्यक्रममा सहभागी भइसकेँ, अब 3 जिल्ला मात्रै बाँकी छ। हामी 77 जिल्लामा करिब करिब पुगिसकेका छौँ, म आफै 74 जिल्लामा पुगेँ। हामी हरेक ठाउँमा गएर यी 11 लक्षित वर्गलाई उत्थान गर्नको लागि कहाँबाट के सुझाव आउँछ हामी स्थलगत रूपमा पनि पुगेर सरसल्लाह गरेर उहाँहरूले दिएका सुझावका आधारमा हामीले सिफारिस गर्ने गरिएको छ र उहाँहरूलाई हामीले आफ्नो कार्यकालमा पूर्ण रूपमा सकेको यो 11 लक्षित वर्गलाई सुदृढ गर्नको लागि उहाँहरूको लागि काम गर्न सकौँ भनेर हामी काममा प्रतिबद्ध छौँ।
6: अत्यन्तै व्यस्त हुनुहुन्थ्यो कार्यक्रम समावेशी आवाजको लागि समय दिनुभयो राष्ट्रिय समावेशी आयोगका माननीय सदस्य
5: यहाँ लगायत रेडियो नेपाल परिवारलाई राष्ट्रिय समावेशी आयोगको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
4: अहिले सुन्दै हुनुहुन्थ्यो राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमलसेनासँग गरिएको कुराकानी। समावेशी सोच समृद्ध समाज कार्यक्रम समावेशी आवाज
3: हरेक शुक्रबार बिहान 7:25 बजे प्रसारण भइरहेको छ। कार्यक्रम समावेशी आवाज
2: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np मा इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-54-55-305 मा फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
3: कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।
7: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
8: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
9: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
8: सही भने सुन्ताली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
10: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
9: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
11: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

0: दिवस संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको आह्वानमा सन् 1974 देखि हरेक वर्ष जुन 5 तारिक अर्थात् आजकै दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ। पछिल्लो समय वातावरण संसारमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखा परेको छ। सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस नै हो। पर्यावरण बढ्दै गइरहेको जनसङ्ख्या वृद्धि, सवारी साधनको चाप र औद्योगिक क्षेत्रमा निस्कने घातक ग्यास गर्दा वायु तथा पानी समेत प्रदूषित बन्दै गएको छ। आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीव जन्तु बीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन आवश्यक छ। विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामीले सबै प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न आवश्यक भइसकेको छ। नेपालमा विश्व वातावरण दिवस मनाउनुको कारण के हो? विशेष गरी नेपालले अहिले वातावरणीय क्षेत्रमा भोगिरहेका जोखिमहरू के हुन्? देशभर बढ्दो वातावरणको जोखिमलाई न्यूनीकरण गर्न के गर्नु पर्ला? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ वातावरणविद भूषण तुलाधरसँग। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: नेपालमा विश्व वातावरण दिवस मनाउनुको औचित्य के हो र यसको महत्वलाई नेपालमा कसरी हेर्न सकिन्छ?
1: दुईटा कुरा गरौँ। एउटा त यो दिवसहरू जुन हुन्छन् होइन, कहिले वातावरण दिवस होला, कहिले पानी दिवस होला, कहिले वन जङ्गल सम्बन्धी दिवस होला, यो दिवसहरूको मुख्य उद्देश्य के हो भन्दाखेरि कम्तीमा त्यो एक दिन यो विषयमा सबैको ध्यान आकर्षण गर्ने र यसमा गर्नुपर्ने कामहरूको बारेमा चर्चा गर्ने र कुनै नयाँ काम सुरु गर्ने। त्यसैले अरू दिन पनि वातावरण दिवस मनाउनु पर्छ, वातावरणको बारेमा छलफल गर्नुपर्छ, वातावरण सम्बन्धी क्रियाकलापहरू अरू दिन पनि गर्नुपर्छ। तर जसरी हामी अरू दिन पनि पूजा गर्छौँ तर दसैँमा विशेष पूजा गर्छौँ, त्यसै गरिकन वातावरण दिवसको दिनमा चाहिँ विशेष गरिकन वातावरण सम्बन्धी विभिन्न क्रियाकलापहरू हुन्छन्, वातावरण सम्बन्धी छलफलहरू हुन्छन् र वातावरणीय मुद्दामा सम्बन्धित निकायको र सर्वसाधारणकै ध्यान आकर्षण गर्ने काम गर्छौँ। त्यसैले वातावरण दिवस अथवा कुनै पनि दिवसको महत्व त्यहाँनिर। जहाँसम्म नेपालको कुरा छ, नेपाल वातावरणको दृष्टिकोणले संवेदनशील अवस्थामा किन भन्दाखेरि एकातिर हाम्रो देशमै विभिन्न खालका वातावरणीय समस्याहरू छन्। वायु प्रदूषणको समस्या छ, काठमाडौँमा तराईका सहरहरूमा डडेलोको समस्या छ, त्यसै गरिकन विभिन्न सहरहरूमा पानीको समस्या छ, पानी प्रदूषण हुने र तराईतिर चुरेमा समस्या छ, इत्यादि प्रदूषणको समस्या छ, जैविक विविधता हराइरहेको त्यो समस्या छ र अर्को समस्या जलवायु परिवर्तनको समस्या छ, जुन संसारभरि छ तर हाम्रो जस्तो देशमा अझ यसमा विशेष महत्व राख्छ। किन भन्दाखेरि हामीले धेरै प्रदूषण नगरे तापनि, जलवायु प्रदूषण नगरे तापनि त्यसको असर हामीले भोग्न थालेका छौँ र त्यसको असर हामी भोग्ने क्षमता पनि अथवा त्यससँग जुझ्ने क्षमता पनि कम राख्छौँ। त्यसैले यो पनि हाम्रो लागि महत्त्वपूर्ण विषय हो। त्यसैले वातावरणप्रति हामी संवेदनशील भएको हुनाले र वातावरणीय असर हामी कहाँ धेरै पर्ने भएको हुनाले विशेष गरिकन वातावरण दिवस हाम्रो लागि महत्त्वपूर्ण छ र यसमा हामीले विभिन्न प्रकारका वातावरण समस्याहरू र त्यसका समाधानहरूको बारेमा छलफल गर्न र कामहरू गर्न आवश्यक।
0: भूषण सर, यहाँ आफै पनि लामो समयदेखि वातावरणको क्षेत्रमा संलग्न भएर अध्ययन अनुसन्धानका कार्य पनि गरिरहनु भएको छ। खास गरी नेपालले अहिले वातावरणीय क्षेत्रमा सामना गरिरहेका मुख्य चुनौतीहरू के हुन्?
1: सहरी क्षेत्रमा हेर्दाखेरि प्रदूषण नै हो भन्नुपर्छ, किनभने वायु प्रदूषण अत्याधिक मात्रामा छ, विशेष गरिकन जाडोको मौसममा, सुक्खा मौसममा। तराईका क्षेत्रमा अझ बढी छ भने काठमाडौँ जस्ता ठाउँमा पनि धेरै छ। एउटा सहरी क्षेत्रमा वायु प्रदूषण एउटा हो भने त्यस्तै गरिकन अन्य खालका प्रदूषणहरू, ननिदालमा हुने प्रदूषण भयो, फोहोरबाट हुने प्रदूषण इत्यादि सहरी क्षेत्रमा छन् र हाम्रो जस्तो देशमा सहरीकरण तीव्र गतिमा भइरहेछ, त्यो प्रदूषणलाई अथवा त्यो वातावरणीय असरलाई व्यवस्थापन गाह्रो भएका छ। एक दोस्रो ग्रामीण क्षेत्रमा हेर्ने हो भने त्यहाँ पनि वायु प्रदूषण छ तर त्यो भनेको यो घरभित्रको धुवा बढी हुन्छ। अहिले पनि आधाभन्दा बढी नेपालीहरूको घरमा दाउरा गुइठा जस्ता इन्धनहरू प्रयोग गर्छ खाना पकाउनको लागि, त्यसबाट हुने प्रदूषण अत्याधिक मात्रामा हुने गर्छ। त्यो प्रदूषण भनेको काठमाडौँ जस्तो सहरमा हुने प्रदूषणभन्दा बढी हुने गर्छ त्यो भान्साभित्र, र त्यसबाट पीडित हुने भनेको विशेष गरिकन महिला र बालबालिकाहरू नै हो। र तेस्रो भनेको जुन जलवायु परिवर्तनको असर छ, अघि पनि भनिहाले सबै ठाउँ असर पर्छ र हाम्रो जस्तो देशमा अझ बढी पर्छ र त्यो असर हिमाली क्षेत्रमा पनि पर्छ, हिउँ पग्लेर तराईमा पनि पर्छ, त्यहाँका जलस्रोतलाई असर गर्छ, बेला बेलामा खडेरी हुने हामीले देखिआएका छौँ, पोहोर साल पनि भएको थियो र त्यसपछि फेरि बाढी हुने सम्भावना, बाढी पहिरोको सम्भावना, यस्ता घटनाहरू पहिला भन्दा बढी भिराकोले र जति पनि हामीले विकास गरेका छौँ त्यसमा पनि त्यसले गर्दाखेरि झन् असर पर्न सक्ने भएको हुनाले त्यो हाम्रो लागि एउटा गम्भीर चुनौतीको रूपमा अगाडि आएको छ। त्यसैले एकातिर प्रदूषण छन् भने अर्कोतिर यो जलवायु परिवर्तनको असर हामीले सामना गर्नुपर्ने भएको छ।
0: भूषण सर, अहिले जे जति मात्रामा वातावरणीय क्षेत्रमा

0: जुन खालको जोखिम देखिरहेको छ, त्यो जोखिम देखिनुको पछाडि मानवीय कारण पनि छ?
1: निश्चय पनि यो मानवीय कारण नै हो भन्न सक्छौँ हामी। जलवायु परिवर्तनकै कुरा गर्दाखेरि पनि त्यो मानवीय कारणले नै हुने गरे हो। जुन जलवायु परिवर्तन किन हुन्छ त भन्दाखेरि, हरित क्रिया ग्यास एकदमै धेरै उत्सर्जन भएपछि त्यसबाट जलवायु परिवर्तन हुने हो। तर त्यो हरित क्रिया ग्यास कहाँबाट उत्पन्न हुन्छ भन्दाखेरि मानवीय क्रियाकलापबाटै हुन्छ। चाहे त्यो घरको भान्सामा बालेको आगोबाट निस्किया धुवा होस्, अथवा फ्याक्ट्रीबाट होस्, अथवा गाडीबाट होस्। त्यसै गरिकन प्रदूषणको कुरा गर्दाखेरि पनि त्यो मानवीय कारणले हुन्छ। अक्सर धेरै जसो, जस्तै इभन तपाईँको डडेलोको वन डडेलोकै कुरा गर्ने हो भने पनि, त्यो पनि धेरै जसो डडेलो 90% भन्दा बढी मानवीय क्रियाकलाप बढी हुने गर्छ। त्यसैले यी वातावरणीय समस्यामा मुख्य कारक भनेकै मानव तथा मानवले गर्ने क्रियाकलापहरू हुन्। त्यसैले त्यहाँनिर समस्या समाधान गर्नुपर्ने आवश्यक छ। त्यसैले मानवीय क्रियाकलापबाट हुनु भनेको नराम्रो पनि हो, तर त्यसको समाधान पनि मानवले नै निकाल्नुपर्ने भएको हुनाले समाधान पनि हाम्रो अगाडि, प्रदूषण पनि हाम्रो अगाडि छ, त्यसको सोल्युसन पनि हाम्रो अगाडि छ। कतातिर जाने भनेको हाम्रो आफ्नो चोइस हो।
0: वातावरणीय प्रदूषणको जुन जोखिम अहिले नेपालमा देखिरहेको छ, यसको समाधानका लागि मानव आफै पनि हो। यहाँले जुन भनिरहँदाखेरि जोखिमको अवस्था न्यूनीकरण भएको देखिन्छ।
1: जोखिमको अवस्था धेरै अझ बढिरहेछ होइन, किन भन्दाखेरि मानवीय क्रियाकलापहरू वातावरण मैत्री हुन सकेको छैन। जति जति हामी विकास गर्दै जान्छौँ, हाम्रो क्रियाकलापले बढी प्रदूषण गर्दै जान्छ। जस्तै भनौँ न, देश विकास हुँदै जाँदाखेरि त्यहाँ गाडीहरू थपिन्छ, गाडीहरू थप्यो त्यहाँ गाडीहरूबाट प्रदूषण हुने गर्छ। त्यसै गरिकन उद्योगहरू थपिन्छ, त्यहाँबाट प्रदूषण हुने गर्छ इत्यादि। तर राम्रो कुरा के छ भन्दाखेरि, त्यसको समाधानको उपाय पनि सँगसँगै आइरहेको छ। जस्तै गाडीबाट प्रदूषण हुन्छ भनेर हामीले भन्यौँ, तर विद्युतीय सवारी साधनहरू पनि आइरहेछ। त्यसै गरिकन हामीले सार्वजनिक यातायातमा चढ्न सक्छौँ, साइकल चढ्न सक्छौँ, हिँड्न सक्छौँ। यी सबै समाधानको उपायहरू हामीसँग छन् नभए होइन। त्यसै गरिकन उद्योगहरूमा पनि कुरा गर्ने हो भने, कति उद्योगहरूमा जुन प्रदूषण हुन्छ त्यसको न्यूनीकरण गर्ने उपायहरू छन्। जस्तै इँटा उद्योगमा प्रदूषण हुन्छ, इँटा उद्योगको प्रदूषण नियन्त्रण गर्ने उपायहरू नभए होइन, त्यसमा जुन प्रयोग हुने कोइला छ त्यसको ठाउँमा यो बायो ब्रिकेट प्रयोग गर्न सकिन्छ, जसले जुन हाम्रै देशमा उत्पादन हुन्छ त्यसले प्रदूषण न्यून गर्न सक्छ। अथवा इँटा बनाउने तरिकामा केही परिवर्तन गर्न सकिन्छ, कोइला नै प्रयोग गर्ने हो भने पनि माटोसँग मिलाएर प्रयोग गर्यो भने त्यसबाट प्रदूषण कम हुन्छ भन्छन्। इत्यादि उपायहरू, प्रविधिहरू, हामीले गर्न सक्ने कुराहरू धेरै छन्। त्यसतर्फ हामी लाग्नु पर्यो, त्यसतर्फ सरकारले पनि जनतालाई लाग्नको लागि प्रोत्साहन गर्नुपर्ने आवश्यक।
0: भूषण सर, काठमाडौँ लगायतका सहरमा जुन खालको बढ्दो वायु प्रदूषणको जोखिम देखिन्छ, यसलाई नियन्त्रण गर्न के गर्नु पर्ला?
1: हामीले सबभन्दा पहिला के बुझ्नुपर्छ भन्दाखेरि, यो वायु प्रदूषण धेरै जसो हाम्रै कारणले भयो। केही मात्रामा प्रदूषण बाहिरबाट पनि आउँछ। काठमाडौँमा प्रदूषण काठमाडौँ बाहिरका ठाउँहरूबाट आउँछ, अथवा देशै बाहिरबाट पनि, भारततिरबाट पनि प्रदूषण आउँछ। तर त्यो भनेको न्यून हो। हाम्रो आफ्नो जुन प्रदूषण उत्पादन हुन्छ त्यो भनेको करिब करिब यहाँको दुई तिहाई प्रदूषण भनेको त्यो यहीँबाट उत्पादन। त्यसपछि हामीले बुझ्नुपर्ने भनेको त्यो कहाँबाट आइरहेको, एक अघि मैले भनिहालेँ, घरभित्रको धुवा किचनबाट आइरहेको। यदि हामीले घरमा दाउरा गुइँठा प्रयोग गरिरहेछौँ भने बिजुलीतर्फ स्विच गरौँ। आजकल त इन्डक्सन चुलो त बजारमा धेरै आइसकेको छ। अहिले एलपिजी ग्यास दाउरा महँगो भइरहेको बेलामा बिजुलीमा स्विफ्ट गर्न सकिन्छ, एउटा त्यो उपाय हो। दोस्रो, कहाँबाट प्रदूषण भइरहेछ भन्दाखेरि गाडीहरूबाट। र गाडीहरू जुन थोत्रो गाडीमा छन् त्यसले धुवा बढी फाले होला, अथवा राम्रोसँग त्यसको मर्मत सम्भार नगर्दाखेरि त्यसले धुवा फालिरहेको होला। त्यसैले गाडीको प्रदूषण रोक्नको लागि पनि हामीसँग विशेष गरिकन चारवटा उपाय हुन्छ। जस्तै गाडीमा हुने इन्धन हेर्ने, सकेसम्म विद्युतीय गाडी चढ्ने। दोस्रो भनेको, गाडी नै प्रदूषण कम गर्ने खालका गाडीहरू हुन्छन्, जस्तै साइकल भयो अथवा विद्युतीय गाडीहरू नै भयो। तेस्रो भनेको, त्यो गाडीको मर्मत सम्भार राम्रोसँग गर्ने। र चौथो भनेको, सार्वजनिक यातायातको प्रयोग गर्ने, यातायात प्रणालीमा सुधार गर्ने। यी सबै कुराहरू हामीले गर्न सक्छौँ। हामीसँग गाडी छ भने, मोटरसाइकल छ भने त्यसको मर्मत सम्भारमा अलिकति ध्यान दिए भने पनि यो कम हुन सकिन्छ। तेस्रो भनेको, एउटा मैले सबभन्दा पहिला चुलो भने, त्यसपछि गाडी भने, तेस्रो भनेको फोहोर बाल्नाले पनि हुने गर्छ। फोहोरको व्यवस्थापन घरमै गर्न सकिन्छ, अथवा फोहोर व्यवस्थापन गर्ने कम्पनी होस्, नगरपालिका होस्, त्यहाँ दिन सकिन्छ, अथवा पुनः प्रयोग गर्नलाई दिन सकिन्छ। बाल्न आवश्यक छैन, बाल्नु हुँदा पनि हुँदैन, र अरूले बाले तापनि त्यो चाहिँ नगरपालिकालाई रिपोर्ट गर्नुपर्ने हुन्छ। त्यसैले फोहोर बाल्ने काम पनि कम गरौँ। र चौथो भनेको, उद्योगहरू। काठमाडौँमा त्यति धेरै उद्योगहरू छैनन्, तर पनि इँटाभट्टा छन् होइन, इँटा उद्योगहरू छन्। त्यसै गरिकन डेरीहरू छन्, बोइलर भएका उद्योगहरू छन्। यी उद्योगहरूबाट पनि प्रदूषण कम गर्न सकिन्छ, कम गर्न आवश्यक। त्यसमा प्रविधिहरू छन्, त्यो प्रविधिमा जानको लागि सरकारले उद्योगहरूलाई प्रोत्साहन गर्नु पर्यो। र कुनै कुनै उद्योग त काठमाडौँलाई उपयुक्त छैन भने बाहिर सार्न पनि सहयोग गर्न आवश्यक छ। त्यसैले यो चारवटा कुरा, उद्योग, यातायात, फोहोर जलाउने र भान्साभित्रको प्रदूषण हामीले कम गर्न सक्यौँ भने काठमाडौँमा धेरै हदसम्म प्रदूषण नियन्त्रण गर्न सकिन्छ।
0: वातावरण संरक्षणमा तिनै तहका सरकार र आम नागरिकको भूमिका कस्तो हुनुपर्छ?
1: तिनै तहको सरकारको आफ्नो आफ्नो भूमिका। तपाईँ संघीय सरकार भन्ने हो भने संघीय सरकारले बनाउनु भनेको नीति हो, संघीय सरकारले एउटा सबैलाई समेटेर लान सक्ने हो र लान आवश्यक। दोस्रो, प्रदेश सरकार पनि आफ्नो भूमिका छ। जस्तै यातायातको व्यवस्थापन भनेको अक्सर प्रदेश सरकारको भूमिकामा पर्छ, त्यहाँनिर प्रदेश सरकारले गर्न सक्छ, अथवा चाहिँ यो वन जङ्गल व्यवस्थापनमा पनि प्रदेश सरकारको ठुलो भूमिका छ। सबभन्दा ठुलो भूमिका त स्थानीय सरकारको हुन्छ, किनभने स्थानीय सरकार भनेको जनताको सबैभन्दा नजिकमा बसेर काम गर्ने सरकार हो, अथवा स्थानीय सरकार भनेको त नीति र जनताको बिचको साँगो हो। त्यसले जनतासँग छलफल पनि गर्छ, जनताको पीरमर्का पनि बुझ्छ र जनतालाई प्रत्यक्ष असर हुने खालका आयोजनाहरू क्रियाकलापहरू गर्न सक्छन्, जसले गर्दाखेरि प्रदूषण घटाउन सक्छ। जस्तै भनौँ न, फोहोर व्यवस्थापनको कुरा होस् अथवा इभन यातायात व्यवस्थापनको कुरा होस्, प्रदूषण कम गर्ने उद्योगहरूलाई प्रवर्धन गरेर होस्, यी कुराहरू स्थानीय सरकारले गर्न सक्छ, गर्नुपर्छ र जनताले पनि यसमा सहयोग गर्नुपर्छ। जनताले गर्ने भनेको एक, प्रदूषण नगर्ने, सकेसम्म प्रदूषण नगर्ने, आफूले आफूसँग मोटरसाइकल छ भने पनि सकेसम्म नचढ्ने र बेला बेलामा सर्भिसिङ गर्ने इत्यादि। दोस्रो भनेको प्रदूषणबाट बच्ने, प्रदूषण भएको ठाउँमा नजाने, जानै पर्यो भने पनि मास्क लगाउने, प्रदूषण बढी भएको समयमा नजाने, मास्क लगाउने इत्यादि। तेस्रो भनेको आवाज उठाउने, जसले नराम्रो काम गरेछ, सँगै छिमेकीमा कसैले आगो बालेछ, फोहोर बालेछ भने त्यहाँनिर गएर उहाँलाई भन्ने अथवा नगरपालिकालाई भन्ने। यो प्रदूषण रोक्नको लागि सबैले मिलेर आवाज उठायो भने मात्रै यो केही हुन्छ। त्यसैले आवाज उठाउने काम पनि स्थानीय जनताको हो। त्यसैले सबैको यसमा भूमिका छ, चाहे संघीय सरकार होस्, प्रदेश सरकार होस्, स्थानीय सरकार होस् अथवा निजी क्षेत्र र जनसमुदायको, सबैले आफ्नो भूमिका गर्न आवश्यक छ।
0: भूषण सर, हामी कार्यक्रमको अन्तिममा छौँ। वातावरण संरक्षणका लागि दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यहरू के हुन्?
1: यसमा सबभन्दा पहिला सरकारले के बुझ्नु पर्यो भनेको, यो हाम्रो लागि प्राथमिकतामा पर्ने विषय हो भनेर, चाहे जलवायु परिवर्तन भन्नुहोस्, चाहे प्रदूषण भन्नुहोस्। प्रदूषणको कारणले गर्दाखेरि नेपालमा हरेक वर्ष करिब 40,000 मृत्यु हुन्छ भन्छ, अथवा अहिले त नेपालमा मृत्युको सबभन्दा प्रमुख कारण नै वायु प्रदूषण गरेको छ। त्यसैले प्रदूषण भनेको हाम्रो लागि एउटा प्रमुख प्राथमिकतामा राख्नुपर्ने विषय हो र त्यही अनुसारले नै सरकारले काम गर्नुपर्ने हुन्छ। प्राथमिकतामा राख्ने नै एउटा ठुलो कुरा हो। प्राथमिकतामा राख्ने भन्ने बित्तिकै त्यसलाई के गर्नुपर्छ भनेर नीति नियम बनाउने, जस्तै भनौँ न, नेपालको लागि वायु प्रदूषण नियन्त्रण गर्नको लागि के गर्नु पर्ला भनेर अहिलेसम्म नीति पनि छैन, नियम पनि छैन, कानुन छैन अथवा योजना पनि छैन, त्यो बनाउनु पर्ने हो। दीर्घकालीन रूपमा के गर्नु पर्ला भनेर जुन प्रश्न सोध्नुभयो, सबभन्दा पहिला दीर्घकालीन रूपमा के गर्ने भन्ने योजना बनाएर त्यसलाई आधिकारिक रूपमा सरकारले मन्त्री परिषदबाटै पारित गरेर त्यसपछि त्यसलाई मा लगानी गर्ने हो। एउटा दीर्घकालीन योजना बनाएर लगानी गर्ने हो र बेला बेलामा हामी कहाँ पुग्यौँ भनेर हेर्ने हो। जस्तै भनौँ न, हामी अहिले के गर्छ हुन्छ भन्दाखेरि, हरेक वर्ष बजेटमा जहिले पनि प्रश्न आउँछ यसपालिको बजेटमा के हुन्छ भनेर, कसैलाई थाहा हुँदैन विद्युतीय गाडीमा कर बढ्ने हो कि घट्ने हो भनेर। यो त 2-3 वर्षको लागि नै एउटा कार्यक्रम बनाउने पर्ने हो, 3 वर्षको लागि यस्तो खालको कर हुन्छ, यस्तो खालको छुट हुन्छ, हामीले विद्युतीय गाडी प्रवर्धन गर्नको लागि के गर्छौँ भनेर त्यो योजनामै हुनु पर्यो, कार्यक्रममै हुनु पर्यो र बजेट पनि क्लियर भयो भने काम गर्न सजिलो हुन्छ। निजी क्षेत्रले पनि यसमा लगानी गर्न सक्छ, व्यक्ति व्यक्तिले पनि यसमा लगानी गर्न सक्छ। त्यसैले यो एउटा सबैको सरोकारको विषय हो, त्यसैले सबैलाई समेटेर योजना बनाउनु पर्छ, दीर्घकालीन योजना बनाउनु पर्छ र त्यो योजनामा लगानी पनि गर्न आवश्यक छ।
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद छ।
0: अहिले सुन्नुभयो विश्व वातावरण दिवसका अवसरमा रहेर वातावरणविद भूषण तुलाधरसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई विश्व वातावरण दिवस विशेष कार्यक्रम यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौ। नमस्कार।
2: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
0: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
3: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 8 बज्ने लाग्यो। अब सुन्नुहोस् अङ्ग्रेजीमा समाचार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: कासन पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि एउटा राम्रो विकल्प हुन सक्छ अनि कतिपय उद्यमी किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन् यसै मध्येका एक हुनुहुन्छ काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध उद्यमी किसान लोकनाथ डुम्रे आजको कार्यक्रममा हामी उहाँसँग कृषि पशुपालन र कम्पोस्ट मलबारे कुराकानी गर्छौँ कार्यक्रमको सुरुमा मैले किसान डुम्रेलाई सोधेको छु तपाईँ आबद्ध फार्मबाट अहिले के कस्तो काम भइरहेको छ
7: हजुर नमस्कार हालसालै मैले कृषि क्षेत्रमा पशुपालनबाट सुरु गरिएको छ पशुपालनमा हामीसँग 50 गाईहरू र 20 बाख्राहरू छन् र जसबाट हामीले पशुपालन सहित कृषि पनि गरिरहेका छौँ कृषिमा हामीले अहिले लगभग 18 रोपनी जति जग्गा हामीले लिजमा लिएर कृषि पनि सञ्चालन गरिरहेका छौँ अति नै चाहिने किसिमको कम्पोस्ट मल र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौँ
8: कृषिसँग सम्बन्धित रहेर एउटा पशुपालन क्षेत्र छ मलको क्षेत्र छ
7: मलको
8: त्यो भनेको कम्पोस्ट मल यसलाई चाहिँ मैले गोठे मलका रूपमा बुझ्न सक्छु कि सक्दिनँ
7: कम्पोस्ट मलहरूमा हाम्रो मैले अहिले 3 स्टेपहरू छन् एउटा नर्मल रूपमा घरमा बनाइने किचन वेस्टहरूबाट बनाउने कम्पोस्ट छ जुन कि कम्पोस्ट बिनबाट बनाइन्छ भने अर्को त्योभन्दा माथि हाम्रो कृषि प्रधान देशहरूमा धेरैले गाईबस्तुहरू पालेका छन् र त्यो गाईबस्तुहरूबाट निक्लने जुन गोठे मलहरू छ त्यो गोठे मलहरूलाई पनि सुधार कसरी गर्न सकिन्छ र आधुनिकीकरणमा कसरी लान सकिन्छ एउटा त्यो भयो भने अझ महत्त्वपूर्ण कस्तो छ भने जति पनि कुहिने सड्ने गल्ने चिजहरूबाट हामीले ठुलो रूपमा इन्डस्ट्रियल रूपमा कम्पोस्ट मलहरू गराउन सकिन्छ यसबारेमा मैले साउथ कोरियामा लगभग 13 वर्ष अध्ययन गरेर फर्केको छु र हालसालै मैले चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 15 विष्णुदेवीमा विगत 1 वर्षदेखि ठुलो रूपमा जानको लागि प्रारम्भ मैले गरेको छु जहाँ अहिले हामीसँग लोकप्रिय कम्पोस्ट मल उत्पादन भइरहेको छ
8: लोकप्रिय कम्पोस्ट मल उत्पादन गरिरहनु भएको छ भनेपछि यो कारखाना हो कि अथवा पशुपालनसँग सँगै भइरहेको काम हो त
7: अब यसलाई हामीले अहिले पशुपालनसहित सुरुवातमा अहिले हामीले सँगै लैरहेका छौँ हाम्रो उद्देश्य भनेको ठुलो कारखाना खोल्नु हो ठुलो कारखानाको लागि पनि सानोबाट चाहिँ सञ्चालन गर्ने पर्ने हुन्छ यो एउटा जराको रूपमा लिनुपर्ने एउटा सानो रुट प्रविधिबाट हामीले चाहिँ सुरु गरेका छौँ अब यसलाई विकसित गर्दै लगेर आगामी दिनहरूमा हामीले यसलाई ठुलो कम्पनीको रूपहरूमा लाने प्रयासहरूमा छौँ अहिले पनि हामीले सुरुवातमा घरकै गोठबाट सुरु गरेका थियौँ भने अहिले विगतका नजिकका वार्डहरूबाट पनि हामीले कम्पोस्ट मलहरू जुन बाहिरबाट मलहरू लिएर आएर फेरि हामीले त्यसलाई प्रशोधन गरेर र चालेर राम्रो बनाएर बिक्री वितरणहरू गर्दै आइएको छ
8: उसो भए तपाईँलाई किसान भन्ने कि व्यवसायिक किसान भन्ने कि अथवा अरू रूपमा चाहिँ चिन्ने त
7: म पूर्व त म किसानकै छोरा हुँ र नेपाली हामी अब पहिला किसान नै भयो त्यसमा पनि मेरो अनुभवको आधारमा म एउटा एरोबिक कम्पोस्ट बनाउन जानेको र मेरो सिपहरूको उपयोग गर्दै किसान प्लस म कम्पोस्टको एरोबिक सिस्टम भन्नाले हावाद्वारा मल पकाउने विधिलाई मैले प्रयोग गरेर नेपालमा नयाँ प्रयोगहरू गरिरहेको छु यस अनुसार हामीले जुनसुकै पनि सर्ने गर्ने चिजहरूलाई कम्पोस्टको रूपमा लान सकिन्छ त्यसकारण म कृषिको लागि पनि मेरो अनुभवहरू थोरै छ त्यसपछि गएर हामीले पशुपालनको लागि पनि म र अर्को एकजना साथी हुनुहुन्छ उहाँले चाहिँ पशुपालन सम्बन्धी राम्रो काम गर्नुभएको छ भने अझ यसलाई हामीले 3 कुराहरूलाई सँगै लान सकियो भने रोजगार पनि हुने र एउटा कृषिमा पनि विकासहरू हुने र मलको पनि हामीले राम्रो उत्पादन गर्न सकिने र परीक्षण पनि हाम्रै ठाउँमा गर्न सकिने हुँदा यी तिनटै चिजहरूलाई हामीले अगाडि बढाइएको छ।
8: उसो भए समूहमा आबद्ध हुनुहुन्छ कि समूह अनि सहकारी पनि जोडिएको छ त यो काम गर्दाखेरि?
7: अहिले हालसालै हामीले समूहमा मात्रै गरिएको छ, अहिले हामी दुईजना तिनजनाबाट यो कामहरू गरिएको छ। यो विगत 10 वर्षभन्दा पहिलेदेखि नै मानसिक कृषि फर्महरू दर्ता भई आएको र त्यसैमा नै हामी फेरि अरू दुईजनाहरू जोडिएर यो फर्महरूमा हामीले अरू ऊर्जा थपेका छौँ। र मलमा पहिला कृषिबाट दुध उत्पादन मात्रै हुन्थ्यो र दुधहरू बिक्री मात्रै हुन्थ्यो भने अहिले हामीले दुधसहितको हामीले कम्पोस्ट मल र कृषिमा पनि लगानी गरेर अगाडि बढिरहेका छौँ। अब यसलाई ठुलो गराउनको लागि अरू के कस्तो आवश्यकहरू पर्छ त्यसको खोजीमा छौँ हामी।
8: यो कसरी आयो अवधारणा? यसरी काम गर्ने हो भने केही गर्न पनि सकिन्छ, किसान बन्न पनि सकिन्छ र आय आर्जन पनि गर्न सकिन्छ भन्ने एउटा अवधारणा हुन्छ नि, त्यो चाहिँ कसरी कहाँबाट आयो?
7: यसको लागि के छ भने कुनै पनि अवधारणा आउनको लागि एउटा सिपको आवश्यकता पर्दो रहेछ र जुन सिपको लागि मैले विगत 2008-22 म साउथ कोरियामा काम गर्ने एउटा अवसरहरू पाएँ इपिएस मार्फत र त्यहाँ मैले कम्पोस्टिङ कम्पनीमा मेरो मेनुफ्याक्चर कम्पनीहरूमा म परेको थिएँ र त्यहाँको देख्दाखेरिमा मलाई नेपालमा गएर पनि यस्तो किसिमको, नेपाल त एउटा कृषि प्रधान देश हो, नेपालमा चाहिँ मलहरूको हाहाकारहरू छ र यसमा गएर मैले केही थप योगदान गर्न सक्छु कि भन्ने आधारहरूमा म उहाँबाट फर्केर आइसकेपछि यो पेसामा चाहिँ लागेको छौँ। र यसमा चाहिँ के छ भने कहिल्यै पनि हामी घाटामा पनि जान नजाने र यो मल उत्पादनले गर्दा सम्पूर्ण नेपालीहरूको स्वास्थ्यमा समेत यसले चाहिँ अति नै राम्रो असरहरू पार्न सक्छ, किनभने हामीले यदि मल उत्पादन गऱ्यौँ भने र हाम्रा जति पनि उब्जाउ हुनेछन् तिनीहरूलाई अर्ग्यानिक रूपहरूमा लान सकिन्छ र त्यसबाट खाएका पौष्टिक तत्त्वहरूले हाम्रो स्वास्थ्य जीवनमा पनि फरक पार्दछ र साथसाथै नेपाल जस्तो देशहरूमा अहिलेसम्म रोजगारीहरूको धेरै समस्याहरू छ र हामीले यसरी उद्योग धन्दाहरू गर्दै गयौँ भने हाम्रै देशको कच्चा पदार्थद्वारा, हाम्रै देशको मेन पावरद्वारा र हाम्रो सिप पनि प्रयोग हुने यी तिनटै चिजहरूलाई जुटाएर जाँदाखेरिमा सम्पूर्ण विकासहरू हुने हुँदा म एउटा रिटायर 13 वर्ष जति साउथ कोरिया बसे पनि मैले अझै पनि फेरि घर आएर बस्नु हुँदैन, किनभने यो समय भनेको किम्मती छ। यत्रो वर्ष त कसरी गयो, अझै पनि हाम्रो एउटा सिकेको सिपहरूलाई हाम्रै देशहरूमा चाहिँ लगानी गर्नुपर्छ। विगतका उमेरमा विदेशमा बिते पनि अहिलेको यो बचेको उमेर चाहिँ मैले कृषिमा लागेर मलमा कृषिमा र पशुपालनमा मैले सकेसम्म सहयोग गर्छु भनेर त्यहाँबाट सिकेको सिपहरूलाई प्रयोग गर्नको लागि मेरो उत्साह जागेको
8: हो। काठमाडौँमा केन्द्रित रहेर तपाईँहरूले फर्म सञ्चालन गरेर चाहिँ पेसालाई चाहिँ अगाडि बढाउनु भएको छ, पक्कै पनि तपाईँहरू बाहिरबाट यहाँ जोडिनु भएको, यो क्षेत्र रोज्नुको कारण चाहिँ केही छ कि त्यस्तो?
7: मैले चाहिँ कस्तो भयो भने उहाँबाट सिकेको सिपहरू भयो र मेरो म जन्म स्याङ्जा हो, स्याङ्जामा पनि कृषि कार्यहरू भइरहेको छ र त्यहाँबाट फेरि अहिले म बसाइसराई गरेर चन्द्रगिरीको 15 नम्बर वार्डहरूमा मेरो घर भएको हुँदा म यहीँ बसेर अहिले मलाई यहीँबाट सहज हुने हुँदाखेरिमा र मेरो नजिकै गाई फार्म पनि भएको हुँदा मैले सहजताको आधारमा पनि र मैले गर्न खोजेको उद्देश्य पनि यहाँ सहज हुने हुँदा मैले यहाँ सुरु गरेको छु र यसैलाई यदि अगाडि बढाउँदै गइयो भने हामीले फेरि यसलाई गाउँसम्म पनि लान सकिन्छ, त्यसकारण मैले अहिले यहाँ सुरु गरेको छु।
8: हो, धेरै किसानहरूले मल भनेर बुझ्ने हो भने एउटा चाहिँ अहिले चर्चामा रहने र किसानलाई आवश्यक पर्ने पनि रासायनिक मल भनेर बुझिन्छ, तपाईँले मल भनेर बुझ्नुभयो भने पेसाका रूपमा चाहिँ कम्पोस्ट मल, त्यसमा पनि अर्को दिन दैनिक घरबाट निस्कने फोहोरलाई कम्पोस्ट बिन त्यो अर्को भनेर यसरी जोड्नुभयो, जैविक मल भनेर पनि जोड्ने गरिन्छ, यो के छ यो भिन्नता यो बुझाइमा?
7: यो बुझाइमा कस्तो छ भने अहिलेसम्म नेपाली जति पनि किसानहरू हुनुहुन्छ उहाँहरूलाई पूर्ण रूपमा अब धेरैलाई थाहा नभएको कुराहरू कस्तो छ भने मल भनेको गाईबस्तुले दिएका चिजहरू नै मलहरू हुन् भनेर भनिन्छ। तर मललाई के छ भने हामीले अध्ययन म पहिला सुरुमा पनि मैले त्यही भन्ने गर्थेँ, जब मैले बुझ्दै गएँ मलहरू एउटा कस्तो रहेछ भने मल भनेको त्यस्तो चिज हो जुन कि जीवाणुहरू सबैले खाएर बचेको चिज त्यो चाहिँ बल्ल मलमा परिणत हुन्छ र सुरुमा आएको जुन गाईबस्तुहरूको मलहरू छ त्यो मलहरू होइन। मलहरू बनाउनको लागि विभिन्न प्रोसेसहरू हुँदो रहेछ, प्राकृतिक रूपहरूमा पनि मलहरू बन्नको लागि कार्बन, नाइट्रोजन र पानी यी र हावा यी चार चिजहरूको मिश्रण रूपबाट मलहरू बन्ने प्रक्रियाहरू सुरु हुन्छ र हाम्रो सुरुको अवस्थामा आएको गाईबस्तुको जुन मलहरू छ त्यो मलहरू कच्चा हुन्छ जुन किसानहरूले त्यसलाई मल भन्ने बुझ्नुहुन्छ त्यो कच्चा मल यदि हामीले खेतबारीमा हामीले प्रयोग गर्यौँ भने एउटा समस्या के आउँछ भने एउटा कीटाणुहरू त्यहाँ बढी हुन्छन् र अर्को समस्या भनेको के छ भने मलहरू जुन गाईबस्तुबाट पाएको जुन मल छ त्यसलाई चाहिँ कुहाउनको लागि नाइट्रोजनको आवश्यकता पर्छ र यदि हामीले त्यो सिधै हामीले खेतबारीमा छर्यौँ भने त्यसले खेतबारीमा आफ्नो मल दिनुको सट्टा त्यहाँबाट नाइट्रोजन आफूतिर लिएको हुन्छ आफू जुन पच्नको लागि लिएको हुन्छ त्यसकारण सुरुवाती अवस्थाको त्यो मलहरू प्रयोग गर्न हुँदैन त्यसलाई चाहिँ अलिकति पुरानो गराएर चाहिँ हामीले प्रयोग गर्नुपर्ने हुन्छ र मल भनेको त्यस्तो हो जुन कि किसानहरूले आफैले पनि चेक गरेर अनुभव गर्न सक्छन् त्यो भनेको कस्तो हो भने हामीले एउटा हेरेर छुट्याइन्छ एउटा गन्धबाट छुट्याइन्छ एउटा प्रयोग गरेर पनि हुन्छ जस्तै हेरेर छुट्याउँदाखेरिमा कुनै पनि मलहरूलाई यदि हामीले हातमा लिएर हेऱ्यौँ भने त्यसमा भर्खरै दिशाहरूको कुनै पनि गन्ध हुनु भएन एउटा दिशाहरूको गन्ध हुनु भएन दोस्रो लेभलमा त्यसले त्यो मलमा के छ भन्ने चिजहरू मिसिएको देखिन भएन त्यो मिश्रण भएको हुनु पऱ्यो अर्को चाहिँ त्यो कम्पोस्टिङ भएर गलेको चाहिँ हुनु पऱ्यो यदि नग तिन चार महिनादेखि लिएर छ महिना काटेको मलहरू हुन्छ भने त्यो मलहरूले मात्रै उत्पादन दिन सक्छ नत्र भने त्यसमा चाहिँ कीटाणुहरू बढी हुने हुँदाखेरिमा त्यो मलहरू धेरै अलिअलि मल त होला तर चाहिँ 90% चाहिँ त्यसलाई मल मान्न सकिन्न सडै गलेको मलहरूलाई मात्रै 90% हामीले चाहिँ मलहरू मान्न सकिन्छ त्यसकारण किसानहरूको बुझाइमा पनि के छ भने मल भनेको यता थुप्रो देख्ने बित्तिकै यो मल हो भनिन्छ त्यो होइन कि यो मलहरूलाई प्राविधिक रूपहरूमा हामीले चाहिँ डिकम्पोस्ट गरेर यसमा विभिन्न चिजहरू मिश्रण गराएर अथवा यसलाई चाहिँ अलिकति लामो समय पकाएर यदि प्रयोग गरियो भने हाम्रो श्रम पनि बोकेर लाने जुन हामीले धेरै हालेर थोरै गुणस्तर पाएका छौँ भने अब हामीले के गर्नुपर्छ भने लेबर कस्टहरू महँगो छ थोरै प्रयोग गरेर पनि धेरै उपलब्धि हुने किसिमको मलहरू तयार गर्नुपर्ने हुन्छ त्यसको लागि हामी चाहिँ कम्पोस्टमा लाएको हो र हामीले बनाएको कम्पोस्टमा के छ भने पहिला गोठे मलहरूमा जति पनि गाईबस्तुहरूले खाएका थिए त्यत्तिकै थुपार्ने गरिन्थ्यो भने अब हामीले ती थुप्रिएका चिजहरूलाई पनि डिकम्पोस्टहरू गरेर त्यसमा विभिन्न मिनरलहरू हालेर चालेर त्यसको मसिनो चिजहरूलाई मात्रै लिएर जाँदा थोरै मात्राले ठुलो सहयोगहरू पुर्याउँछ यसरी चाहिँ हामीले यो उत्पादन गरेका छौँ
8: आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे उहाँ मानुषी कृषि तथा पशुपालन फर्मका सञ्चालक पनि हुनुहुन्छ आज विशेष गरेर हामीले किसानसँग जोडिने पशुपालनसँग जोडिने र मलको कुराकानी जोडिरहेका छौँ र अहिले हामीले रासायनिक मलभन्दा पनि गोठे र त्यसमा पनि राम्रो भइसकेको चाहिँ कम्पोस्ट मलको कुरा यहाँनिर जोडिरहेका छौँ जस्तो पशुपालनबाट जुन मलमूत्र आउँछ त्यसलाई चाहिँ हामीले मल भनेर सामान्य भाषामा चाहिँ बुझ्छौँ तपाईँहरूले परिभाषित गर्दाखेरि त्यो पनि अझै पाकेको मल भनेर भन्नुहुन्छ यो पाक्न के तरिका के पद्धति चाहिन्छ र तपाईँहरूले अहिले उत्पादन गर्ने चरणमा पुग्दाखेरि के गर्नु भएको छ त
7: यो कम्पोस्ट मलहरू बनाउनको लागि विभिन्न किसिमका प्रयासहरू भइरहेका छन् इन्डियामा नेपालमा अरू देशहरूमा पनि छन् विभिन्न केमिकलहरूको प्रयोगहरू पनि भएको छ र हामीले नेपालमा एउटा हाम्रो साधारण तरिकाबाट कसरी कम्पोस्टिङ गर्न सकिन्छ भन्ने विधिको बारेमा म आज कुरा गर्न गइरहेको छु यो कम्पोस्ट गराउनको लागि के छ भने सबैभन्दा राम्रो तत्त्व भनेको हाम्रो कम्पोस्टहरूमा धेरै किसानहरूले चाहिँ नगर्नु भएको कस्तो छ भने
8: तपाईँको आफ्नै फर्ममा चाहिँ भइरहेको उदाहरण दिँदा पनि हुन्छ
7: मेरै फर्ममा भएको के हो भने मैले के गर्छु भनेर किसानहरूले के गर्नु आएको छैन भन्ने मैले बताउन गइरहेको किसानहरूले जुन पिसाबहरू छ त्यो गोठेमलहरूमा त्यसलाई गिलो हुन्छ भने पिसाबहरू चाहिँ त्यसलाई फेक्नु भएको छ सबैभन्दा पहिला पिसाबहरूलाई हामीले सङ्कलन गर्नु पर्यो
8: एउटा चाहिँ
7: पिसाबहरू सङ्कलन गर्नु पर्यो र त्यसपछि हामीले गोठेमलहरूलाई एक ठाउँमा राखिसकेपछि त्यसको समय हुन्छ एक महिनाको अथवा हामीसँग कति उत्पादित छ त्यसलाई सेपरेट रूपमा राख्नु पर्यो सबै वर्षौँसम्म एकै ठाउँमा गोबरहरू मिसाउनु भएन एक महिना अथवा दुई महिना तिन महिनाको भयो भने पनि त्यसलाई सेपरेट रूपहरूमा राख्ने र त्यसलाई कार्बन रेसियो हुन्छ त्यो रेसियोहरू मिलाउनु पर्छ कि गिलो मात्रै भए पनि गोबर मल बन्दैन सुक्खा भयो भने पनि मल बन्दैन हाम्रो समस्या के छ भने माथि सुक्खा तल गिलो हुनेछ यसलाई के गर्नु पर्यो भने मलहरू बनाउनको लागि सिएन रेसियो भन्छ कार्बन र नाइट्रोजनहरूको रेसियोमा हावाको प्रवेश भयो भने बल्ल मल भन्ने प्रक्रियाहरू हुन्छ त्यस कारण हाम्रो मलहरूमा चाहिँ यदि कार्बन तत्त्वहरूको अथवा सुक्खा तत्त्वहरूको कमी छ भने सुक्खा चिज मिसाउनु पर्यो, र यदि पानीहरूको कमी छ भने हामीले चाहिँ जुन किसिमको पिसाबहरू छ त्यसलाईहरू प्रयोग गरेर मलहरूलाई फर्काएर तलको माथि माथिको तल गरेर छानोभन्दा मुनि चाहिँ राख्नु पर्यो। त्यसलाई सिधै छानामा मुनि राखियो भने त्यो सेपरेट हुन्छ, नत्र पानी पर्यो भने घाम लायो भने नाइट्रोजनहरू उडेर जान सक्छ, मलहरू राम्रो हुँदैन। त्यसकारण हामीले के गर्दैछौँ भने हाम्रो गोठहरूबाट उत्पादित भएको सबभन्दा पिसाबहरूलाई कलेक्सन गर्ने, त्यो पिसाबहरूलाई कलेक्सन गरिसकेपछि त्यसमा अरू चिजहरू हामीले थप्छौँ। जस्तै त्यसमा हामीले यो ब्याक्टेरियाहरू बाहिरबाट लिन पनि सकिन्छ, जस्तै इएम झोलहरू भनेर भन्छ, त्यो एउटा ब्याक्टेरियाहरूको सङ्कलन हो। यदि हामीसँग त्यो पनि छैन भने हामीले घरमै पनि साधारण घरहरूमा हुने दुध दही, दुध नभए दही, अमिलो किसिमको दही छ भने दहीमा थोरै पानीहरू राखेर त्यसमा चाहिँ हामीले अरू बेसनको पिठोहरू र गुड अथवा सक्खर अथवा नभए चिनी गुलियो चिजहरू राखेर घोलेर दुई चार दिन हामीले राख्यौँ भने त्यसैमा चाहिँ ब्याक्टेरियाहरू उत्पन्न हुन्छन् र त्यो ब्याक्टेरियाहरूलाई हामीले त्यो मलहरूमा छर्किनु पर्छ।
8: भनेको दही सामान्य अमिलो,
7: सामान्य अमिलो दही, त्यसमा थोरै पानी राख्ने र त्यसमा चाहिँ गुड सक्खर
8: सक्खर हालेपछि ब्याक्टेरियाहरू
7: उत्पन्न हुन्छ,
8: आफूले जम्मा गर्न सक्छ,
7: जम्मा गर्न सकियो
8: अनि मलमा लगाएर
7: छर्किदिने।
8: त्यो भनेको हप्ता दस दिन पन्ध्र दिनमा छर्किने कि जहिले राख्दा पनि हुने?
7: मलको आवश्यकता हुन्छ, जस्तै हामीसँग कति छ, एक क्विन्टल छ कि दुई क्विन्टल छ, कति छ त्यो आवश्यकता हेरेर हामीले फर्काउने बेलामा मलहरूलाई जब हामीले पल्टी गरिन्छ, पल्टी गरिने बेलामा सिएन रेसियो भने कार्बन र यदि गिलो छ भने कार्बनिक तत्त्व राख्नु पर्यो, पात पतिङ्गरहरू राख्नु पर्यो। यदि पात पतिङ्गर पनि छैन भने हामीले काठको धुलोहरू जुन यो मिलहरूमा पाइन्छ काठको धुलो राख्ने, अझ अहिले त के छ भने कृषकहरूलाई पातहरू पतिङ्गर पनि प्रयोग हुनसक्छ, अझ एउटा नयाँ विधि के आएको छ भने चारकोल बनाउने एउटा विधि आइरहेछ, जङ्गलहरूमा रहेका अलिकति दाउराजन्य वस्तुहरूलाई चारकोल भनेको चाहिँ पहिला हामीले कोइला गराउने भन्थ्यौँ, त्यो चारकोलको रूपमा पोलेर पनि त्यसलाई फेरि हामीले सङ्कलन लिएर आएर पनि त्यसमा मिसाइयो भने अझ राम्रो त्यसले चाहिँ गुणस्तरहरू दिन्छ। यसरी चाहिँ सिएन रेसियो मिसाइसकेपछि कार्बन र नाइट्रोजन र हावा, त्यो हावा पस्नको लागि त हामीसँग अरू प्रविधि छैन, ठुलोमा जाँदा हामीसँग खर्चिलो हुन्छ, त्यसले गर्दा त्यसलाई फर्काउने लगभग 10-15 अथवा एक महिनामा भए पनि त्यसलाई फर्काइयो भने तलको माथि हेर्ने, गिलो छ भने सुक्खा चिज राख्ने, सुक्खा छ भने पानी अथवा पिसाबहरू राखेर त्यसलाई फर्काउने प्रविधिहरूबाट चाहिँ हामीहरूले मल गराइयो भने घरहरूको गोठे मल पनि राम्रो हुन्छ र अरू मलहरू पनि हुन्छ। तर मेरो उद्देश्य भनेको गोठे मल सहित फेरि अझ विभिन्न किसिमका नगरपालिकाहरू वार्डहरूबाट निस्केका फोहोरहरूलाई पनि डिकम्पोस्ट गर्नको लागि एरोबिक सिस्टमबाट तलबाट हावा दिएर सिएन रेसियो मिसाएका जति पनि हाम्रा सड्ने गल्ने चिज छन् तिनीहरूलाई एक ठाउँमा राखियो भने त्यहाँ पनि हामीले चाहिँ मलहरू गराउन सकिन्छ। उद्देश्य ठुलो छ, सानोबाट सुरु गर्ने।
8: अब उदाहरणको लागि तपाईँले स्याङ्जा घर भनेर भन्नुभयो विगतको अथवा पहिला बसेको,
7: हजुर,
8: त्यहाँनिर बुवा आमाले पशुपालन गर्दै गर्दाखेरि उत्पादन गर्ने मल र अहिले तपाईँले चाहिँ काठमाडौँमा कम्पोस्ट मल चाहिँ उत्पादन गर्दै गर्दा गर्ने मल, यो दुईटा भिन्नता अहिले पनि किसानको रूपमा तुलना गर्ने हो भने के कति फरक छ, अन्तर कति छ?
7: अहिले मैले प्रयोग गर्दा म त्यतिखेर पनि मलाई के लाग्थ्यो भने हामीले एक दिन लाएर मान्छेहरू लगाएर लगभग 100 डोका मल बोकिन्थ्यो, 100 डोका मल बोक्दाखेरिमा त्यो मलमा के हुँदोरहेछ त हामीले लगाएर घोप्ट्याउने चलनहरू थियो, त्यसपछि घाममा सुकाएर फेरि छर्ने सिस्टम थियो। त्यस हुँदाखेरिमा त्यतिखेर पनि हामीले के भने हामीलाई त्यो अनुभव थिएन कि हाम्रो समय हुँदा पनि हामीले गोठे मललाई पल्टाइएन,
8: एउटा पल्टाइएन,
7: झाउँटाहरू भएको नराम्रो मलहरूलाई डोकामा मात्रै बोकेर यही हो मल भनेर चाहिँ गरियो, जुन कि फ्री रूपमा हाम्रो थियो, जो दिल पनि हुने त्यसरी चाहिँ प्रयोग गरिएको थियो।
8: अर्को हामीले पशुपालनले जुन गोबर मल र पिसाब दियो त्यसलाई व्यवस्थापन गर्न जानिएन, अनि छोप्ने भन्ने त हाम्रो अहिले पनि अभ्यास
7: भएन, बरु सुकाउने, बरु घाममा सुकाउने, छोप्ने भन्ने चाहिँ थिएन। त्यसले गर्दा त्यो मलहरूमा के थियो भने मात्रा धेरै, गुणस्तर थोरै थियो। अहिले हाम्रोमा के छ भने प्रविधि अनुसार हामीले त्यही मलहरूलाई जुन झाङ्कटहरू नभएको भए पनि त्यो गलिसकेपछि के हुन्छ भने मसिनो हुन्छ र हामीले डिकम्पोस्ट गर्दा छिटो गर्न फेरि त्यतिखेर एक वर्षसम्म भए पनि पाएको थिएन भने अहिले हामीले तिनदेखि छ महिनाभित्र त्यसलाई पकाउनको लागि चाहिँ हामीले इएम झोलहरू प्रयोग गरेका हुन्छौँ अझ त्यसको न्युट्रिसनहरू चेक गरेर कमी छ भने हामीले त्यसमा पिनाम एड गरेका हुन्छौँ अब यो सखर त हामीले चाहिँ गुलियो त हामीले मात्रै खाने भन्थ्यौँ त्यो चाहिँ त्यहाँका ब्याक्टेरियाहरूले जीवाणुहरूले खाँदा रहेछन् ती पनि त्यहाँका खेतारा आएछन् ती खेताहरूलाई उत्साहित गराउनको लागि हामीले गुण प्रयोग गर्ने रहेछ र अहिले हामीले मात्रै काम नगरेर हामीले चाहिँ यी ब्याक्टेरियाहरूलाई काम गराउने विधि अनुसार त्यो मलहरू अति राम्रो बन्छ र पहिलाको 20 डोका मल बराबर अहिलेको एक डोकाले चाहिँ काम गर्छ त्यति फरक पर्न जान्छ
6: कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे उहाँ मानुषी कृषि तथा पशुपालन फार्मका सञ्चालक पनि हुनुहुन्छ कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीले आज विशेष गरी पशुपालन र पशुपालनबाट उत्पादन हुने मलमूत्र त्यसको चाहिँ व्यवस्थापन गरेर बन्ने राम्रो पाकेको मल अथवा उपयोगी गुणस्तर मल कम्पोस्ट मल अहिले चाहिँ हामीले यो चर्चा गरिरहेका छौँ खास कुरा गोठे मलसँग नै जोडिएको छ त्यसको व्यवस्थापनको पाटो नै हो खास गरी अब यो उद्देश्य राखेर चाहिँ काम सुरु गर्दै गर्दा तपाईँहरू समूहमा बसेर चाहिँ काम सुरुवाती चुनौतीहरू त्यस्ता चाहिँ के आए अब अहिले त अलि लामो समय भइसक्यो कसरी चाहिँ समाधान हुँदै गए गर्न सकिने रहेछ भन्ने त भयो
7: अब यो सुरुवाती चरणहरूमा म ठुलो उद्योगहरूमा काम गरेर आएको फर्किएको मान्छे साउथ कोरियामा लगभग दिनको चाहिँ 8-10 हजार बोरासम्म पेकिङहरू हुन्थ्यो र मेरो त्यहाँ छँदा चाहिँ नेपालमा गएर पनि यत्रै खोल्न सकिन्छ भन्ने ठुलो सोचका साथ म फर्किएको थिएँ तर नेपालमा आउँदा चुनौती के रहेछ भने एक त हामी जमिनदारहरू भइएन त्यसमा पनि नयाँ ठाउँमा आएर बसिएको छ भने सबैभन्दा चुनौती भनेको हामीले काठमाडौँमा उपयुक्त जग्गाको जग्गा नपाउनु एउटा त्यो समस्याहरू भयो त्यो समस्या भइसकेपछि अर्को सरकारी तरहरूबाट पनि वातावरणहरूबाट पनि कम्पोस्ट मलको लागि अहिलेसम्म सुनिश्चितता त्यस्तो नियमहरू नभइसकेको र हामीले फोहोरहरू जस्तै सर्ने गल्ने चिज पाए पनि त्यसलाई चाहिँ फ्रीमा पाएका चिज हामीले प्रयोग गर्न सकिएको छैन र हामीले किनेका चिजहरूबाट प्रयोग हामीले मलहरू गराउँदा महँगो परेको छ जस्तै कालीमाटीमा म गएँ भने मलाई त्यहाँको सरहरूले भन्नुहुन्छ हजुरलाई कति चाहिन्छ यहाँको फलफुलहरू चाहिँ तपाईँहरूले फलफुल तरकारीहरूको जुन वेस्ट छ त्यसलाई लिएर गएर प्रयोग गर्नुहोस् भन्नुहुन्छ जुन कि उहाँहरूले फ्रीमा डेलिभरीसहित हामीलाई दिन्छु भन्नुभएको छ यदि हामीले त्यो फ्रीमा लिएर आएर हाम्रो कम्पनीहरूमा यदि युज गरियो भने गाईको मल त हामीले 10% मात्रै राखे पनि त्यो मलहरू बन्छ यदि त्यस्तो गर्न सकेको भए हाम्रो यो कम्पोस्टको अहिले चाहिँ मूल्यहरूमा पनि धेरै कम सस्तोमा हामीले दिन सकिन्थ्यो सबैभन्दा पहिला के छ भने हामीले जमिनहरू नपाउनु र वातावरणीय हिसाबहरूले पनि कम्पोस्टको लागि हेर्ने दृष्टिकोणहरू यहाँकाको त्यति राम्रो नदेखिनु र बनिसकेपछि पनि कम्पोस्ट मलहरू प्रयोगकर्ताहरूलाई सरकारहरूले दिने किसिमको जुन अनुदानहरूको छ नि जस्तै युरिया डिएपीहरूमा अहिले सरकारले कति लगानी गरेको छ कति गुणा लगानी छ अरबौँ लगानी छ भने त्यसको 50% मात्रै सरकारले यदि कम्पोस्ट कम्पनीहरूमा लगानी गर्छ भने अहिले नेपालभरि नै कम्पोस्ट कम्पनीहरू खुल्छन् जुन कि यसले 50% नेपालको कृषिमा 50% चाहिँ जुन डिएपी र युरियाको मागलाई डाउन गर्छ एकैचोटि 100% हुँदैन यहाँका किसानहरूको पनि एउटा सोच के छ भने कम्पोस्ट हाल्ने बित्तिकै डिएपी युरिया हाल्नु पर्दैन युरिया डिएपी हाल्ने बित्तिकै कम्पोस्ट हाल्नु पर्दैन भन्ने किसिमको सोच छ यसमा कस्तो हुन्छ भने बाली नाली हेरेर कृषकहरूले आफ्नो अनुभवको आधारहरूमा कम्पोस्ट मलहरू हालिसकेपछि पनि केही मात्रामा हामीले ती सप्लिमेन्टहरू दिनुपर्ने हुन्छ किनभने हाम्रा खेतबारीहरू चाहिँ अहिले कस्तो भइसक्यो भने युरिया खाइसकेका डिएपी खाइसकेका छन् तिनीहरूलाई त्यही स्वाद चाहिँ अलिअलि चाहिन्छ त्यसले गर्दा हामीले सुरुवाती अवस्थामा 50% कम्पोस्ट मलहरू प्रयोग गर्ने त्यसपछि गएर त्यो युरिया र डिएपीहरूको मात्रा घटाउँदै गइयो भने सस्तो पनि पर्दै जान्छ सरकारले पनि यस सम्बन्धी लगानी गर्यो भने समस्याहरू हुँदैन हाम्रो सबैभन्दा समस्या भनेको जग्गा उपलब्ध नहुनु
6: त्यो भनेको तपाईँहरू जस्तो जसले चाहिँ फार्मका रूपमा काम गर्न चाहनुहुन्छ
7: हजुर हामी जतिले फार्ममा गर्न चाहन्छौँ एउटा त जग्गा नपाउनु अर्को चाहिँ नजिकका बस्तीहरूले चाहिँ स्वीकृति नदिनु यसको चाहिँ नियमहरू छ कम्पोस्ट कम्पनी गर्नको लागि 4 किल्लाको स्वीकृति लिनुपर्ने वार्डहरूबाट स्वीकृति दिनुपर्ने यी विभिन्न छन् भने यस्तामा चाहिँ हामीले गर्न खोजियो कसैले दियो भने पनि एउटाले रोक्ने किसिमको प्रवृत्ति छ त्यसकारण यदि पाइन्छ भने हामीले व्यक्तिगत रूपहरूमा अथवा सर हामीले लिन्छौँ यदि त्यस्तो भएन भने कम्पोस्टको लागि सरकारले भिन्दै जुन जङ्गलहरूको क्षेत्रहरू छ त्यहाँ पनि असर नपुग्ने गरी बस्तीबाट 1-1.5 किलोमिटरको अलिकति पल्तिरपट्टि एउटा व्यवस्था गरिदियो भने लिजकै रूपमा भए पनि त्यस्तो जग्गा छुट्याइदियो भने हामीले ठुलो रूपहरूमा कम्पोस्ट कम्पनीहरू खोल्न सक्छौँ र अन्य समस्याहरू त छन्, त्यसलाई चाहिँ हामीले अगाडि गर्न सक्छौँ।
8: अहिले तपाईँले अघि सुरुवातमा जोडेको चाहिँ तपाईँहरूको फार्म जुन अहिले सञ्चालन भइरहेको छ अठार रोपनीमा
7: हजुर,
8: त्यो पर्याप्त हो कि होइन, कि अझै थप्नुपर्ने के के छ?
7: अहिलेको लागि त हामीलाई पर्याप्तै छ, अहिलेको लागि
8: त लिजमै हो,
7: त्यो लिजमै हो, तर त्यसको त्यसमा चाहिँ पर्याप्त भएको ठाउँमा हामीले चाहेका चिजहरू लान सकिएन। जस्तै मैले भने नि हामीसँग अठार रोपनीमा पनि कसैले समस्या नदिने हो भने त्यो पर्याप्त थियो। मैले जस्तै सर्ने गर्ने चिज कालीमाटीहरू भने नि त्यो लिएर जान पाउने हो भने त्यसैमा, तर त्यो बस्तीको नजिक भएको हुँदा हामीले यदि त्यही अठार रोपनी मध्येको जग्गामा पनि यदि हामीले आफूले आफ्नो इच्छा अनुसार हाम्रो प्रविधि अनुसार काम गर्न पाउने हो भने अहिलेको लागि ठिकै थियो, तर त्यो अनुसार हामीले काम गर्न पाइँदैन किनभने वातावरणीय हिसाबहरूले पनि त्यसले चाहिँ त्यहाँ बस्ती एरिया भएको हुँदा समस्या हुन्छ। तर सानो रूपहरूमा अहिले जुन किसिमले हामीले चलेका छौँ त्यो किसिमले चल्नको लागि ठिकै छ, तर समस्या व्यक्तिगत जग्गा भएको हुँदा हामीले केही अलिकति राम्रो संरचनाहरू गराउन सकिएको छैन। जस्तै 5 वर्षको लागि 10 वर्षको लागि 15 वर्षको लागि अलि हामी अलि लङ उहाँहरूले एग्रिमेन्ट दिने हो भने हामीले थाही संरचना गराएर राम्ररी जान्थ्यौँ। उहाँहरूले 2 वर्ष 3 वर्ष भन्नुहुन्छ, त्यसपछि त्यो एग्रिमेन्ट तोडिन्छ कि भनेर हामीले अझै ढुक्क भएर अगाडि बढ्न सकेका छैनौँ।
6: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि पशुपालन र कम्पोस्ट मलबारे उद्यमी किसान लोकनाथ डुम्रेसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नु होला।
9: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin. Michelin
10: safety.
9: Michelin, Michelin, Michelin.
11: World's number one tire brand.
12: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
12: हाम्रा सेवाहरू
13: ओपिडी सेवा,
12: विशेषज्ञ ओपिडी सेवा,
13: निशुल्क औषधि वितरण,
12: सशुल्क फार्मेसी सेवा,
13: फिजियोथेरापी सेवा,
12: अकुपंचर सेवा,
13: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
13: पूर्व कर्म पंचकर्म सेवा,
12: छार सूत्र सेवा,
13: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि पशुपालन र कम्पोस्ट मलबारे कुराकानी गरिरहेका छौँ। कुराकानीमा हुनुहुन्छ उद्यमी किसान लोकनाथ डुम्रे। उहाँले उत्पादन गर्ने गरेको कम्पोस्ट मलको गुणस्तर र बजार अवस्था के छ,
3: यसको लागि हाम्रो उद्देश्य नै धेरैजनालाई मल उपलब्ध गराउने उद्देश्यका
2: भनेको सजिलरी बुझौँ, बेच्ने हो,
3: बेच्ने नै हो। हामीले आफ्नोमा प्रयोग गरेर हेर्ने र अरूलाई बेच्ने उद्देश्यका साथ हामीले चाहिँ यो मलहरू उत्पादन गरिरहेका छौँ। अहिले हामीसँग लगभग 15
2: त्यो भनेको कम्पोस्ट मलै हो, फेरि
3: कम्पोस्ट मलै हो। त्यो भनेको एरोबिक सिस्टम हावाद्वारा, यहाँ धेरै कस्तो छ भने भर्मिङ कम्पोस्ट भनेको गडेउलाले खाएर बनाएको मलहरू हो, एरोबिक कम्पोस्ट भनेको हावामा फर्काएर विभिन्न गल्ने चिजहरू राखेर बनाइएको हो। त्यो थोरै मात्रै विधि फरक हो, तर त्यसले काम गर्ने चाहिँ एउटै हो। र यसको लागि हामीले बिक्रीको लागि उत्पादन गरेको हुँदा यसको गुणस्तर चेक पनि हुन्छ। हामीले गुणस्तर चेक आस्था रिसर्च सेन्टरबाट चाहिँ हामीले गुणस्तर चेक गरेर लिएका छौँ।
2: के आयो नतिजा?
3: त्यसको नतिजाहरू हाम्रो राम्रो छ। जुन पनि मापदण्ड छ, मापदण्ड अनुसार चाहिँ हाम्रो अति नै राम्रो छ। आज पनि म यहाँ आउनुभन्दा पहिला कृषि ज्ञान केन्द्रमा गएर त्यहाँ भेटघाट गरेर चाहिँ आएको थिएँ, उहाँहरूलाई मेरो रिपोर्ट पनि देखाएको थिएँ। राम्रो रहेछ, यो गुणस्तरलाई हजुरहरूले कायम राख्नुहोस्, त्यसको लागि के गर्नुपर्छ भनेर उहाँहरूले भन्नुभएको छ। अलिकति समस्या के छ भने गाउँघरमा अहिलेसम्म किन्ने वातावरणहरू, उहाँहरूले चाहिँ डिएपी र युरियाहरू किन्न सक्नुहुन्छ, कम्पोस्टहरू अहिलेसम्म गोठे मलहरू उठाएर लगाएको हुँदाखेरिमा अहिले हामीले 20 रुपियाँ किलोमा उपलब्ध गराइरहेछौँ। 20 रुपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो, अर्को डिएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डिएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डिएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो, यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामीले जसरी पनि हामी लड्न सक्थ्यौँ, तर सरकारले अनुदान दिएको मल र त्यसको फेरि केमिकल र हाम्रो यो जुन प्राङ्गारिक छ त्यसमा थोरै ढिलो र चाँडोहरू हुन्छ, त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ, र हाम्रो मल भनेको बिक्रीको लागि हो। र अहिले हामीले चन्द्रगिरी नगरपालिकाका विभिन्न वार्डहरूमा हामीले चाहिँ यसलाई बेचिरहेका छौँ, त्योभन्दा माथि लेलेसम्म पुर्याएका छौँ, र अन्य गाविसहरूबाट पनि हाम्रो मल नगरपालिकाबाट पनि हाम्रो मलहरूको अर्डरहरू आइरहेको छ, विभिन्न कृषि फर्महरूले पनि लैरहनु भएको छ, र उहाँहरू सन्तुष्ट हुनुहुन्छ, र हामीले अझ राम्रो कसरी गर्न सकिन्छ भनेर प्रयत्नहरू गरिरहेका छौँ।
2: हो, तपाईँले प्रयत्न गरिरहेका छौँ भनेर भन्दाखेरि अब लामो समय पनि भइसक्यो काम थाल्नु भएको, चाहिँ गुणस्तरको कुरा अब समस्या रहेन, हामी चाहिँ गुणस्तरमै छौँ भनेर पनि भन्नुभयो, कति प्रमाण पनि त्यो छ देख्न सकिन्छ। अब यो हिसाबले हेर्दाखेरि तपाईँहरूलाई लगानीको लागतको भोलि चाहिँ कमाईको अर्को एउटा पाटोको चिन्ता होला, नजिकका चाहिँ नगरपालिका अथवा कृषिका शाखा सरकारले चाहिँ रासायनिक मलमा अनुदान दिएछ भनेर तपाईँले जोड्नुभयो, तपाईँहरूले के पाउनु भएको छ त, छ कि छैन?
3: हालसम्म कुनै पनि हामी एकजना जसले हाम्रो जुन कृषि दर्ता गर्नुभएको छ उहाँ चाहिँ दार्जिलिङको हुनुहुन्छ, उहाँहरूको बसाइ सराई नभएको कारणले गर्दा यहाँको जुन हेर्ने दृष्टिकोणहरू छ बाहिरबाट आएकाहरूलाई, उहाँहरूलाई कुनै पनि ठुलो अनुदानहरूको अहिलेसम्म कार्यक्रम रहेन छ। त्यसमा म चाहिँ अहिले त्यसमा जोडिएको छु, र म यहीँको अहिले बासिन्दा भएको छु, बसाइँ सराई ल्याइसकेपछि जोडिसकेपछि अब यसलाई कसरी अगाडि लाने भनेर म चाहिँ त्यसमा लागि परेको छु। र अझै पनि अनुदानको कार्यक्रमहरू नेपालमा के छ भने कागजी रूपमा मात्रै भएकाहरूले पाइरहेको, र अब अहिलेको नयाँ सरकारहरूले जहाँसम्म लाग्छ निरीक्षण गरेर जसले राम्रो गरेको छ त्यसलाई दिनुहुनेछ, र त्यो प्रक्रियाको लागि हामीले आफ्नो प्रोसेसहरू अगाडि बढाइरहेका छौँ। अहिलेसम्म कुनै पनि सरकारी तर्फबाट सहयोगहरू भएको छैन, हामीलाई आशा छ हामी पनि पूर्णत निपुण हुनु पर्यो र सरकारले पनि हामीलाई हेर्नेछ भनेर मैले विभिन्न ठाउँहरूमा कुरा राखेको छु, र अरूले पनि विश्वास गरिदिनुहुन्छ, जस्तै कम्पोस्ट सम्बन्धी हाम्रो मलहरू हेरेर हाम्रा कुराहरू सुनेर सबैले चाहिँ विश्वास गरिदिनुहुन्छ भन्ने आशा छ।
2: हो, यो तपाईँले राख्नुभएको आशा भयो, र अब पक्कै पनि एउटा चाहिँ व्यावसायिकतामा गएपछि काम गर्ने लगानी गर्ने सबै कुराहरू र लगानी चाहिँ ल्याउने फिर्ता ल्याउने कुराहरू पनि धेरै रहन्छन्। अब किसानहरू चाहिँ धान खेतमा लाग्दै हुनुहुन्छ, खेतीको चाहिँ सिजन छ, मकैका लागि मल चाहिने बेला हो, धानको लागि मल चाहिने बेला हो, तपाईँहरूको आफ्नो फार्म चाहिँ काठमाडौँमा छ, खेतीपाती अलि धेरै तराई मधेसतिर बढी चाहिँ हुन्छ, त्यहाँनिर बढी मलको चाहिँ माग हुन्छ, अब किसानहरू कसरी चाहिँ माग्ने, कहाँबाट पाउने, कसरी किन्ने, सस्तो परे कसरी हुन्छ, अलि यो बारेमा पनि यसो चासो।
3: यसको बारेमा मैले अस्ति जुन राष्ट्रपतिबाट पुरस्कारहरू वितरण कार्यक्रम थियो
2: शीतल निवास,
3: शीतलको 15 गते
2: बजेट आउने दिन,
3: बजेट आउने दिन त्यहाँ कार्यक्रम थियो। म सिंह दरबारसम्म सबै 7 प्रदेशका 14 जना कृषकहरूलाई त्यहाँ भेटेको थिएँ,
2: उत्कृष्ट किसान जसले 2 लाख रुपियाँ जनै नगद
3: पाए, जसमा मेरै सिङ्गा जिल्लाबाट मेरै भाइ चन्द्रकान्त डुम्रे पुरस्कृत हुनुभएको थियो र म त्यहाँ जाने अवसर पाएको थिएँ। र मैले त्यहाँ गएर सम्पूर्णलाई मेरा कुराहरू राखेँ र उहाँहरूका कुराहरू पनि सुने। र यो गोठे मल अथवा यो चाहिँ प्राङ्गणिक यी मलहरूलाई अब हामीले के गर्नुपर्छ भन्दा, उहाँहरूलाई मैले आफ्नो फोन नम्बर पनि दिएको छु, यदि हजुरहरूलाई यो टाढाबाट ट्रान्सपोर्टेसन गर्दा गोरुङ्गो चिजहरू महँगो पर्न सक्छ, प्रत्येक विकास क्षेत्रहरूमा प्रत्येक ठाउँहरूमा हामीले यो कम्पोस्ट कम्पनी त्यहीँको कच्चा पदार्थबाट उत्पादन हुने हुँदा टाढाबाट लिएर जाँदा महँगो पर्न सक्छ, प्रत्येक ठाउँहरूमा डिस्ट्रिक्टहरूमा गएर हामीले तालिमहरू दिएर त्यहीँका कृषकहरूलाई एउटा अनुभवी गराएर पनि त्यहीँ गराउन सकिन्छ। यदि उहाँहरूले चाहिँ प्रारम्भिक रूपहरूमा नजिक छ आउँदाखेरिमा जान सहज छ भने हाम्रै उद्योगबाट पनि मलहरू लान सक्नुहुन्छ। जुम्लाको साथीहरूले पनि भन्नुभएको थियो कि हामीले यहाँबाट लान अलिकति टाढा पऱ्यो,
2: गाह्रो छ,
3: गाह्रो छ, त्यहीँ भएको वस्तु चिज हामीसँग जङ्गल छ, सबै चिज छ भने हजुरहरू सिकाइदिनु पऱ्यो भन्नुभएको थियो। मैले आफूले जानेको सक्दो सहयोग म जुनसुकै ठाउँहरूमा पनि गर्छु भनेर उहाँहरूसँग आश्वासन दिएको छु। त्यसकारण नजिक पर्ने ठाउँहरूमा हामीले यहीँबाट वितरण गर्छौँ, यदि टाढा छ भने पनि उहाँहरूले त्यही नजिकको अर्ग्यानिक ठाउँहरूबाट कम्पोस्ट लिन सक्नुहुन्छ। त्यसमा पनि आफ्नै ठाउँमा बनाउन चाहनुहुन्छ र उहाँहरूलाई प्राविधिकहरूको कमी छ भने हामीलाई सम्झनु भयो भने आएर हजुरहरूलाई तालिमहरू दिएर त्यो आफ्नै ठाउँहरूमा आफ्नै गोठहरूलाई पनि सुधार गर्ने कार्यक्रमहरू हामी सञ्चालन गर्दैछौँ।
2: कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे, उहाँ मानुषी कृषि तथा पशुपालन फार्मका सञ्चालक पनि हुनुहुन्छ। विशेष गरी कृषि, पशुपालन र गोठेमलसँग जोडिएको विषयलाई हामीले आजको कुराकानीमा जोडिरहेका छौँ। तपाईँहरूले फार्म मार्फत चाहिँ उत्पादन गर्नुभयो, नतिजा राम्रो छ भनेर पनि भन्नुभयो, यसलाई चाहिँ बजार विस्तारको कुरा पनि जोडेर जोड्नुभयो। काठमाडौँभित्र खेती हुने क्षेत्रहरू पनि छन्, उपत्यकाभित्रै पनि खेती हुन्छ, भलै कतिपय अब सहरीकरणको उसमा पुगिसक्यो, बजारको सम्भाव्यता के देखेर चाहिँ सुरुवात गर्नुभयो र अहिले अवस्था के पाउनु?
3: बजारको लागि मैले धेरै ठाउँमा डुल्दा उहाँहरूले के भन्नुहुन्थ्यो भने कृषिविदहरूले पनि नेपालमा काठमाडौँमा मलहरू बिक्दैन भन्ने मैले सुन्थेँ। तर मैले जब उत्पादन गरेको छु नि, मलहरू हामीले यहाँका कृषकहरू कृषकलाई नभएर एउटा घरमा गमला प्रयोग गर्नेहरूलाई पनि पुर्याउन सकिँदैन। यदि हाम्रो मल लिइदिने हो भने उहाँहरूको लिने किसिमको वातावरण चाहिँ हुनु पर्यो।
2: त्यो भनेको त एउटा बुझाइ नै रह्यो
3: हजुर,
2: जसले चाहिँ घरमै कौसीमै खेती गरे पनि मल कुन प्रयोग गर्ने भन्ने बुझाइ चाहियो,
3: बुझाइ चाहियो। सबभन्दा पहिला उहाँहरूको बुझाइमा परिवर्तन हुनु पर्यो। हामीले डिएपी र युरिया भन्दा कम्पोस्ट मलहरूको प्रयोग गर्नुपर्छ। यसले एक सिजनलाई नभएर 2-3 सिजनहरूलाई माटोको मुटु हो के, यो जुन कम्पोस्ट मल छ माटोलाई परिचालन गर्ने नै मुटु हो। यदि हामीले यो कम्पोस्ट मललाई त्यहाँ राख्यौँ भने त्यसको धड्कन सुरु हुन्छ र त्यसले चाहिँ त्यहाँबाट आफूले मात्रै होइन माटोलाई पनि काम गर्न सिकाउँछ र 1 बालीलाई होइन 2-3 बालीहरूसम्म यो मलहरूले चाहिँ प्रोत्साहन गरेर ती बोट बिरुवाहरू चाहिँ फल्ने फुल्नेहरू हुन्छ। यदि युरिया डिएपी हाल्यौँ भने त्यो चाहिँ एक सिजनको लागि हर्लक्क हुन्छ, कुनै पनि चिज बढ्नको लागि लामो समय चाहिन्छ। यो कम्पोस्ट मलले के छ भने बिस्तारै बढाउने र ढल्न नदिने र बिस्तारै चाहिँ यसले चाहिँ सहयोग पुर्याउँछ भने युरिया डिएपी भनेका के हुन् भने धेरै पर्ने बित्तिकै हर्लक्क देखाउने, त्यसपछि फेरि तिनीहरूको गुणस्तरहरू जान्छ। त्यसकारण बिक्रीमा कुनै पनि समस्या छैन, बुझाइमा एउटा समस्या भयो। सुरुवातमा म के बानी पार्नको लागि के हुन्छ भने सरकारले कमसेकम 25%-50% 1-2 वर्षको लागि अनुदान दिने किसिमको मलमा, जसरी डिएपी युरियामा चाहिँ अनुदान दिएको छ, यो मलहरूमा पनि थोरै अनुदानबाट कृषकहरूलाई बानी पारियो भने उनीहरू बानी पारेपछि त चियाको लत जस्तै उहाँहरूले त्यो मलहरू अर्को मल हाल्दै हाल्नुहुन्न। अलिकति मान्छेहरूमा जनचेतना र यो कम्पोस्ट नै प्रयोग गर्नुपर्छ भन्ने सिकाउनको लागि प्रोत्साहन स्वरूप सरकारबाट यो जति पनि गणेउली मल अथवा यो चाहिँ भर्मिक यो जुन गोठे मलहरू छन् अथवा एरोबिक सिस्टमबाट बनेका मलहरू छन् त्यसलाई अलिकति अनुदान छुट्याएर प्रत्येक कृषकहरूसम्म यो मलहरू पुर्याउन सकियो भने उहाँहरू आगामी वर्षमा चाहिँ उहाँहरूले त्यो मल खोज्नुहुन्छ। यो यहाँ मात्रै नभएर मैले अरू देशहरूमा पनि देखेको छु, प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, तलब त दिन सकिएन भने, अहिले भत्ता त दिन सकिएन भने, कमसे कम कम्पोस्ट मलहरूमा एक किलोमा 10 रुपियाँ, एक किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
2: भनेपछि जेठ 15 चाहिँ बजेट आयो, त्यो बजेटले तपाईँहरू जस्तो युवा उद्यमीको चाहनालाई समेट्यो कि समेटेन? त उसो भए कति कुरा चाहिँ परे त?
3: हजुर, अब यो अहिलेको जुन कार्यक्रमहरू आएको छ यसमा पूर्ण रूपमा हामीले सानो किसानहरूलाई सबभन्दा निम्न स्तरकोहरूलाई सिधै देखिने किसिमको कार्यक्रम देखिँदैन, अलिकति त्यसबाट आन्तरिक कुराहरू होलान्, तर अहिले चाहिँ जुन 40% दिने 2 करोडसम्मको लगानी भनेको छ, केही ठुलो लगानीकर्ताहरूलाई एकमुष्ट गरेर सरकारले चाहिँ त्यस मार्फत दिन खोजे जस्तो चाहिँ देखिन्छ।
2: तपाईँहरू पर्नुहुन्छ कि हुन्न अब त्यो क्याटागोरीभित्र, त्यो समूहभित्र?
3: हजुर,
2: के छ
3: त्यसमा पर्नको लागि हामीले त्यही किसिमको क्राइटेरियामा पुग्नको लागि कोसिस गरेका छौँ, किनभने 2 करोड भनेको हामी साधारण किसानहरूको लागि त्यहाँ पुग्नको लागि चाहिँ ठुलो लगानीहरू हुन्छ, त्यसको लागि प्रयत्न छ सरकारले। 2 करोड मात्रै नभएर त्योभन्दा निम्न स्तरका जति पनि छन् साना कम्पोस्ट सम्बन्धी उद्योगहरू 1 करोड अथवा 1 लाखसम्मको उद्योगलाई पनि यति % चाहिँ अनुदान दिने भन्ने किसिमको वातावरण भइदिएको भए अति राम्रो हुने थियो, तर एकैचोटि ठुलो उद्योगहरूलाई भन्ने मात्रै देखिएको छ होला आन्तरिक रूपहरूमा, त्यो पनि गृह कार्यहरू बाहिर सुन्दा हामीले ठुलोको मात्रै सुनियो भने, यदि बजेट छुट्टिएको छ भने सबभन्दा पहिला हामीले जरो सानो किसानहरूलाई पनि छुन सकिने किसिमको साना कम्पोस्ट कम्पनीहरू प्रत्येक वार्डहरूमा एउटा कम्पनी भइदियो भने त्यो वार्डले चाहिँ अन्तबाट ल्याउनु परेन नि, त्यहाँका कृषकहरूले त्यहीँबाट चाहिँ डेलिभरी चार्ज लागेन प्रयोग गर्न सक्छन् र अनुदान पनि सिधै कम्पनीलाई नदिएर जुन किसानले जति प्रयोग गर्छ वार्डले त्यसको चाहिँ निगरानी राखेर कति किसान हो कि होइन चिनेर त्यसपछि उसले कति मल प्रयोग गर्छ त्यो मलको आधारमा त्यो कम्पनीहरूबाट मलहरू किन्ने त्यस्तो भइदियो भने प्रत्यक्ष रूपमा सेना किसानहरूले चाहिँ पाउने थिए। र अहिले सुरुवाती अवस्थामा हामीले ठुलो रूप मात्रै देखिएको छ, यसको सूक्ष्म रूपहरू अध्ययन गर्नुपर्ने हुन्छ, सायद यो सरकारले चाहिँ सेनालाई पनि हेरेको होला आशा छ। अब तल्लो सेना वर्गले पनि 1 लाखसम्म लगानी गर्नेहरूले पनि त्यो प्राथमिकतामा पराउन र सरकारको पनि यस विषयमा ध्यान जाओस्।
2: हो, अहिले माटोको स्वास्थ्य, माटोको चाहिँ पुनर्भरण, पुनर्जागरण, माटो मर्छ त्यसलाई चाहिँ जोगाउनु पर्छ भन्ने चर्चा बहसहरू भइरहेको सन्दर्भमा एउटा त बजेट मार्फत रासायनिक मलमा नै प्राथमिकता पर्यो, जुन पोहोर 28 अर्ब बजेट रासायनिक मललाई छुट्टिँदा यसपालि त्यो बजेट पनि बढेर 32-33 अर्ब पुगेको अवस्था छ, र जैविक मलका कुराहरू पनि जोडिएका छन्, जुन प्राङ्गारिक खेती अभ्यासका कुराहरू पनि जोडिएका छन्, यसमा तपाईँलाई केही छ लागेको भन्न, त्यस्तो केही छ विषय?
3: मलाई के लागेको छ भने जसरी हामीले बाहिरबाट आयातित गर्ने चिजहरूमा यत्रो रकमहरू छुट्टिएको छ भने बरु त्यसमा कम गर्दै गएर, एकैचोटि त कम गर्न चाहिँ हुँदैन, बरु त्यसको बजेटहरूमा थोरै कम गर्दै गएर यहाँका अर्ग्यानिक जति पनि उत्पादनहरू छन् त्यसहरूमा हामीले चाहिँ यो अनुदानहरू बढाउने हो भने अवश्य पनि त्यसको लगानीहरू उताबाट विदेश जाने पैसा नेपालमै खर्च हुन्छ, नेपालमै उत्पादनहरू हुन्छ। अब हामीले बाहिरबाट आउने चिजहरूलाई घटाउने र यहाँको कम्पोस्टहरूलाई बढाउने गर्नुपर्छ, त्यो नीतिहरूमा सरकारले चाहिँ बजेटहरूमै पहिले किसानहरूलाई भन्नुपर्छ कि अब तिमीहरूले रासायनिक मलमा प्रयोग गरे यति अनुदान, अथवा यदि कम्पोस्ट मल प्रयोग गर्यो भने यसरी हुन्छ भन्ने किसिमको सरकारले पनि विभिन्न कार्यक्रम ल्याउनु पर्यो, र विदेशबाट किन्ने चिजहरूलाई पनि कम गर्दै नेपालको जुन कम्पोस्ट कम्पनीहरूलाई चाहिँ नेपालले बजेट छुट्याएर सेना लगानीकर्ताहरूलाई उत्साहित गर्यो भने अवश्य पनि सफल हुन्छ।
2: व्यावसायिक किसानकै रूपमा रहनुभएका किसान लोकनाथ डुम्रे यो कुराकानीमा हामीसँग हुनुहुन्छ। के लाग्छ तपाईँको बुझाइ चाहिँ के छ, किसान अहिले पनि रासायनिक मलमै निर्भर हुनुहुन्छ, अब धानको सिजन सुरु भयो, रासायनिक मलको चाहिँ माग बढ्ता हुन्छ, धेरै हुन्छ, माग गरिन्छ, यो अवस्था अहिले पनि किन छ होला त?
3: यो यो अवस्था हुनुमा कस्तो छ भने
2: तपाईँको आफ्नो बुझाइ
3: मेरो आफ्नो बुझाइ कस्तो छ भने विगतदेखि कृषकहरूले सजिलो मात्रै खोज्नुभयो
2: सहज
3: खोज्नुभयो किनभने डोके मलहरू अरू मलहरू बनाउनलाई असहज भयो सरकारले दिएको अनुदानको मल एक बोरा लिएर गएर एक बिघामा छोडिदिए भयो
2: डोके मलको लागि पशुपालन
3: चाहिँ गर्नु पर्यो त्यो घर छैन त्यो चाहिँ भनेको ठाउँमा किन्न नि पाइँदैन त्यस कारण चाहिँ कृषकहरूको लत बसिसक्यो के
2: माटोको पनि
3: उहाँहरूले त्यस्तो वातावरण बनाइसक्नु भयो कि युरिया र डिएपी बाहेक अरू मलै होइनन् यी दुइटा हालिदिएपछि हुन्छ भन्ने एउटा उहाँहरूको सोचाइ भयो अर्को समस्या के छ भने नेपालमा सबभन्दा ठुलो समस्या भनेको धेरै कृषकहरू जति छन् नि उहाँहरूको आफ्नो जग्गा छैन जति कृषकहरूले जग्गा लिजमा अथवा गर्नुभएको छ भने उहाँहरूलाई त्यो माटोप्रति पनि धेरैलाई माया नभएको हुनसक्छ किनभने एक वर्ष गरेपछि अर्को वर्ष अर्काको गर्ने हो के अरे भन्ने हुँदा माटो लिजमा लिनेहरूलाई चाहिँ कस्तो छ भने यो अर्कैको हो के अरे माटो मरे पनि मरोस् जे पनि जियोस् मेरो उत्पादन हुनु पर्यो भन्नुहुन्छ नि आफ्नै भए त अलिकति माया हुन्छ नि जस्तै 15 वर्ष 20 वर्ष एउटैले लिजमै लिएर पनि लामो समय गरेका छ भने माटो बनाउने प्रयास गर्छ अब कृषकहरूले अलिअलि बुझ्न लाग्नु भएको छ उहाँहरूले पनि यो माटो बचाउनको लागि हामीले चाहिँ कम्पोस्ट प्रयोग गर्नुपर्छ र डिएपी र युरियाहरू कम गर्दै जानुपर्छ भने उहाँहरूले बुझ्नु भएको छ र धेरैले चाहिँ मलको यो हाहाकार भनेकै कस्तो छ भने जुन किसिमको हाम्रो आफ्नै मललाई प्रयोग नगर्नु विदेशबाट आएको र सरकारले चाहिँ छुट्याएको मलहरूलाई मात्रै पर्खेर बस्नु अरूकोमा आत्मनिर्भर आफ्नो आत्मनिर्भर नभएर अरूमा डिपेन्ड भइसकेपछि त अर्काले दिए खाने हो नदिए खाने हो सधैँ चाहिँ यो समस्या आइरहन्छ त्यसकारण अब सरकारले सबैभन्दा पहिला यदि मलको चाहिँ आपूर्ति मलको समस्या समाधान गर्ने हो भने प्रत्येक ठाउँहरूमा सेना मजौला उद्योगहरूलाई सरकारले अनुदानको व्यवस्था गरेर कम्पोस्ट जुन युरिया र डिपी डिएपी पनि मात्रा अनुसार यदि तिमीहरूले कम्पोस्ट यदि प्रयोग गरेका छौ भने यति दिने तिमीहरूको खेतहरूलाई पहिला कम्पोस्ट उसले प्रयोग गरेका छ गरेकै छैन भने त्यसलाई युरिया र डिएपी मात्रै नछुट्याउने दिन नमिल्ने त्यस्तो भइदियो
2: भनेको सन्तुलनको पाटो
3: युरिया डिएपी दिँदाखेरिमा कम्पोस्ट उसले प्रयोग गरेका छ कि छैन त्योमा त्यसलाई पनि हेरिनु पर्यो सरकारको बजेटमा पनि युरिया र सबैभन्दा युरिया डिएपीलाई भन्दा गोठे मल र प्राङ्गारिक मलहरूलाई चाहिँ प्राथमिकता दिएर उनीहरूको उद्योग सञ्चालन गर्दा मिसिनहरू किन्दाखेरिमा र सरकारले सिधै कृषकहरूलाई पनि प्रति किलो यति किन्दा चाहिँ अनुदानको व्यवस्था भइदियो भने यो समस्याहरू 5-10 वर्षमा चाहिँ समाधान हुन्छ युरिया डिएपी आफ्नो तरिकाले आवश्यक पनि हुन्छ त्यो पनि आउँछ भने हाम्रो देशको उत्पादनहरू पनि

0: उत्पादन हुने फोहोरलाई पनि मल बनाउन सकिन्छ भनेर पनि तपाईँले अलिकति चर्चा जोड्नुभयो। तपाईँहरू जस्तै युवा उद्यमीले लगानी गर्ने हो भने अबका यी क्षेत्र कति सम्भावनाका चाहिँ क्षेत्रहरू हुन् र कुन आधारमा टेकेर अब चाहिँ यसतर्फ चाहिँ लगानी गर्ने त?
1: यो अहिले हामी जस्ता युवाहरूले लगानी गर्नको लागि उनीहरूलाई प्रोटेक्सन सरकारले तिमीहरूले लगानी गर तिमीहरूलाई के सुविधा चाहिन्छ भन्ने एउटा चाहिँ हुनु पर्यो। त्यो भइदियो भने के छ भने कम्पोस्ट त हाम्रो देशहरूमा भन्यो नि अहिले लगभग 100 कम्पनी अहिले खोले पनि 100 चाहिँ 5 रोजगार पायो भने 500 तत्काल रोजगारहरू दिन सकिन्छ।
0: एउटा रोजगारको पाटो
1: भयो। अर्को चाहिँ यसले माटो सुधार्ने हुँदा माटोको सुधारको पाटोहरू भयो। अर्को विदेशबाट आउने जुन युरिया डिएपी छ त्यसलाई चाहिँ जुन विदेशी मुद्रा बाहिर गएको छ त्यसलाई नेपालमै युज गर्ने भयो। अर्को स्वास्थ्य सम्बन्धी पाटो पनि के छ भने अर्ग्यानिक चिजहरूमा जब मान्छे बानी पर्छ त्यसको स्वादहरू लिन थाल्छ र मान्छेले उत्पादन पनि त्यतातिर लाग्छ। र सबै युवाहरूले अबको भनेको हामीले अरू जे जे गरे पनि पहिला खानु त पर्यो। खाना कहाँबाट आउँछ भन्दा जमिनबाट आउँछ। त्यो केले दिन्छ भन्दा मलले दिन्छ। त्यो मल भनेकै हाम्रो छैन भने हामी अरू देशमा अरूसित लिएर हुँदैन। त्यस हुँदा यसमा रोजगारको अवसर पनि छ, बजारको पनि यसमा खुला रूपमा बजार पनि राम्रो छ, सम्भाव्यता छ। हाम्रो देशमा भएको जङ्गललाई सदुपयोग गर्नु पर्यो। जङ्गल, पानी, बिजुली र श्रम र फोहोर यी सबै चिजहरूलाई प्राकृतिक चिजबाट पाएकालाई प्राकृतिक चिजबाट लिने र हाम्रो श्रमहरूलाई पनि प्रयोगहरू गरेर यदि हामीले कम्पोस्ट मल उत्पादन गरियो भने यहाँ रोजगारको पनि सिर्जना हुन्छ र खेतीयोग्य जमिनहरू पनि बढ्छ र हामीले कृषिबाट उत्पादन गरेका चिजहरू अब बाहिरबाट ल्याउने होइन कि हामीले यहाँबाट बाहिर पठाउने किसिमको कार्यक्रमहरू यदि सरकारले चाहन्छ भने 5 नेपालले आफ्नो उत्पादन क्षेत्रलाई बढाएर विदेशमा निर्यात गर्न सक्ने किसिमको क्षमता छ। युवकहरू पनि त्यत्तिकै काम खोजिरहेका छन्। यो वातावरण चाहिँ सरकारले ल्याउनुपर्छ, युवाहरूले थाल्नुपर्छ र थालेपछि चाहिँ सम्भावना अति राम्रो छ, गरे सकिन्छ।
0: किसान लोकनाथ डुम्रे कुराकानीमा हुनुहुन्छ। तपाईँहरूले तपाईँ आफै पनि कोरियाबाट फर्केर चाहिँ काम थालेको भनेर भन्नुभयो। अब कतिपय युवाहरू बाहिरै हुनुहुन्छ, रोजगारीको सिलसिलामा हुनुहुन्छ, उहाँहरू आखिर फर्किने नै हो, फर्केपछि काम गर्ने गरै उहाँहरूलाई समेट्न चाहिँ अहिले त नजिकमा चाहिँ पालिका सरकारहरू छन्, उहाँहरूले केही अभ्यास थालनी गर्नु पर्ला? तपाईँको आफ्नै सल्लाह सुझाव त्यस्तो केही छ?
1: अहिले चाहिँ नयाँ सरकार बनिसकेपछि मैले विभिन्न ठाउँहरूमा तपाईँहरूको विज्ञता के छ, तपाईँहरूले के चिजहरूमा जान्नुभएको छ, तपाईँहरू कहाँ बसेर आएको, के गरेको भनेर अहिले कुराहरू चलेको रहेछ। चन्द्रगिरी नगरपालिकामा पनि मैले अस्ति भर्खर एउटा नगर कमिटीहरू गठनहरू भइसकेपछि त्यहाँका कृषकहरू अथवा सबै चिजहरूलाई विभिन्न क्षेत्रमा मान्छेहरूलाई बोलाएर सोध्नु भएको थियो र त्यो सोधे
0: भनेको पालिकासँग पनि जोडिँदै हुनुहुन्छ।
1: पालिकासँग जोडिएर मैले यो क्षेत्रमा चाहिँ यो गर्न जानेको छु र मलाई हजुरहरू चाहिँ यहाँबाट जानेको विज्ञले पनि सहयोग गर्नुहोस् अथवा मैले पनि यो पालिकालाई के गर्नुपर्छ भन्ने कुराहरू गरेको छु। सुरुवात भएको छ विज्ञताको आधारमा। हामीलाई अलिकति समस्या भनेको के भने नेपालमै सर्टिफिकेटहरू खोज्ने चलन हुँदो रहेछ। हामी विदेशबाट विज्ञता गरेको र यहाँको सर्टिफिकेट हामीसँग खासै चाहिँ
0: विज्ञता पनि अनुभवमा
1: गयो भएन। त्यस हुँदा हामीले गर्न 0 माथिसम्मको चाहिँ एउटा ठुलो कम्पनीहरूको अनुभव छ तर यहाँ चाहिँ कता कति तपाईँको केमा विज्ञता छ भन्छन्। पढाइको आधारहरूमा अथवा डिग्री गरेको आधारमा नेपालमा कुनै पनि विज्ञताहरू पेश गर्न सकिएको छैन तर पनि उहाँहरूले मेरो अनुभवको
0: आधारमा धेरै किसानको चाहिँ समस्या नै हो।
1: हजुर, मैले आज पनि कुराहरू राखेर आएँ। हामी जस्तो जाने यहाँ जति पनि कृषि विज्ञहरू हुनुहुन्छ यदि उहाँहरूलाई मल गराउनुहोस् भन्ने हो भने उहाँहरूलाई समस्या छ किनभने आफै त गर्नु आएको छैन। हामीलाई फेरि के छ उहाँसँग विज्ञता छ, हामीसँग अनुभव छ। त्यस कारण चाहिँ हामीले जुनसुकै ठाउँमा पनि खटेर काम गर्न सक्छौँ र उहाँहरूले विज्ञता मात्रै लिखित रूपहरूमा दिन सक्नुहुन्छ। त्यस कारण चाहिँ हामी जस्ता प्रयोगत्मक किसिमले सफल भएका र जानेका युवाहरूलाई पनि सर्टिफिकेट मात्रै नहेरेर हाम्रो कार्यक्षमताको आधारमा सरकारले खोजियोस् र त्यो ठाउँहरू दियोस् जहाँ कि हामीले पर्छ भने मैले भने नि यत्रो वर्ष म विदेशमा बसेँ, विदेशको चाहिँ मैले काम गरेँ भने यो नेपालमा यदि सरकारले चाहन्छ भने म निशुल्क रूपमा पनि मेरो अब रहेको समय सरकारलाई दिन चाहन्छु अथवा नगरपालिकाहरू उसमा कसैले पनि मेरो ज्ञानसिपहरू सिक्न चाहनुहुन्छ भने म

0: आफ्नो क्षेत्रबाट गर्नको लागि चाहिँ तयार छु, तर यहाँ कस्तो छ भने निशुल्क रूपमा पनि हामी गएर काम गर्न नपाइने अवस्था रहेछ।
1: अहिलेको
0: समय त्यस्तो छ र अब आउने सरकारले अवश्य पनि यसको मूल्याङ्कन गर्नेछ र हाम्रा सिपहरूलाई प्रत्येक गाउँहरूसम्म लगेर प्रत्येक नगरपालिकासम्म महानगरपालिकामा लगेर यसलाई, यो हाम्रो ऊर्जा हो नि जो यत्रो वर्ष 50-56 वर्ष भइसक्यो, यो ऊर्जा आजसम्म सिकेको सिपहरूलाई हामीले प्रयोग गर्न पनि नपाउनु त यो दुर्भाग्य हो कि। त्यसकारण मैले यत्रो सिकेको सिपहरूलाई निशुल्क रूपहरूमा अथवा शुल्क लिएर अथवा के गरेर हुन्छ, सरकारले यदि खटाउँछ भने आफूले जानेका चिजहरू हामी दिनको लागि आतुर छौँ, किनभने समय भनेको बदलिँदो छ, यही सिपहरू पनि हामीले अब पछि गएर दिन सकिँदैन। त्यसो हुँदा समय सधैँ विदेशबाट फर्केका अन्य विज्ञ टोलीहरू जतिहरू हुन्छ उहाँहरूलाई सम्मानका साथ सरकारले ढाकेर तपाईँहरूको ज्ञान सिपहरू के छ त्यसमा लगानी गर्नुहोस्, अथवा नेपालमै पनि अनुभवको आधारमा कसैले केही गरिरहेछ भने उहाँहरूलाई प्राथमिकता दिएर सरकारले यो सम्बन्धी योजना ल्यायो भने अवश्य पनि परिवर्तन छिटै हुन्छ,
1: त्यो पनि कृषि क्षेत्रमा।
0: कृषि क्षेत्रमा हजुर
1: परिवर्तन सम्भव छ,
0: सम्भव छ,
1: हाम्रै आफ्नै उत्पादनलाई हाम्रै आफ्नै मल प्रयोग गरेर पनि अगाडि बढाउन सकिन्छ। हामी कार्यक्रमको अन्तिममा छौँ, किसान र उपभोक्तालाई पनि केही भन्नु छ कि तपाईँको?
0: म किसान र उपभोक्ताहरूलाई पनि के भन्छु भने, मैले एउटा थोरै कुरा छुटेको के छ भने, मैले अहिले यो कृषि बाहेक अहिले घरबाट निक्लने जति पनि फोहोर मैलाहरू छन्, किचन वेस्ट भन्छ, तिनीहरूलाई पनि कम्पोस्ट मल कसरी गराउने, हामीले बेच्ने मात्रै नभएर कृषकहरू अथवा घरमा भएका, अहिले त कृषकहरू भन्दा पनि सहरमा बस्ने मान्छेहरूमा खेती किसान गर्ने जग्गाहरू छैन, तर उहाँहरूले छतमा गमलाहरू राख्नुभएको छ भने आफूसँग भएका फोहोर मैलाहरूलाई आफ्नै छतमा कम्पोस्ट बिन भन्ने एउटा चाहिँ भाँडोहरू पाइन्छ, यदि त्यो पनि किन्न सक्नुहुन्न भने प्लास्टिकका चाहिँ ग्रो ब्यागहरू पाइन्छ, तिनीहरूमा राखेर पनि हामीले कम्पोस्ट बनाउन सकिन्छ र त्यो कम्पोस्ट बिनहरूको सम्बन्धी तालिमहरू पनि मैले दिने गरेको छु, युट्युबहरूबाट पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। सबैभन्दा पहिला आफूले नै घरमा भएको जुन सड्ने गल्ने चिज छ त्यसलाई कम्पोस्टिङ गर्नुहोस्, त्यसपछि यदि हामीले अरू कृषि कर्महरू गरिएको छ भने पनि अब हामीले युरिया डिएपीमा मात्रै भर पर्ने होइन, हामीले कम्पोस्टलाई चाहिँ प्रयोगहरू गर्ने हो। यदि हाम्रो यही चन्द्रगिरी नगरपालिका आसपासमा यदि कोही हुनुहुन्छ भने, यदि किसानलाई किसानसँग यदि बजेट छैन भने पनि मैले के सोचिरहेको छु भने, यदि भरपर्दो माध्यम हुन्छ भने कृषकलाई आफ्नो उत्पादन नहुन्जेलको लागि हामीले मलहरू दिन सकिने किसिमको वातावरणहरू गराउने इच्छा छ। जस्तै उहाँसँग बजेट छैन, जग्गा छ, उहाँलाई मल चाहियो, सुरुमै मलको पैसा बुझाउन सक्नु भएन भने त्यहाँको वालले सिफारिस गरिदियोस् कि फल्नु कृषक हो, त्यो कृषकलाई चाहिँ यति मल दिँदा चाहिँ समस्या हुँदैन, यसले उत्पादन गरेर तिर्छ भन्ने किसिमको सम्म वातावरण भइदियो भने ती कृषकहरूलाई मैले निःशुल्क अहिले सुरुमा पैसा नलिइकन पछि लिने गरी उत्पादन भइसकेपछि लिने गरी पनि मलहरू वितरणहरू गर्ने र अन्य पालिकाहरूमा पनि यो गर्ने र सबै ठाउँको किसानहरूलाई म के अनुरोध गर्छु भने, कम्पोस्ट मल आफै बनाउन सिक्नुहोस् पहिला, त्यो पनि सम्भव छैन भने तालिमहरू लिनुहोस्, त्यो पनि सम्भव छैन भने हामीले बनाएका कम्पोस्ट मलहरूलाई हजुरहरूले किनेर भए पनि प्रयोग गरेर हेर्नुहोस्, यसले हजुरहरूको जुन समय छ, अब रिटायर समय हुन्छ, अरू समय हुन्छ, त्यसमा के हुन्छ भने जब माया बस्छ नि, माया बसेपछि के हुन्छ भने मायामा थकावट हुँदैन। यदि हामीले कृषि कर्मलाई माया गरियो भने, यदि गमलामा आफ्नो श्रीमतीले फुल लगाएछ भने फुलहरूमा पानी हालिँदैन, यदि म आफै लगाएको छु भने त्यसलाई दिनको एकचोटि हेर्न मन लाग्छ कि। माया भनेको के भने आफूले गर्न लागेको चिजहरूमा आफ्नो चाहिँ के हुनु पर्नु भने लगाव हुनु पर्यो। यदि उहाँहरूले पनि कृषि कर्ममा लाग्नु भएको छ भने आफ्नो पनि मेहनत, आफ्नो पनि पसिना चुहेको छ भने त्यसलाई हेर्न मन लाग्ने हुन्छ। त्यसो हुँदा घरमै गमलाहरू प्रयोग गर्नुभएको छ भने पनि आफै पनि एक दुईवटा बिरुवाहरू लगाएर हेर्नुहोस्, त्यसपछि छतमा जान मन लाग्छ, त्यो बिरुवालाई हेर्न मन लाग्छ, त्यसपछि कस्तो भयो भनेर चाहिँ रमाइन्छ भने अन्य कृषकहरूले पनि एउटा आफू कृषि कर्म गर्दाखेरिमा पुरानो प्रविधि मात्रै नभएर अब नयाँ प्रविधिहरूमा पनि हामी जानुपर्छ, मल्चिङ प्रविधिहरू र अन्य प्रविधिहरूको लागि पनि हामीले अगाडि बढाउँदै जानुपर्छ। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध उद्यमी किसान लोकनाथ डुम्री।
2: कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
6: हजुर।
7: ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
14: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भो सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिएँ, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार, दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा

0: गान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
4: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यू मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन्छस्ते बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
0: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
3: हजुर।
4: ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
1: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
21: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
21: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
21: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
21: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
0: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
0: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
22: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
23: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
26: हो र? होइन होला त्यस्तो त।
27: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
26: के भएन मिस,
27: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
26: हुन्छ।
28: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
30: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
29: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
30: खै के गर्ने गर्ने दिदी।
31: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
32: हेलो
21: हेलो बहिनी, सन्चै छौ?
32: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
21: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
32: अनि हुलाकमा पो जानु?
21: हो नि, हुलाकमा जाऊ न।
32: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
21: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
32: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
21: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
32: ए, सहरमा मात्र होला नि?
21: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
32: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,

0: त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाइ जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
6: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस् रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
10: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले तीन जनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हजुर हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
7: ल दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भनेर छ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
9: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
11: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अरूकालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
14: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
16: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
16: नेपाल सरकार विज्ञापन बोर्ड
18: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो किन नि, के भो सन्चो भएन?
18: हैन, यतिकै जानै मन लागेन।
19: यतिकै पनि हुन्छ?
18: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
19: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
18: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
21: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
22: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
23: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
16: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
17: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
16: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
17: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
16: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
17: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
25: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
25: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मुआ मुआ ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
14: 3 दिन भयो।
11: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
14: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
14: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
3: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 5 11 83 987 87।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
7: अनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093 98409

0: कमाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: शुभ प्रभात गुरुआमा
6: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
6: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: नेपाल सरकार विज्ञापन बोर्ड
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
4: सचेत बनाउ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
23: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
24: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
24: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा जिल्लामा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु?
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
31: हेलो
24: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
24: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
24: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
24: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ। देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
24: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि?
24: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा
13: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए,
2: मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मुआ, मुआ, ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
16: तिन दिन भयो।
15: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुआ, सुने नहुने होइन कि, सब

0: युञ्जनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ल देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
11: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
10: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
11: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
10: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
11: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
12: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
14: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
15: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
14: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: ओ काकु का जान लाग्नु भयो बिहान नै हिँडी राख्नु भएको छ चिटिक्कै परेर
1: ओ तेरासु कहाँ जाने अब तैलाई खोज्दै आइरहेछु
0: ओहो केही काम थियो कि काकु
1: अब कुरा के भने नि केटा बगालोसँग सल्लाह गरिदियो भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला त अलि थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थ्यो कि भनेर
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ तपाईँ चिन्ता नगर्नुहोस् हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ बरु जाउँ हिँड्नु सँगै जाउँ
2: हाम्रा सेवाहरू हामी कहाँ सबै कम्पनीका सोलर सेट साउन्ड सिस्टम टिभी डिस होम वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ
3: प्रुफ राइटर खबर कुमार घरती मगर सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300 न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा
4: अये नि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ
5: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ
4: के हुनु र बाबु रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरो पो भएको छु त म त
4: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ बाबु
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
4: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
5: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 9867767467 र 9703998409

0: कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: गठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्।
1: हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ।
3: हजुर।

0: स्टुडियो टाइम
1: अहिले दिउँसोको 3 बज्यो।
2: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
4: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र, युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानुभएको छ। भारतीय विदेश मन्त्री एस जयशङ्करको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 3 दिने भारत भ्रमणमा जानुभएको हो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सि जेठ 24 स्वदेश फर्किनुहुनेछ। 5 दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनुअघि आज बिहान उहाँ अयोध्या पुग्नु भएको छ। भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशङ्कर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही र बदनियतपूर्ण रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानुअघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शङ्कर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानुनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेपबीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानवाधिकार उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कारवाही गर्ने भन्ने पनि सिफारिस गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अघि बढ्न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाइ छ। निर्वाचन आयोगले आज काठमाडौँमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको समेत बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजय भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरोकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। त्यस्तै पूर्व गृहमन्त्री ओम प्रकाश रियालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड दिनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण्ण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहसतर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। त्यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालीमध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभयो। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ्ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहस पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943334955।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सडक विभागले वातावरण मैत्री र हरित सडक निर्माणमा जोड दिएको छ। विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौँमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैसीले विभागको जिम्मेवारी सडक निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात् क्लाइमेट रेलिजेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सडकको वरपर हरियाली परिवर्तन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैङ्क र एसियाली विकास बैङ्क एडिबी जस्ता दात्री निकायको पनि हरित सडकको अवधारणालाई महत्त्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सडक निर्माण र हरियाली परिवर्तनको कार्यक्रमहरू विस्तार गरिनेछ। सडक डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुबोध कुमार कोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो। आज मात्रै काठमाडौँका सडकमा झन्डै 200 बिरुवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर सङ्घीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कारवाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो। अध्ययन विदा तथा साधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुस र युक्रेन बीच चलिरहेको चार वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुलापत्र लेख्नुभएको हो। पुटिनलाई लेखिएको खुलापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रुसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेट भए धेरै राम्रो हुने बताउनु भएको थियो। रुसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा हुने यस वर्षको फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइन्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप, विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्युटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरित गृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झण्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1.5 करोड टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। यसपटक विश्वकपमा 48 टोली सहभागी हुँदैछन् भने 104 खेल खेलाइनेछ। यो अघिल्ला संस्करणहरूको तुलनामा 63% बढी हो। अध्ययनका अनुसार टोली, समर्थक र संचारकर्मीको संख्या बढेसँगै यात्रा तथा पूर्वाधारमाथिको दबाव पनि बढ्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानवाधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ दललाई विगत हेरेर अघि बढ्न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड, देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने। रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र, युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: साली नदीको शिर,
11: मणिचूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भेटभाडबाट टाढा,
11: सहरबाट नजिकै,
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
1: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 15 मिनटसम्म पिक एन्ड ड्रप गर्दा गाडीको पार्किङ शुल्क नलाग्ने भएको छ। विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने गाडीको आवश्यकतालाई हेरेर यस्तो व्यवस्था गरेको हो। कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर पिक एन्ड ड्रपको समय बढाएको जानकारी दिनुभयो। यसअघि 7 मिनटसम्म पिक एन्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा अहिले त्यो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाएको उहाँको भनाइ छ। परीक्षणका लागि 1 महिना समय यो व्यवस्था लागू गरेको पनि कार्यालयका प्रवक्ता सञ्जय कुमारले जानकारी दिनुभयो। गैर कानूनी रूपमा महिलालाई विदेश पठाएको आरोपमा 6 जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरद कुमार थापा छेत्रीका अनुसार संखुवा सभा धर्मदेवी नगरपालिका नौका आशिष बनिने केदारबहादुर खड्का सिन्धुपाल्चोक 12 विशेषारका ईश्वर नेउपाने गुल्मीको गुल्मी दरबार दुईका रामबहादुर छेत्री र सप्तरीका कृष्ण सबराम दुईका प्रकाश शाहलाई पक्राउ गरिएको हो। त्यसै गरी मोरङको सुन्दर रैचा नगरपालिका 4 का कुमार उराव तथा खोटाङको जन्तेडुङ्गा गाउँपालिका 3 का पशुपति राई पनि पक्राउ परेका छन्। उनीहरूलाई हिजो र अस्ति गरी पक्राउ गरिएको हो। पक्राउ परेकाहरूबाट 31,80,000 रुपियाँ नगद पनि बरामद भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। भोलि शनिबारको दिन काठमाडौँ र ललितपुरको झन्डै 100 ठाउँमा 4 घण्टासम्म बिजुली नआउने भएको छ। सिउचाटार र टेकु सब स्टेसन अन्तर्गत कुलेश्वर किर्तिपुर रत्नपार्क र पुलचोक केन्द्रबाट वितरण हुँदै आएका 98 ठाउँमा भोलि बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो। नेपाल विद्युत प्राधिकरणको 132 केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना माता तीर्थले निकालेको सूचनामा कुलेश्वर वितरण केन्द्रका 53, किर्तिपुर वितरण केन्द्रका 11, रत्नपार्क वितरण केन्द्रका 20 र पुलचोक वितरण केन्द्र का 14 ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने उल्लेख छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित 132 केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाबाट 132 केभी सिउचाटार सब स्टेसनमा रहेकोलाई सटडाउन राखी सब स्टेसनको मर्मत सम्भार तथा स्तरोन्नति समेत गर्न विद्युत आपूर्ति बन्द गर्न लागि सूचनामा उल्लेख छ। सटडाउन अवधिमा काठमाडौँ उपत्यकाभित्रका अन्य सब स्टेसनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पार्न सक्ने सूचनामा लेखिएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा सरुवा हुनुभएका शान्तिराज कोइरालालाई त्यहाँबाट विशेष ब्युरोमा काज सरुवा गरिएको छ। गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरुवा सच्याएको हो। गएको जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरुवा सूची मन्त्रालयले सच्याएको छ। अब उपत्यका ट्राफिकमा सुरेश काफ्लेलाई ल्याउने निर्णय गरिएको छ। काफ्ले विशेष ब्युरोमा कार्यरत हुनुहुन्थ्यो। उपत्यका ट्राफिक प्रहरी कार्यालय क श्रेणीको कार्यालय हो। मापदण्डमा एउटा कार्यालयको इन्चार्ज चलाएपछि अर्को इन्चार्जमा पठाउनु अघि 1 वर्ष काम गर्नुपर्ने व्यवस्था छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। गैर कानुनी रूपमा महिलालाई विदेश पठाएको आरोपमा 6 जना पक्राउ, झण्डै 32 लाख रुपियाँ बरामद। र भोलि काठमाडौँ र ललितपुरका झण्डै 100 ठाउँमा 4 घण्टासम्म बिजुली नआउने। अहिलेलाई चार भन्जाङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर

0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
2: Extreme energy drink. Time check. अहिले ठीक 11 बजेको छ.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: शुभ प्रभात गुरुआमा.
5: शुभ प्रभात. बस. आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
11: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
12: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
14: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
3: नेपाल सरकार विज्ञापन बोर्ड
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
15: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
15: सचेत बनाऊ
16: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
19: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लाग्यो आमा।
18: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
19: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
18: ए हो र बाबु?
19: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
18: ए
19: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
18: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
16: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
16: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
20: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
21: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
22: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
23: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
24: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ मिस।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हेलो
19: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
19: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
19: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
19: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
19: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
19: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
21: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
20: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
20: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
24: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
27: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
26: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
27: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
26: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
27: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
29: लो, किन नि? के भयो, सन्चो भएन?
28: होइन, यतिकै जानै मन लागेन।
29: यतिकै पनि हुन्छ?
28: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
29: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
30: नमस्ते, कति कामले पाल्नु भयो?
29: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
30: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
28: हस् म्याडम।
31: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
32: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
0: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखन 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखन

0: को ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
0: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए बाबु, अँध्यारो छ,

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
2: नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
9: ले देख्नु भएन, औषधि हालेको।
8: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
9: ले देख्नु भएन, औषधि हालेको।
8: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ। सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: कमाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
25: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
25: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
24: ए हो र बाबु
25: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
7: हो र? होइन होला त्यस्तो त।
8: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
7: के भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: आहा, अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो? केको हल्लाखल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने? त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे,
11: अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्ती न, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए
18: मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के भयो
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
19: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
21: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
20: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
20: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
24: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
27: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
26: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
27: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
26: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
27: माया र सद्भावले मात्र बालबालिकालाई
26: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
18: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ मेरो साथीको गर्लफ्रेन्ड होइन?
1: चिन्नुहुन्छ मलाई?
0: चिन्छु नि, किन नचिन्नु।
1: सुन्नुहोस् त
0: हजुर,
1: म यो गाउँमा छु भनेर उसलाई नभन्नु होला है।
0: ल ल, म भन्छु।
1: हस् नमस्कार।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या
0: हो
1: नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार

0: विज्ञापन भो। ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या
0: हो
1: नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ, र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ओहो अर्जुन, के हो, किन तनावमा छस आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन त?
7: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
6: किन हो सन्यास लिने? बरु जाउ न, फकाउन जाउ न, हिँड।
7: आफूले लागेको माया त तरक तरक छ,
6: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउ न, हिँड।

0: सुवर्ण अवसर हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
2: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
6: प्रोप्राइटर
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भन्ने नि केटा।
10: Esto, esto. ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
11: ¡Oh, sí! ¡Powerball!
12: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333, 493-555।
17: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचरको बानी लाग्छ।
18: नेहरू डे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
19: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई पाँच दिने भ्रमण सकेर रासोपाका सभापति लामिछाने आज स्वदेश फर्किँदै मानवाधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले अदालत जाने पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरीबलले नियन्त्रणमा लिएका 779 गाडीबारे छानबिन गर्न समिति गठन लगायतका खबर प्रस्तुत गर्यौं।
20: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा लागू गरेपछि विशेष गरी बिरामीलाई शास्ति हुँदै आएको छ। स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरङ्ग सेवा सञ्चालन गर्न अनि सट्टा विदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। दुई दिन विदा हुँदा अस्पतालमा बिरामीको चाप बढेको छ। साथी विकास सापागाईले वीर अस्पतालमा भेटिएका केही बिरामी र बिरामीका आफन्तलाई अहिले तपाईँले भोग्नु परेको समस्या के छ भनेर सोध्नु भएको छ।
21: मेरो कृष्ण प्रसाद गौतम, म त यही काठमाडौँबाटै हो। ग्यास्ट्रिकको लागि दुःख चाहिँ बढी भयो, सस्तो महँगो भन्दा पनि अब तपाईँको दुःखले चाहिँ समस्या भयो कि अब पालो लिएर आइसकेपछि सबै सहजीकरण हुनु भएन। अब कोही कता अल्मलिया छ, कोही कता अल्मलिया छ, अब कसैलाई तपाईँको यो कता जाने के जाने त्यो एउटा काउन्सिलिङ नै छैन। तल लाइन बस्यो, काउन्टरबाट आयो, माथि आयो, पालो कुर्दा कुर्दा अब मान्छे जो आयो अगाडि उसको पालो भइरहेछ। त्यो अब समस्या छ कि एउटा व्यवस्थापन चाहिँ कमजोर छ। चाप भयो तपाईँ कस्तो भयो भने अब एक दिन भयो नि अलिक सहज हुने ठाउँ, एक दिन बढ्यो नि त त्यसको लागि चाहिँ अब विधाले नै अब प्रेसर चाहिँ झन् बढ्यो। अब लगभग अब तपाईँको हप्तामा पब्लिक अरू विधाहरू पर्दाखेरि त अब दुई दिनको ठाउँमा चार दिन विधा थपियो। अब एक त आइतबारले गर्दाखेरि झन् चापै बढ्यो, विधाले झन् समस्या नै बढायो।
22: त परिवार म आमालाई लिएर त धारिङ आएको, आमाको अब त्यो पेटमा घाउ छ अनि समस्या हामीलाई छिटो भएन। हेर्दै हेर्नुहुन्न हामी झमेलामा परेर आज दुई दिन भइसक्यो, खाना खान पनि जान सक्नुहुन्न। आमा चापला के अरे कुनै अवसर पर्छ अब भन्ने बित्तिकै नहिँड्दाखेरिमा गाह्रो परेन। आज आफूलाई बढी भइरहेछ, गाह्रो छ, बार परेन, डाक्टर भेटिँदैन भनेर हामी अब हट्न पऱ्यो होइन, घरमै पर्यो।
23: मेरो नाम पूर्णबहादुर नोकर बेलगढगढी, म अब यस्तै भोक्स हो अनि उपचार गर्न अब यसो बेला बेलामा यसो बेहोस हुने होइन, अब धेरै समय लाग्दो रहेछ। हो अस्तिको अब चाहिँ बिहिबार ऊ गरेको, अब यहाँ चेक जाँच गरेर हिजो बोलाएको, हिजो पनि ठुलो कामै भएन, ऊ अहिलेसम्म बस्नु परिरहेको छ। समस्या त अब यसै समस्या भएको, अब हामीसँग त्यति दाम हुँदैन, सरकारी भन्यो अब सरकारी पनि त्यही झुल्या झुल्याइ घुमे घुमे गराउँछ।
24: रोनिसा पौडेल, म कलङ्कीबाट। उपचार गराउन नै त राम्रै छ, अब यस्तो धेरै मान्छेहरू हुन्छन्, लाइन बस्नुपर्छ, एकदम प्याक हुन्छ, त्यही भएर चाहिँ गाह्रो हुने हो। नत्र डक्टरहरू त राम्रो हुनुहुन्छ, त्यही असर त गरिहाल्छ। अब एकदम इमर्जेन्सीहरू परेको बेला, अब केही हुनु परेको बेला डक्टरहरू अभाइलेबल नहुनु सक्नुहुन्छ, त्यस्तो हुन्छ, त्यही भएर गाह्रो त पर्छ।
25: उमेश स्थापित, काष्ठमण्डल भीमसेन स्थापित। यहाँ अब समस्या भनेको यो बिरुवाहरूलाई आउनलाई पनि अब एकदमै गाह्रो छ। अब बिरुवाहरू हेर्ने भनेर अलि अलग्गै ठाउँ छैन, अब यो सबै एकै ठाउँमा हेर्नुपर्छ। हेर्दाखेरि धेरै जस्तो बिरामी पनि परिरहेको छ, अब यहाँ भन्नु पनि के भन्ने होइन, अलिक कठिनाइ छ। अन्त जान्न भनेर त अब पैसा धेरै खर्च गरेर सक्नु पऱ्यो, मेन त्यही हो। अब यो सरकारीमा अब कमै छ होइन, अब बिरुवाहरू सबै देखाउनु आउँदा अब त्यहाँ जस्तो सुविधा त के दिउँ अब सरकारले पनि होइन। अब बिरामी अब दुई दिन बिरा भन्यो, अब झन् मान्छेहरू बढिरहेको छ नि बिराले गर्दा नि, आइतबार बिरामी नभएको भए त्यो पनि हेर्न आउँथ्यो, अलिकति कमै मान्छे हुन्थ्यो। अब दुई दिन बिरा छ भने हस्पिटल केही खुल्दै खुल्दैन, अनि त्यही भएर झन् मान्छे पनि बढेछ।
26: कमला उप्रेति शर्मा, बाघबजार। खासै राम्रो छैन, जे माग्ने लाइन लाग्नुपर्छ, टिकट काट्नलाई लाइन लाग्नु पऱ्यो, जचाउन लाइन लाग्नु पऱ्यो, बिल तिर्न लाइन लाग्नु पऱ्यो, एक घन्टाको ब्रेक छ, अब त्यो पर्खेरै बस्नु पऱ्यो त्यति बेरसम्ममा। अब पालो कुर्नै पऱ्यो होइन, सबै सिस्टम त्यति राम्रो छैन। तर अब शनिबार आइतबार बिदाले चाहिँ इफेक्ट चाहिँ गरेको छ। बिरामीहरूका लागि पनि अब त्यस्तो समस्याहरू, अब इमर्जेन्सीमा त हुन्छ, अब अरू पनि त बिरामी हुन्छ नि त होइन। सरकारी हस्पिटल जहीँ भिड्दै छ, निजी अस्पतालमा उपचार गराउन अब धेरै खर्च लाग्छ होइन। त्यो त अब समस्या त्यस्तै छ। अब यिनीहरूलाई नि अब बिमाहरू, बिमामा सबैलाई सहुलियत गराइदिएर चाहिँ गरे हुन्थ्यो।
0: श्याम प्रसाद अचार मानियाटार त्यो दुई दिन बिदा हुन धेरै माफ पर्ने कि, यस्तो ठाउँमा चाहिँ अब एक दिन मात्रै गरे हुने हो।
19: दुई दिने सार्वजनिक विदाले बिरामीलाई सास्तीपछि फेरि पनि स्वास्थ्यकै खबर। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आउँदो आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्नु भनेको हो। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न सलाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताले अहिलेसम्म विवरण नबुझाएकोले विभागले फेरि ताकेता गरेको हो।
20: सडक विभागले वातावरण मैत्री र हरित सडक निर्माणमा जोड दिएको छ। विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौँमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सडक निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात् क्लाइमेट रेजिलेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सडकका वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैङ्क र एसियाली विकास बैङ्क एडिबी जस्ता दात्री निकायले पनि हरित सडकको अवधारणालाई महत्त्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सडक निर्माण र हरियाली प्रवर्धनका कार्यक्रमहरू विस्तार गरिनेछ। सडक डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुबोध कुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो। आज मात्रै काठमाडौँका सडकमा झन्डै 200 बिरुवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
19: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
2: हाम्रा सेवाहरू
3: ओपिडी सेवा,
2: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
3: पूर्वकर्म पञ्चकर्म सेवा,
2: छार सूत्र सेवा,
3: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
19: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
20: अब बाँकी खबर। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव सङ्कलन सुरु गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, नीलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, पालिका, सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। यस विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्युआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। कार्यदलका संयोजक होम छेत्रीले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि नीति, कार्यक्रम, राहत, क्षतिपूर्ति र व्यावहारिक व्यवस्थापनका उपायबारे राय सुझाव सङ्कलन गरिने बताउनुभयो।
19: आज पनि नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 11.37 अङ्कले घटेर 255.41 बिन्दुमा सीमित भएको छ। कुल 351 कम्पनीको 1,27,32,868 किता सियार 5,62,56,11,823 रुपियाँमा खरिद बिक्री भएका छन्। आज 74 कम्पनीको मूल्य बढ्दा 184 घट्यो भने 11 स्थिर रह्यो। कारोबार रकम भने झन्डै 1 अर्ब बढेको छ। अघिल्लो दिन हिजो 4,70,00,00,000 कारोबार भएको थियो। अस्ति सामान्य घटेको सेयर बजार हिजो पनि दोहोरो अङ्कले घटेको थियो।
20: काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा सरुवा भएका शान्तिराज कोइरालालाई त्यहाँबाट विशेष ब्युरोमा काज सरुवा गरिएको छ। गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरुवा सच्याएको छ। गएको जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरुवा सूची मन्त्रालयले सच्याएको हो। अब उपत्यका ट्राफिकमा सुरेश काफ्लेलाई ल्याउने निर्णय गरिएको छ। काफ्ले विशेष ब्युरोमा कार्यरत हुनुहुन्थ्यो। उपत्यका ट्राफिक प्रहरी कार्यालय क श्रेणीको कार्यालय हो। मापदण्डमा एउटा कार्यालयको इन्चार्ज चलाएपछि अर्को इन्चार्जमा पठाउनु अघि 1 वर्ष अन्यत्र काम गर्नुपर्ने व्यवस्था छ।
19: नेपाल दर्पणमा अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुस र युक्रेनबीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्तावसहित खुलापत्र लेख्नुभएको हो। पुटिनलाई लेखिएको खुलापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रुसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताउनु भएको थियो। रुसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ।
20: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिङ्गापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। नेपालले ओमान र मलेसियाले हङकङसँग सेमी फाइनलमा खेल्नेछ। दुवै सेमी फाइनलका खेल पर्सि आइतबार हुनेछन्। नेपालले समूह एको विजेता बन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको थियो।
19: र अमेरिका, क्यानाडा र मेक्सिकोमा अर्को हप्तादेखि सुरु हुने फिफा विश्वकप फुटबल सन् 2026 फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइन्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप, विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्युटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरितगृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010-22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झन्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1.5 करोड टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
20: परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। 5 दिने भ्रमण सकेर रासोपा सभापति लामिछाने आज स्वदेश फर्कदै।
19: मानव अधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले अदालत जाने। पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन।
20: 2 दिनको सार्वजनिक विदाले बिरामीलाई शास्ति। सरकारले सट्टा विदा मिलाउन भने पनि कार्यान्वयन भएन। सहज उपचार नपाएको सेवाग्राहीको गुनासो।
19: रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान।
20: र एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
19: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: नमस्कार, कार्यक्रम जनतासँग नगरपालिकामा यहाँलाई हार्दिक स्वागत छ। म तिलक जी एम। सुशासन र पारदर्शितालाई आत्मसात गर्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालमा प्रतिबद्ध हुँदै कार्यक्रम जनतासँग नगरपालिका लिएर हामी आइपुगेका छौँ। कार्यक्रम जनतासँग नगरपालिका रोल्पा नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्जको प्राविधिक सहयोगमा तयार पारिएको हो। यो कार्यक्रम तपाईँ हरेक साताको शुक्रबार साँझ 36 करिब 7 बजेसम्म सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालासुरी 100.5 मेगाहर्ज र आआफ्ना अनलाइनहरू मार्फत संसार को विभिन्न कुना कन्दराबाट सुन्न सक्नुहुनेछ। कार्यक्रम जनतासँग नगरपालिकाको मुख्य उद्देश्य भनेको रोल्पा नगरपालिकाले गरेका हरेक गतिविधिलाई आम समुदायसम्म पुर्याउने र विकास निर्माणको क्रममा स्थानीयलाई सहभागी गराउँदै नगरपालिकामा हुने हरेक गतिविधिलाई आम सर्वसाधारणसम्म पुर्याउनुसँगै सेवा प्रवाहमा चुस्त दुरुस्त एवं पारदर्शिताको निगरानी गर्दै कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु रहेको छ। कार्यक्रम जनतासँग नगरपालिकाको आजको यो विशेष श्रृङ्खलामा हामी रोल्पाको माडी चौर रङ्गशालामा हिजोबाट सुरु भएको शहीद स्मृति कप फुटबल प्रतियोगिताको सन्दर्भमा यसै सेरोफेरोमा रहेर रोल्पा नगरपालिकाका खेलकुद विकास समितिका सदस्य तथा रोल्पा नगरपालिकाका प्रवक्ता, खेलकुद विकास समितिका सदस्य तथा 2 वडाका वडा अध्यक्ष प्रकाश डाङ्गी, यसै गरी खेलकुद विकास समितिका सदस्य पृथ्वी डाङ्गी, यसै गरी रेफ्रीको रूप आउनुभएका एन्फा रेफ्री नारायण दाहालसँग हामी विशेष कुराकानी गर्ने प्रयास गरेका छौँ। यति बेला भने सुरुवाती चरणमा हामी यो खेललाई सञ्चालन गर्नको लागि आउनुभएका एन्फा रेफ्री नारायण दाहालसँग कुराकानी गर्नतर्फ लाग्दैछौँ। सर, यहाँलाई रेडियो कार्यक्रम जनतासँग नगरपालिकामा हार्दिक स्वागत छ।
3: धन्यवाद।
2: हजुर, आराम हुनुहुन्छ?
3: एकदम ठिक छ।
2: हजुर, तपाईँको परिचय तपाईँको मुखारबिन्दुबाट भनिदिनु भयो भने मलाई पनि एकदम सहज हुन्थ्यो सर।
3: धन्यवाद। मेरो नाम देवनारायण दाहाल, म एन्फा रेफ्री दाङबाट प्रतिनिधित्व गर्छु।
2: हजुर,
3: अहिले यो प्रथम शहीद स्मृति फुटबल प्रतियोगिता रोल्पा नगरपालिकाले आयोजना गरेको यो फुटबल प्रतियोगिता खेलाउनको लागि मलाई चाहिँ यहाँबाट आयोजकले सम्झेर हाम्रो टिमलाई बोलाउनु भएको हुँदा हामी यहाँ गेम खेलाउनलाई आएका छौँ माडी चौर।
2: हजुर, खेल चलिराखेको छ सर?
3: खेल आजबाट सुरु भएको छ। आज 2 गेम सकियो। अब भोलि 4 गेम छ, पर्सि 3 छ, अनि निकोर्सि चाहिँ फाइनल, सेमी फाइनल र फाइनल छ। यसरी 24 गतेसम्मको कार्यक्रम छ, त्यो सम्पन्न गरेर हामी फर्किने हो।
2: अनि सर, कस्तो महसुस भइरहेछ? रोल्पाको बसाई कस्तो भइरहेछ? यो पनि तपाईँको अनुभव पनि सुनौ थोरै।
3: एकदम राम्रो छ। रोल्पा दाङभन्दा अलि चिसो ठाउँ भएकोले पनि हामीलाई अलिक सहज नै भएको छ। एकदम राम्रो छ बसाई यहाँको। अब हिजो आइपुग्यो, अब आजदेखि गेममा ड्युटीमा लागिएको छ। सहजै छ, राम्रो छ।
2: कतिको उत्साहित छन् खेल? रोल्पा जस्तो ठाउँमा यो फुटबल बिराली मात्रामा हुने जिल्ला, योभन्दा अन्य खेलहरू भए पनि फुटबल अलिक कमै मात्रामा हुन्छ रोल्पामा।
3: यो एउटा ग्राउन्डको कारणले पनि हुनसक्छ, रोल्पामा चाहिँ अलिक पहाडी जिल्ला भएको हुनाले पनि। तर रोल्पाको धेरै भाइहरू चाहिँ दाङका विभिन्न क्लबहरूबाट गेम खेल्ने गरेको, हामीले खेलाउने गरेको पाए छौँ, होइन? त्यो भएर धेरै भाइहरू हुनुहुन्छ, तर छिद्धरिएर अब पालिका कोही कुन पालिकाको भएको हुनाले, छिद्धरिएको हुनाले अलिकति कम देखिएको हो। तर रोल्पामा पनि धेरै फुटबलको क्रेज चाहिँ छ, धेरै नै फुटबल प्रेमीहरू हुनुहुन्छ, मैले त्यो पाएको छु। म माडीचौरको ग्राउन्डमा, लिवाङको ग्राउन्डमा गेम खेलाउन धेरै पटक आइसकेँ, लगभग 7-8 पटक भइसक्यो। एकदमै उत्साहित छ यहाँको भाइहरू पनि, यहाँको चाहिँ तपाईँको स्थानीय फुटबल प्रेमीहरूको एकदमै उत्कृष्ट चाहना छ। तर ग्राउन्डको कारणले अलि आयोजक पनि आयोजना गर्ने बेलामा पनि अलि रोल्पालीहरूले कम चाहिँ फुटबललाई प्रायोरिटी दिए जस्तो मलाई महसुस हुन्छ।
4: हजुर, भन्नुको अर्थ चाहिँ खेल क्षेत्र, समग्र खेल क्षेत्र लगायत अझ भनौँ न फुटबलमा चाहिँ यहाँको स्थानीय सरकार लगायतको लगानी कम भएको देखियो।
3: फुटबलमा चाहिँ अलि कम भएको देखियो, र वास्तवमा भन्छ भने यो खेलले समाजलाई यति राम्रो प्रेरणा दिइराखेको हुन्छ, विभिन्न कुलतहरूमा चाहिँ लाग्ने भाइ बहिनीहरूको लागि पनि खेल तपाईँको चाहिँ टाइम टाइममा भइरहने हो भने त्यसलाई पनि नियन्त्रण गर्नमा, त्यसलाई पनि तपाईँको निरुत्साहित गर्नेमा चाहिँ यो खेलले सहजता एउटा सहज भूमिका निर्धारण गर्ने हो। त्यतापट्टि अलिकति ध्यान चाहिँ स्थानीय सरकारको अलिक कम भएको, नभएको त होइन तर अलिक कम भएको चाहिँ हामीलाई महसुस हुन्छ।
4: हजुर, यो खेल कहिलेसम्म चल्छ सर?
3: यो आजदेखि सुरु भयो, 24 गते फाइनल हुन्छ, 4 दिनसम्म चल्ने हो। हजुर, 24 गते फाइनल हुन्छ, त्यस पछाडि चाहिँ अब नकआउट सिस्टमबाट खेलिएको गेम छ, हार्ने टिम आउट हुँदै जान्छ। अब आज 2 आउट भइहाल्यो, अब त्यस्तै क्रममा हुँदै जान्छ, र 2 पोलबाट एउटा विजेता चाहिँ फाइनल खेल्छ, अनि सेमी फाइनलमा हारेको टिमले चाहिँ फेरि 2 सेमी फाइनलमा पुगेको टिम जो हार्छ उसलाई पनि पुरस्कारको व्यवस्था गर्नुभएको छ। यो फेरि अत्यन्त राम्रो सकारात्मक कुरा हो, कहिले पनि अधिकांश ठाउँहरूमा चाहिँ तपाईँको सेमी फाइनलिस्टलाई प्राइजको व्यवस्था गरेको हुँदैन, तर रोल्पा नगरपालिकाले चाहिँ सेमी फाइनलमा पुगेको टिमलाई पनि यो न्याय गरेको छ, हामीलाई एकदमै खुसी लागेको छ।
4: यो शहीद स्मृति फुटबल यो कपमा चाहिँ जम्मा 13 टिमले सहभागिता जनाएको
3: हो? हजुर, 13 टिमले, र शहीदहरूको सम्झनाको लागि राखेको यो अत्यन्त राम्रो। रोल्पालीहरूले जनयुद्धदेखि अहिलेसम्मको चाहिँ तपाईँको जुन एउटा राज्यको व्यवस्था परिवर्तनको लागि जुन आफ्नो चाहिँ ज्यान उत्सर्ग गर्नुभएको थियो उहाँहरूको सम्मानमा जो राख्यो, यो एकदमै राम्रो सबल पक्ष छ। म चाहिँ रोल्पा नगरपालिकाको मेयर लगायत टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र यो फुटबललाई, यो जुन शहीद स्मृति कप छ यसलाई निरन्तरता होस्, यहाँको चाहिँ फुटबल प्रेमीहरूलाई पनि यसले चाहिँ न्याय गर्छ भन्ने लाग्छ।
4: हजुर, अन्तिममा यो खेल भनेको के हो तपाईँको विचार?
3: खेल एउटा त खेलाडीहरूको स्वास्थ्यको लागि एकदमै राम्रो कुरा हो, यो स्वास्थ्य रहनलाई खेल अत्यन्त राम्रो हुन्छ होइन, र अर्को जो कुलततिर लाग्न लागेका युवा युवतीहरूलाई पनि यसले कन्ट्रोल गर्छ, र राष्ट्रिय रूपमा चाहिँ एउटा चाहिँ आफ्नो ठाउँ आफ्नो गाउँलाई चिनाउने अवसरको रूपमा पनि यो खेललाई चाहिँ पर्यटनहरूको लागि पनि यो खेलले चाहिँ आकर्षण गर्ने हुन्छ, यसलाई निरन्तरता दिनुपर्छ, राशिहरू बढाउँदै लग्ने होइन। त्यस पछाडि अहिले चाहिँ तपाईँको टिमहरू रोल्पाले आयोजना गरे पनि बाहिर बाहिर प्रदेश स्तरीय बनाउने, प्रदेश स्तर बनाउँदै गएपछि यसले प्रदेशभरिका खेलाडीहरू पनि आफ्नो क्लब लिएर आयो भने त्यो क्लबको गेम हेर्न थालेपछि अरू आकर्षित हुन्छन्, त्यो भएको हुनाले यसलाई निरन्तरता दियो भने र खेल प्रेमीहरूलाई पनि न्याय हुन्छ र शहीदहरूलाई पनि न्याय हुन्छ र बिग्रिन लागेका युवा युवतीहरूलाई पनि यसले चाहिँ सही मार्गमा लग्छ, त्यो राम्रो सबल पक्ष छ।
4: हजुर, हुन्छ, समय र संवादको लागि हामीलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद हजुरले पनि यो आफ्नो कार्यक्रममा चाहिँ बोल्ने अवसर दिनुभयो, एउटा रेफ्रीको तर्फबाट यहाँलाई पनि धेरै धेरै धन्यवाद।
4: यति बेला म रोल्पा नगरपालिकाका प्रवक्ता समेत रहनुभएका खेलकुद विकास समितिका सदस्य प्रकाश डाङ्गीज्यू, यसै गरी 2 वडाका अध्यक्ष पनि हुनुहुन्छ, उहाँसँग म थोरै कुराकानी गर्छु। आज शहीद स्मृति फुटबल प्रतियोगिता जो रोल्पाको माडी चौर रङ्गशालामा चाहिँ सुरु भएको छ, उहाँसँग चाहिँ यसै सम्बन्धमा चाहिँ कुराकानी गर्ने प्रयास गरेका छौँ। सर, यहाँलाई स्वागत छ।
5: धन्यवाद।
4: हजुर, आराम हुनुहुन्छ?
5: एकदमै। हजुर
4: हजुर, धेरैजनाले तपाईँलाई चिन्नु भएको छ, तैपनि तपाईँको परिचय तपाईँकै मुखारबिन्दुबाट भनिदिनु भयो भने मलाई पनि सहज हुन्थ्यो सर।
5: सम्पूर्णमा नमस्कार, म प्रकाश नागी, रोल्पा नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष।
4: आज एउटा हर्षोल्लासका साथ चाहिँ यो शहीद स्मृति कप फुटबल प्रतियोगिता चाहिँ उद्घाटन भएको छ, खेलको बारेमा केही जानकारी गराइदिनुहोस् न।
5: धन्यवाद। यो रोल्पा नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत राखिएको यो कार्यक्रम हो। यो शहीद स्मृति कप 2083 खुल्ला फुटबल प्रतियोगिता 2083 साल 2 महिना 21 गतेदेखि 2 महिना 24 गतेसम्म यो खेल सञ्चालन हुनेछ। यस खेलमा अहिलेसम्म जम्मा 13 टिमहरूको नाम दर्ता भएको छ। उक्त खेलमा आजको उद्घाटन समारोहमा 2 खेल भइसकेको छ र 24 गतेसम्म यो खेल सञ्चालन हुनेछ।
4: 13 टिम जो भन्नुभएको छ हजुरले, कहाँ कहाँबाट आउनु भएको छ? जिल्लाभरिको मात्र अथवा जिल्ला बाहिरबाट पनि आउनु भएको छ?
5: यो खुल्ला प्रतिस्पर्धा भएको हुनाले यो रोल्पा नगरपालिकाको भित्र मात्र नभएर विभिन्न माडी गाउँपालिकादेखि पनि आउनुभएको छ, सुनिल स्मृति गाउँपालिकादेखि पनि आउनुभएको थियो। तर खेलाडीहरू रोल्पा जिल्लाको केही हुनुहुन्छ भने यसमा चाहिँ खुल्ला फुटबल भएकोबाट देशभरिबाट खेलाडीहरू चाहिँ खेलमा समावेश हुनुभएको छ। कुनै यहीँ आयोजक टिम नभए पनि रोल्पा नगरपालिकाभित्रबाट विभिन्न ठाउँका खेलाडीहरू आएर विभिन्न क्लबबाट खेल राख्नु भएको छ।
4: बाहिरबाट पनि यसरी खेलाडीहरू आउनुभएको छ भन्ने खालको जानकारी हजुरले गराइसक्नु भएको छ, र ती खेलाडीहरूलाई बस्नको लागि व्यवस्थापन अथवा यहाँ रोल्पामा हुँदासम्म उहाँहरूको व्यवस्थापनको लागि हजुरहरूले के गर्नुभएको छ यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न, उहाँहरूले पनि सुन्दै हुनुहुन्छ।
5: प्रश्नको लागि हजुरलाई धेरै धेरै धन्यवाद। रोल्पा नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत कुनै पनि खेलाडीलाई हामीले बस्नको लागि व्यवस्थापनकीय पक्षमा पैसा विनियोजित गरेको छैन थियो, यो खेललाई आयोजना मात्रै गरेको छ। स्वयं क्लबहरूले आफ्नो वासस्थानको व्यवस्था आफै गर्नुपर्ने भएको पनि मैले सबैलाई जानकारी गराउन चाहन्छु, किनभने रोल्पा नगरपालिकाले सम्पूर्ण खेलाडीहरूलाई चाहिँ बासको लागि चाहिँ कुनै पनि पैसा विनियोजित नगरेकोले उहाँहरू जसरी यहाँ खेलमा चाहिँ सहभागी हुनुभएको छ, हामीले खेलमा चाहिँ कुनै पनि दर्ता शुल्क लिएको पनि छैन, तसर्थ आफ्नो व्यवस्थापन आफै गर्ने गरी खेलाडीहरू यहाँ उपस्थित हुनुभएको छ।
4: भनेपछि यो खेलकुद प्रतियोगिता निर्धारित समयमै सकिन्छ?
5: एकदमै, यो किनभने राज्यको खेल पनि हो, एउटा चाहिँ यो नगरपालिका आयोजक भएको हुनाले यो क्लबको जस्तो खेल कसैले आएर निर्धारित समयभन्दा पछाडि आएर हामी खेल्न पाउनुपर्छ भन्ने खालको दाबीहरू गर्ने कुरा हुन्छ। यसमा चाहिँ कसैले पनि आफ्नो खेल समय तालिका हामीले चाहिँ सबैको हात हातमा पारिसकेको छौँ, सामाजिक सञ्जाल राखिसकेको छौँ। उक्त निर्धारित समयमा खेलाडीहरू खेल ग्राउन्डमा उपस्थित हुन सक्नु भएन भने हामीले अटोमेटिकल्ली उहाँहरूलाई चाहिँ डिस्क्वालिफाई अथवा वाकओभर दिएर अर्को विपक्षी टिम यहाँ उपस्थित भइसकेपछि उहाँहरूलाई नै विजय गराउने हाम्रो चाहिँ चलन रहेको छ। आज पनि त्यस्तै भयो, अहिले सुनिस्मृति गाउँपालिकाबाट उहाँहरू टिम एफसी रोल्पा भन्ने टिम दर्ता गर्नुभएको थियो, उहाँहरू नआइसकेपछि हाम्रो निर्धारित समय सकिसक्यो, उहाँहरू आउन सक्नु भएन, तसर्थ अहिले चाहिँ सिटी भिटीलाई चाहिँ वाक गरिदिएर उहाँहरू विजय भएर उहाँहरू अगाडि बढ्नुभएको छ।
4: यो पानी परिरहेको छ बाहिर, यो मौसमको प्रतिकूलता अलिकति देखिएको छ, तथापि पनि खेलकुद कार्यक्रमहरू सञ्चालन गर्नको लागि कतिको चुनौती छ यो पनि भनिदिनुहोस्।
5: एकदमै यो चाहिँ अब बर्खा पनि सुरु होला जस्तो पनि लाग्छ, हिजो पनि हल्का पानी परेको थियो, अहिले पनि हल्का पानी पर्दैछ। यति बेला हामी खेल सञ्चालन गर्दै थियो भने पक्कै पनि मलाई लाग्छ यो हामीले चुनौती छ। पानी पऱ्यो भने अब हामी प्रकृतिसँग चाहिँ केही गर्न सक्दैनौँ, यदि प्राकृतिक प्रकोप आइपरेमा चाहिँ हामीले खेललाई चाहिँ केही पोस्टपोन गर्न सक्छौँ, किनभने यस्तो पानीमा त खेलाडीहरू खेल्न सक्दैन, सबैलाई चाहिँ यो हेर्ने दर्शक महानुभावहरू यहाँ आउन सक्नुहुन्न, तसर्थ प्राकृतिक विपदहरू आइपऱ्यो भने चाहिँ यो खेल चाहिँ पोस्टपोन हुन्छ, एक दुई दिन पछाडि सर्न सक्छ। तर हामीले चाहिँ मलाई जहाँसम्म लाग्छ हाम्रो निर्धारित समयहरू यसरी अलि दिउँसोको समयमा पनि छैन, साँझ पनि छैन, ठिक बिहानको समयमा दुईवटा गेम छ, साँझ दुईवटा गेम छ, हामीले त्यसरी दिनभरि गेमहरू गरेको छैन। तसर्थ यदि प्राकृतिक प्रकोप आएन भने हामीले चाहिँ निर्धारित समयमा गेम सक्छौँ। बाहिर यो आइ त हाल्यो भने फेरि अब कसलाई कसको के लाग्छ, भौगोलिक व्यवस्थापन चाहिँ अब हाम्रो यहाँ त्यस्तो छैन, हामीले एक दुई दिन चाहिँ पोस्टपोन गरेर भए पनि कार्यक्रम सक्नुपर्छ।
4: भनेपछि हजुरहरूले निश्चित समय निर्धारण गर्नुभएको छ, खेलाडीहरू त्यो समयभित्र आइपुग्नुपर्छ भन्ने चाहिँ हजुरहरूको मान्यता हो?
5: एकदमै, यो चाहिँ खेलाडीको अनुशासन पनि हो, यो खेल भनेको अनुशासनसँग जोडिएको कुरा हो। यस अर्थमा पनि यो खेलले सिङ्गो राष्ट्रको लागि, हाम्रो जिल्लाको मात्र नगरको लागि मात्र नभएर राष्ट्रको लागि कुनै पनि खेलाडीहरूलाई चाहिँ उत्पादन गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ भनेर यो खेल राखिएको हो। यस अर्थमा सम्पूर्ण खेलाडीहरूले चाहिँ आफू खेलाडी भइसकेपछि खेलाडीको मुख्य भनेको नै अनुशासन हुन्छ, उहाँहरूले अनुशासनभित्र रहेर समयको ख्याल गरेर यो खेल आयोजकलाई चाहिँ उहाँहरूले सहयोग गर्नुहुनेछ भन्ने पनि पूर्ण आशा राखेको छु मैले।
4: अत्यन्तै महत्त्वपूर्ण कुराहरू गर्नुभएको छ, जुन यति बेला खेलाडी साथीहरूले पनि सुन्दै हुनुहुन्छ भने यी कुराहरूलाई पनि महसुस गर्नुहुनेछ। र अर्को कुरा, धेरैजनाले क्रिकेट पनि यो शहीद स्मृति कपमा चाहिँ समावेश हुने हो भन्ने खालको कुराहरू गरिराख्नु भएको थियो अथवा पछि अन्त्यमा आएर चाहिँ क्रिकेट भएन फुटबल मात्र भयो भन्ने खालका गुनासोहरू पनि थिए, के भन्नुहुन्छ हजुरले?
5: सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई सर्वप्रथम त म के मात्र आग्रह गर्न चाहन्छु, यहाँदेखि म भन्न चाहन्छु भने हाम्रो यो बजेटको कुरा पनि हुन्छ, यो बजेटको सीमितता छ, मान्छेहरूको खेलाडीहरूको आशा अपेक्षाहरू असीमितता हुन्छ, यसमा पनि उहाँहरूले बुझिदिनुपर्छ। हामी बजेट अलिक कमी भएको कारण यसपालि हामीले सहिद स्मृति कप फुटबल खुल्ला फुटबल प्रतियोगिता मात्र राख्यौँ, किनभने हाम्रो रोल्पा नगरपालिकाको कन्टेस्टमा विभिन्न ठाउँहरूमा विभिन्न खेलहरू सञ्चालन भइरहेको अवस्थामा यो फुटबल खेल अलि रोल्पा नगरपालिकाभित्र नभएको र कुनै पनि खेलाडीहरूको सबैको सम्मान गर्नुपर्छ भन्ने सोचका साथ पनि रोल्पा नगरपालिकाले योभन्दा पहिले वर्ष पनि केही पैसा विनियोजित गरेको थियो, तर उक्त खेल हामीले दुःखद भन्नुपर्छ खेल सञ्चालन गर्न सकेनौँ। हामीलाई चाहिँ विभिन्न अब परिस्थितिहरू आइपऱ्यो, त्यसमा चाहिँ हामीले चाहिँ जसरी खेल गराउनुपर्छ भन्दै गर्दा पनि त्यहाँ हाम्रो अफिसभित्र नै तालमेल नमिलिसकेपछि हामीले गराउन सकेनौँ, त्यसको त्यो दुःखद पक्ष थियो। र यो वर्ष चाहिँ हामीले जसरी पनि गर्नुपर्छ भनेर पैसा विनियोजित गरिसकेपछि यस पैसा अन्तर्गत विभिन्न खेलहरू सञ्चालन गर्नुपर्ने हो, तर हामी चाहिँ किन गरेनौँ, अरूले चाहिँ अपेक्षा गर्नु राम्रो कुरा हो, तर हामीसँग चाहिँ बजेटको सीमा स्रोत कम्ती भएको हुनाले हामीले यसपालि एउटा मात्र खेल समावेश गरेर यो खेललाई चाहिँ हामीले यहाँ आयोजना गरेको छौँ। अर्को पटक हामीले केही पैसाहरूलाई चाहिँ बजेटिङ अलि बढी गरिसकेपछि अन्य खेलहरूलाई पनि समेट्ने छौँ पक्कै पनि।
4: पानी पनि परिरहेको छ, तर रोल्पामा हजुरहरूले फुटबल नै चुज गर्नुभयो अथवा हजुरहरूको यो प्रतियोगितामा फुटबल मात्र छ, अन्य खेलहरू पनि थिए, र रोल्पामा यो भन्नुको अर्थ यो फुटबलको क्रेज कस्तो देख्नु भएको छ अथवा भविष्य कस्तो छ, रोल्पामा खेलाडीहरू कतिको उत्साहित छन्?
5: एकदमै राम्रो प्रश्न। रोल्पा जिल्लाको 10 पालिकामा फुटबल ग्राउन्ड मलाई जहाँसम्म लाग्छ राष्ट्रिय मापदण्ड अनुसार जम्मा जम्मी थमाङ गाउँपालिका र रोल्पा नगरपालिकामा मात्र ग्राउन्डको उपलब्धता रहेको छ। यस अर्थमा थमाङ गाउँपालिकाले आफ्नो विभिन्न खेलकुदहरू सञ्चालन गर्दै गर्दा फुटबलहरू विभिन्न ठाउँहरूमा यहाँ पनि सञ्चालन भइरहेको छ। अब 9S साइडको खेलहरू पनि भइरहेछ, तर 9S साइड भनेको यो खासमा चाहिँ राष्ट्रिय रूपमा चाहिँ यो खेल्ने खेलमा 9S साइड चाहिँ खेलाउन्न, किनभने हामी 11S साइड नै खेलाउनु पर्ने हुन्छ। यस अर्थमा रोल्पा नगरपालिकाले यो ग्राउन्ड बनिसकेपछि यो ग्राउन्डलाई पनि एउटा माया सम्मान गर्नुपर्छ भन्ने सोचका साथ पनि यो कार्यक्रम राखेको हो, किनकि यो कार्यक्रम टुडी खेलमा पनि राख्न सक्थ्यो, त्यहाँनिर चाहिँ ग्राउन्डको उपलब्धता छैन, सफिसियन्ट ग्राउन्ड नभइसकेपछि हामीले यहाँ माडीचोरमा नै सफिसियन्ट ग्राउन्ड पनि छ, रोल्पा नगरपालिकाको धेरै बजेटहरू पनि यहाँ आएको छ, यस अर्थमा यो ग्राउन्डलाई पनि हामीले सम्मानस्वरूप यो गेम राख्नुपर्छ भनेर खेलाडीहरूको चाहिँ उत्साह खेलाडीको भविष्य भन्ने कुरो चाहिँ जहाँ खेलाडीहरू चाहिँ खेलिरहेको छ नियमित खेल्छ र आफूले खेल प्रदर्शन गरेर यो रोल्पा जिल्लाबाट जाने भनेको 1-2 मात्र हो, सबै ठाउँमा चाहिँ हरेक यो देशबाट सबै ठाउँबाट खेलाडीहरू उत्पादन हुन्छन् भन्ने कुरो छैन। अब बिस्तारै क्रमिक रूपमा सुधार भइरहेछ रोल्पा जिल्लाको पनि, रोल्पा नगरपालिकाको खेलाडीहरू अहिलेसम्म हेर्ने हो भने जम्मा 4-5 मात्र हामीले हातमा गन्ने खेलाडीहरू राष्ट्रिय खेलाडी बन्नुभएको छ। यस अर्थमा अब आगामी दिनमा चाहिँ रोल्पा नगरपालिकाको यो माडीचो रङ्गशालामा खेलेर यहाँदेखि धेरै भाइ बहिनीहरू चाहिँ राष्ट्रिय खेलाडी बन्नुहुनेछ भन्ने अपेक्षाका साथ पनि यस खेललाई चाहिँ हामीले यसपटक राख्ने
4: भन्नुको अर्थ चाहिँ यो कार्यक्रमले खेलाडीहरूमा अथवा युवाहरूमा एउटा खालको आशा चाहिँ जोगाउनेछ।
5: एकदमै यस यो गेम राखिसकेपछि अन्य पालिकाहरूमा पनि पक्कै पनि यो गेम राख्नुहुनेछ भन्ने सोचका साथ हामीले यो गेम राखेको छौँ। अब आगामी दिनमा त फेरि अन्य खेल किन रोल्पा नगरपालिका राखेन भन्ने कुरा पनि अरूबाट प्रश्न आउनसक्छ, त्यस कुरोमा चाहिँ म के स्पष्ट बनाउन चाहन्छु भने रोल्पा नगरपालिकाले राष्ट्रपति रनिङ सिल खेलाइसकेको छ। राष्ट्रपति रनिङ सिलमा चाहिँ प्रत्येक विद्यालयको मावी विद्यालयहरूमा पढ्ने सम्पूर्ण 18 मुनिका भाइ बहिनीहरूले चाहिँ सबै खेल खेलिसक्नु भएको छ, उहाँहरूले चाहिँ जति पनि बिडाहरूमा खेल्ने हो तेकान्डो कराते अनि एथलेटिक्स बिडामा भलिबल सबै कुरा भएछ, खालि

0: टिममा त हुनुहुन्छ नै, तर पनि एउटा रेफ्रीको भूमिका पनि आज अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो अर्थमा रेफ्रीहरू यतै जिल्लाबाटै हुनुहुन्छ अथवा बाहिरबाट लिनुभएको छ?
1: हामीले एकदमै खेललाई चाहिँ निष्पक्ष ढङ्गले हामी खेलाउने सोचका साथ हामीले तिनजना राष्ट्रिय रेफ्रीहरू हामी लुम्बिनी प्रदेशभित्रबाटै बोलाएको छौँ भने अन्य जिल्लाका रेफ्रीहरू चारजना सहयोगीको रूपमा हामी यहीँ जिल्लाभित्रका रेफ्रीहरूलाई चाहिँ राखेको छौँ। कुनै पनि खेलाडीहरूलाई समानताको व्यवहार भएन, यहाँ उहाँहरूप्रति असमानता भयो, कसैले चाहिँ नेटवश रूपमा चाहिँ खेललाई चाहिँ अलि अमर्यादित ढङ्गले खेलायो भने हामी आयोजक पनि यहीँ स्वयं छौँ र मलाई जहाँसम्म लाग्छ निष्पक्ष रूपले चाहिँ हाम्रो निर्णायकज्यूहरूले खेलाउनुहुनेछ। किनभने हामीले अन्य बाहिरको जिल्लाबाट पनि ल्याएको छैनौँ, अन्य प्रदेशबाट पनि ल्याएको छैनौँ, हामीले योभन्दा विगतका नजिरहरू छन्। कुनै कुनै खेलहरूमा चाहिँ बाहिरदेखि लिने, काठमाडौँदेखि निर्णायक लिने पनि यहाँको चलन छ, तर हामीले चाहिँ हाम्रो क्षेत्रमा हाम्रो जिल्लामा राष्ट्रिय रेफ्रीहरू नभइसकेपछि हामीले हाम्रो लुम्बिनी प्रदेशभित्रको रेफ्रीहरूलाई चाहिँ लिनुपर्छ भन्ने हामीले किन लाग्यो भने हामीले आफ्नो प्रदेशको उठान रेफ्रीहरूको उठान हामी आफै गर्नुपर्छ भन्ने सोचका साथ पनि हामीले यसपालि चाहिँ घोराईदेखि तिनजना राष्ट्रिय रेफ्रीहरू ल्याएर यस खेललाई चाहिँ निर्विवादित ढङ्गले खेलाउनु हुनेछ भन्ने अपेक्षाका साथ हामीले बाहिरबाट रेफ्रीहरू ल्याएको छौँ।
0: अन्तिममा के भन्नुहुन्छ हजुरले, जो कि अहिले यो एउटा खेल मैदान पनि अत्यन्तै आकर्षक देखिएको छ, यो अर्थमा खेलाडीहरूको उत्साह पनि देखिएको छ, यहाँ दर्शकहरूको उत्साह पनि देखिएको छ, र के छ तपाईँको सन्देश? अब यहाँ धेरैजना करिब तिनवटा रेडियोबाट हामीलाई सुन्दै हुनुहुन्छ र आफ्ना अनलाइनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ, यो अर्थमा पनि फुटबल प्रेमीहरूले पनि हेरिदिनुहुन्छ, यसै गरी यही खेलमा समावेश भएका खेलाडी साथीहरू पनि सुन्दै हुनुहुन्छ होला, तपाईँको सन्देश के हुन्छ?
1: धन्यवाद। अन्तमा म के भन्न चाहन्छु भने सम्पूर्ण रेडियोबाट सुनिराख्नुभएका सम्पूर्ण श्रोता महानुभावहरूमा रोल्पा नगरपालिकाले यो प्रथम शहीद स्मृति कप राख्दै गर्दा विभिन्न खेलाडी साथीहरूलाई चाहिँ ज जसले चाहिँ यहाँ भाग लिएर यस खेलमा सहभागिता जनाउनु भएको छ उहाँहरूप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु, किनभने यस खेललाई सफल बनाउनको लागि उहाँहरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको छ। यस खेलमा समावेश हुनु नै उहाँहरूको साथ सहयोगले नै हामी सफल हुने हो। यस खेलमा ज जसले सहभागिता जनाउनु भएको छ उहाँहरू एकदमै यहाँ यस खेलमा चाहिँ अनुशासित भएर यस खेल खेल्नुहुनेछ र यस खेललाई सफल बनाउनुहुनेछ भन्ने अपेक्षा राखेको छु। र विभिन्न ठाउँबाट सुनिराख्नुभएका रोल्पावासी आमा बुबा दाजुभाइ दिदीबहिनी देशवासी आमा दाजुभाइ दिदीबहिनीहरूमा के भन्न चाहन्छु भने हामीले खेललाई चाहिँ यो खेल मनोरञ्जनको रूपमा मात्रै नलिएर यसले राष्ट्रको एउटा गहना उत्पादन गर्ने एउटा थलो हो भन्नेको रूपमा पनि उहाँहरूले लिनुहुनेछ। अन्य खेल जस्तो यो हरेक खेललाई चाहिँ हरेक पालिकाले देशले माया गरेर नै यो देशको शिर उठाउनको लागि खेल जगतले नै उठाएको छ भन्ने कुरा सम्पूर्णमा स्पष्ट बनाउँदै अन्तमा मेरो कुरा यहीँ राख्न चाहन्छु। हस्
0: हुन्छ, समय र सम्वादको लागि धेरै धेरै
1: धन्यवाद।
2: यति बेला हामी यसै विषयमा कुराकानी गर्नको लागि खेलकुद विकास समितिका सदस्य पृथ्वी डाङ्गी कहाँ जाँदैछौँ, जो अनवरत रूपमा खेल क्षेत्रमा लामो समयदेखि लागिरहेको हामीले देखिरहेका छौँ। कुनै समय उहाँलाई कोचको रूपमा पनि देखेका थियौँ भने यति बेला आयोजकको भूमिकामा पनि उहाँ रहनु भएको छ, उहाँसँग कुराकानी गर्छौँ।
0: सर, यहाँलाई रेडियो कार्यक्रम जनतासँग नगरपालिकामा हार्दिक स्वागत छ।
3: धन्यवाद तिलकजी।
0: हजुर, हजुरको परिचय धेरैले थाहा भए पनि यति बेला धेरैजना नयाँले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यो अर्थमा पनि हजुरको परिचय आफ्नै मुखारबिन्दुबाट भनिदिनु भयो भने सहज हुने थियो सर।
3: हजुर, मेरो नाम पृथ्वी डाङ्गी, अहिले चाहिँ यो हामी शहीद स्मृति कप फुटबल प्रतियोगितामा रहिरह हुनाले योसँग सम्बन्ध राखेर परिचय दिँदाखेरि नगर खेलकुद परिषद रोल्पा नगरपालिकाको सदस्य।
0: हजुर, यो समग्र यो खेल भइरहेको छ, आज उद्घाटन भयो, कहिलेसम्म चल्छ, तपाईँ यो खेलको बारेमा जानकारी गराइदिनुहोस् न।
3: यो खुल्ला फुटबल प्रतियोगिता हो, आजदेखि सुरु भयो, 21 गतेदेखि सुरु भएको 24 गतेसम्म हो, जम्मा जम्मी 13 टिमहरूको सहभागिता रहेको छ। के अरे, खेलहरू नकआउट को नियममा यहाँ अहिले सञ्चालन भइरहेछन्।
0: भनेपछि 13 टिम जस्तो जिल्ला बाहिरबाट पनि हो अथवा के छ सर?
3: यस्तो छ, टिमको सहभागिता, टिमको नामहरू चाहिँ यहीँका

0: स्थानीय रोल्पा जिल्ला भरिकै स्थानीय नामबाट आएका छन्। तर हरेक टिममा चाहिँ के छ त भन्दाखेरि बाहिर जिल्लाका विभिन्न क्लबहरूबाट खेल्ने राम्रा खेलाडीहरूको चाहिँ उपस्थिति हरेक टिममा छ।
1: तर के अरे प्रदेश स्तरीय खेल हुने फुटबल हुने भन्ने खालको हल्ला पनि थियो।
0: यो हाम्रो यही शहीद स्मृति कप नगरपालिकाले आयोजना गर्ने हिसाबमा अथवा अन्य कुनै कुरामा
1: यो कार्यक्रममा
0: यसमा यस्तो थियो, पहिले स्थानीय तहभित्रकै टिमलाई सहभागी गराउने अथवा जिल्लाभित्रकैलाई मात्र सहभागी गराउने कि भन्ने थियो। तर के भयो त भन्दाखेरि अन्य पालिकाहरूले आफ्ना खेलकुद शीर्षकका बजेटहरू लगभग लगभग खर्च गरिसकेको अवस्था भएको हुनाले टिम सहभागिता स्थानीय तहबाट त्यति अपेक्षित नआउला, सबै स्थानीय तहबाट सहभागिता हुँदैन कि भन्ने हिसाबले चाहिँ हामीले खुल्ला राख्यौँ। प्रदेश स्तरीय भन्दा पनि खुल्ला भन्नुको अर्थ जहाँबाट पनि आउनु भयो, मिन्स हाम्रो प्रदेशभन्दा बाहिरको टिमहरू पनि सहभागी हुन पायो र त्यो टिममा चाहिँ कुनै विदेशी खेलाडीलाई अनुबन्धन गरेर पनि खेलाउन पायो होइन, यसरी चाहिँ खुल्ला खेल भनेर सञ्चालन गरियो।
1: हजुर, भनेपछि आज खेलकुद कार्यक्रम चाहिँ उद्घाटन मात्र भयो, सुरु नहुने भयो कार्यक्रम होइन? खेल
0: भयो, आज दुईवटा खेलहरू भयो। उद्घाटन कार्यक्रमभन्दा अगाडि एउटा खेल भयो, हामीले उद्घाटन कार्यक्रमको समय 2 बजे राखेका थियौँ, तर केही अलिकति अतिथिज्यूहरूको समय सबैलाई हेर्दाखेरि 1 घन्टा जसो हामी चाहिँ ढिला भयो उद्घाटन कार्यक्रममा। त्योभन्दा अगाडि चाहिँ एउटा खेल भयो र उद्घाटन कार्यक्रमको समा पछाडि चाहिँ फेरि अर्को खेल गरेर 2 खेलहरू आज समापन भयो।
1: हजुर, रेफ्रीहरू कसरी व्यवस्थापन गर्नुभएको छ अथवा खेललाई चाहिँ व्यवस्थित गर्नको लागि अथवा यो अनुशासनमा खेललाई चाहिँ बाँध्ने कुराहरू पनि छ होइन, जो रेफ्रीको भूमिका हुन्छ?
0: हो, अब कुनै पनि खेल सञ्चालन गर्दै गर्दाखेरि ठुलो चुनौती चाहिँ खेललाई सफलतापूर्वक सम्पन्न गर्नु हो, त्यसमा चाहिँ रेफ्रीज्यूहरूको भूमिका निकै अहम हुन्छ। निकै योग्य अनुभवी लाइसेन्स प्राप्त रेफ्रीज्यूहरू हुनुभयो भने सोही अनुसारको खेलहरू विवादरहित तरिकाले अगाडि बढ्ने भएको हुनाले हामीले एन्फाबाट लाइसेन्स प्राप्त राष्ट्रिय स्तरका रेफ्रीज्यूहरूलाई अनुबन्धन गरेर खेल सञ्चालन गर्दैछौँ।
1: हजुर, भनेपछि यहाँ क्रिकेट पनि समावेश गर्ने भन्ने खालको पहिला चाहिँ केही हल्लाहरू सुनिरहेको थियो, पछि फुटबल मात्र सञ्चालन हुने भए रहेछ।
0: हो, यो वास्तवमा रोल्पा नगरपालिकाको नीति तथा कार्यक्रममै सुरुमा शहीद स्मृति कप खेलकुद कार्यक्रम राख्ने भन्ने निर्णय त भएको, तर कुन चाहिँ खेललाई समावेश गर्ने भन्ने निश्चित थिएन। अब धेरै खेलहरू एकैचोटि गर्दाखेरि बजेटिङको पनि समस्या हुने र सबै खेललाई एकै समयमा सञ्चालन गर्दाखेरि त्यो प्रभावकारी ढङ्गले सञ्चालन हुँदैन कि भन्ने हिसाबले टर्न वाइज खेल सञ्चालन गर्ने भन्ने छ, जसमा चाहिँ यो पटकलाई फुटबल भयो, अर्को वर्ष अन्य खेलहरूलाई समेट्दै जाने कुरा छ। अब सम्भवतः क्रिकेट खेल अर्को वर्ष समावेश गरिने, त्यसपछि टर्न वाइज हरेक वर्ष, यो त निरन्तर कार्यक्रम हो नगरपालिकाको, सो हरेक वर्ष चाहिँ पालोको हिसाबले हरेक खेलहरू परिवर्तन गर्दै खेलाउने भन्ने कुरो भएको छ। यो पटकलाई चाहिँ फुटबलको निर्णय भयो।
1: हजुर, खेलाडीहरू सबै आइसक्नुभयो कि के छ?
0: हो, सबै आइसक्नुभयो, आज उद्घाटन कार्यक्रममा पनि उपस्थित हुनुहुन्थ्यो खेलाडीहरू, सबैजना आइसक्यौँ हामी भनेर जानकारी गराउनु भएको छ। अब नियमित रूपमा सुरु हुन्छ खेल।
1: हजुर, उहाँहरूको खेलाडीहरू बाहिरबाट नै आउने कुरा भइसकेपछि त व्यवस्थापनको कुराहरू पनि होला होइन, कसरी व्यवस्थापन गर्नुभएको छ?
0: हो, हामीले अब आर्थिक हिसाबले टिमको खर्च, जुन यातायात खर्च, खाना बस्नको खर्च त सम्बन्धित टिमले नै गर्नुपर्ने हुन्छ, हामीले खालि पुरस्कार मात्रै दिने हो आयोजकले चाहिँ। तर हामीले केमा चाहिँ सहजीकरण गर्दछौँ त भन्दाखेरि बाहिरदेखि आउने खेलाडीहरू अथवा टिमहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ यहाँ आसपासमा होटलहरू कहाँ बस्दा हामीलाई उपयुक्त होला हामीलाई थाहा छैन भन्नुहुन्थ्यो, के अरे सोही अनुसार नजिकका होटलहरूमा चाहिँ सम्पर्क गरिदिएका छौँ, त्यो सहजीकरण हामीले गर्दैछौँ।
1: हजुर, अन्त्यमा के भन्नुहुन्छ? हजुर,
0: धन्यवाद हजुरलाई अवसरको लागि। यो प्रथम शहीद स्मृति कप खुल्ला फुटबल प्रतियोगिता रोल्पा नगरपालिकाको आयोजनामा सञ्चालन हुँदैछ, यसलाई निकै भव्यताका साथ शानदार तरिकाले सफल पारौँ र यहाँहरू सम्पूर्णको साथ सहयोग रहनेछ भन्ने अनुरोध गर्न चाहन्छु म।
1: समय र समयको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद तिलकजी, हस्।
2: श्रोता, यति बेला तपाईँ रेडियो कार्यक्रम जनतासँग नगरपालिका सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो रोल्पा 93.8 MHz, सामुदायिक रेडियो जलजला 96.4 MHz, सामुदायिक रेडियो मालसुरी 100.5 MHz र आआफ्नै अनलाइनहरू मार्फत संसारभरबाट एकैसाथ सुनिरहनु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कृपया सल्लाह सुझाव दिनुहोला। जसको लागि रोल्पा नगरपालिकाको कार्यालय रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा र तपाईँले सुनिरहनु भएका रेडियोहरू मार्फत पनि सल्लाह सुझावहरू पठाउन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै अर्को साता फरक विषयवस्तुमा कुराकानी गर्न उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी साथीहरूलाई पनि धन्यवाद दिँदै म पनि बिदा हुन्छु। शुभ सन्ध्या।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
1: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
8: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
1: ओहो, केही काम थियो कि काकु?
8: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
1: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
9: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
10: अय्या नि बाबै, कति दुखेको रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
10: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
10: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
10: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093 98409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। Extreme energy drink.
10: Time check. अहिले ठीक 11 बजेको छ.
11: Extreme energy drink. Taste the difference. Feel the energy.
12: शुभ प्रभात गुरु आमा.
5: शुभ प्रभात. बस. आज हामी के विषयमा छलफल गर्छौ?
12: वैदेशिक रोजगारीको विषयमा गुरु आमा.
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त.
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
5: हो, अरू भन त.
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ. कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई. माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई. हजुर भर्खरै निर्वाचित भएर आउनुभयो. सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ. अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो. तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू. तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई. अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई. अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ. तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ.
22: नेपाल सरकार विज्ञापन बोर्ड.
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ.
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ.
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ.
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ.
3: सचेत बनाऊ.
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
23: हरे कृष्ण कृष्ण. ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे. अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
24: हो आमा, मैले पनि सुनेको हुँ. त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा.
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
24: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ. देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ. द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा. विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ. नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा.
23: ए हो र बाबु.
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ.
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्. अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
23: हस् हस् बाबु। हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस?
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ। समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
31: हेलो
24: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
24: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: आहा, अनि हुलाकमा पो जानु?
24: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
24: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
24: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
31: ए सहरमा मात्र होला नि?
24: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
17: ल दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थेँ?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
23: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
24: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
23: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
24: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: लो, किन नि? के भयो, सन्चो भएन?
25: होइन, यतिकै जानै मन लागेन।
26: यतिकै पनि हुन्छ?
25: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
27: नमस्ते, कति कामले पाल्नु भयो?
26: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
27: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
25: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म सानै उमेरमा बेची बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ। रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर

0: स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युवनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सबै गाउँलेहरूलाई धन्यवाद छ। बिहेमा आएर सहयोग गरिदिनु भयो। टिका बहिनी र केशर बाबुले गीत गाइदिनु पर्यो। दुला दुलैको नाचको निकै चर्चा छ। दुला दुलै नाचिदिनु पर्यो।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेलो छोरी,

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या
0: हो
1: नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ तालिमका विशेषताहरू तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस् थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर सम्पर्क मोबाइल 97625-28990
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना हजुर नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने पिसाब पोल्ने बारम्बार बच्चा खेर गइरहने लामो समयसम्म बच्चा नरहने यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्यधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठाको टी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511383987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब? तैलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदा फेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि, अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलि थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703984099।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।